0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्मा टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
3: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484273059।
5: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 सम्म जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
5: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 सम्म जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
6: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
5: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचना आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
7: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
6: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी कैलाली।
8: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
9: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
10: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
9: के गर्छ र सन मेडिकेयरले?
10: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
9: यति गरेपछि धेरै राहत हुने रहेछ त।
10: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
9: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
11: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 मा प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्गर, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर।
12: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
13: CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश सन्तको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 24 गते आइतबार, जून 7 तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको सप्तमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय बैठकमा तीन सहमति, दुवै देशका सबै विद्यमान संयन्त्र सक्रिय पारिने, आन्तरिक सुरक्षामा आधा बजेट कटौती।
1: आज र भोलि तराई मधेसका जिल्लामा गर्मी अझ बढ़ने पूर्वानुमान, जोखिम मोलेर इटलीमा आश्रय खोज्दै नेपाली, कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्वत अध्यावधिक नहुने।
0: विकास पुगे पनि रेतिदै गाउँ, बाँदर आतंकबाट जोगिन धनकुटामा वैकल्पिक खेती गर्दै किसान, रूपन्देहीमा मौरी पालनमा आकर्षित किसानको संख्या बढ़दै, सगरमाथा आरोहणका चुनौती घटाउँदै ड्रोन।
1: भारतमा सरकार विरूद्ध प्रदर्शनमा कक्रो जनता पार्टीको आह्वानमा युवाहरूको ठूलो संख्या सड़कमा, ट्रम्पको आप्रवासन नीति अदालतबाट उल्ट्याइयो, इरानमा अमेरिकाको फेरि आक्रमण।
0: र एसीसी महिला प्रिमियर कपमा नेपाली टोली हङकङसँग पराजित, एसिया कपको फाइनलमा पुग्न नेपाल र ओमान बीच आज खेल हुने, साफ महिला च्याम्पियनशीपको उपाधि भारतलाई।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा नेपाल र भारत बीचमा भएका तीनवटा सहमतिको प्रसंग।
1: नेपाल र भारत बीच तीन विषयमा सहमति समझदारी भएको छ। भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री सुशील खनाल र भारतीय समकक्षी एस जयशंकर बीच नयाँ दिल्लीमा भएको प्रतिनिधि मण्डल स्तरीय वार्तामा विभिन्न सहमति र समझदारी गरिएको हो। दिल्लीस्थित नेपाली दूतावासका अनुसार जेठ 2080 नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतीय राष्ट्रिय भुक्तानी निगम बीच भएको समझदारी बमोजिम सीमा पार विद्युतीय भुक्तानी कारोबारलाई संचालनमा ल्याउने सहमति भएको छ। तीन वर्ष अघि एनसीएचएल र एनपीपीआईको अन्तर्राष्ट्रिय शाखा एनपीपीआई इन्टरनेशनल पेमेन्ट लिमिटेड बीच दिल्लीमै सीमा पार डिजिटल भुक्तानी र रेमिटान्स सेवा शुरू गर्ने सम्बन्धी समझदारी भएको थियो। त्यही समझदारीका आधारमा फागुन 2080 नेपाल र भारत बीच सीमा पार क्यूआर भुक्तानी प्रणाली शुरू गरिएको थियो। दुई छिमेकी देश बीच निर्वात डिजिटल वित्तीय सम्बन्ध स्थापना गर्ने संकेत यसले दिएको भन्दै व्यापक चर्चा गरिएको थियो। त्यसक्रममा नेपाल आउने भारतीय पर्यटक, विद्यार्थी र बिरामीले आफ्ना मोबाइल फोनबाट क्यूआर कोड स्क्यान गरेर रकम भुक्तानी गर्न पाउने भएका छन्। यसैबीच दिल्लीमा नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय वार्तामा सहमति भएको छ। दुई देशका सबै विद्यमान संयन्त्र सक्रिय पार्ने, काठमाडौँमा परराष्ट्र मन्त्री स्तरीय बैठक बस्ने लगायतका सहमति भएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले दिल्लीबाट टेलिफोनमा भन्नुभयो, दुई देशका सबै पक्षमा अत्यन्त सकारात्मक संवाद भएको छ। हामी विद्यमान संयन्त्रलाई सक्रिय बनाउन सफल भयो। छलफलमा भएका विषयहरूमा ती संयन्त्रले छलफल गर्नेछन्। त्यसपछि चाँडै नै दुई परराष्ट्र मन्त्री बीच अर्को बैठक बस्ने गरी सहमति समेत भएको छ।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले बिम्स्टेक क्षेत्रको साझा समृद्धिका लागि क्षेत्रीय सहकार्यको आह्वान गर्नुभएको छ। बहुपक्षीय बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास। बिम्स्टेकको 29वां वार्षिकोत्सवको अवसरमा हिजो यस क्षेत्रको सरकार तथा जनताका लागि दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले बिम्स्टेकलाई क्षेत्रीय सहयोगका लागि एक गतिशील मंच रहेको र यसले बिम्स्टेक क्षेत्रको विविधता, जीवन्तता र साझा सम्भावनालाई प्रतिविम्बित गर्ने औंल्याउनुभयो। त्यसक्रममा उहाँले आपसी अर्थतन्त्रको गहन एकीकृत रूपमा विकास गर्न, यातायात, व्यापार र डिजिटल संचालकहरूमा सम्पर्क बढ़ाउनुपर्नेमा जोड़ दिनुभयो। बिम्स्टेकको स्थायी शक्ति यहाँका जनतामा निहित रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले पर्यटन प्रवर्धन गर्दै युवा र उद्यमीहरूका लागि अवसरहरू सृजना गर्नुपर्ने स्पष्ट पार्नुभयो। उहाँले जलवायु परिवर्तन र प्राकृतिक प्रकोप विरूद्ध पुनरुत्थानशील विकास निर्माण गर्न थप प्रयास आवश्यक रहेको औंल्याउनुभयो। प्रधानमन्त्री शाहले बिम्स्टेक क्षेत्रको समृद्धिका लागि आपसमा अन्तर सम्बन्धित पुनरुत्थानशील समृद्ध बिम्स्टेक क्षेत्र निर्माण गर्न सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्ने नेपाल सरकारको तर्फबाट प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
1: नेपाली अन्तर्राष्ट्रिय मुद्रा कोषबाट विस्तारित कर्जा सुविधा थप 6.5 अर्ब कर्जा पाउने भएको छ। आईएमएफको कार्यकारी बोर्डले ईसीएफ अन्तर्गतको 7 तथा अन्तिम समीक्षा सम्पन्न गरेसँगै नेपालले अन्तिम किस्ता बापतको कर्जा समेत पाउने भएको हो। कार्यक्रम अन्तर्गत तय गरिएको थप आईएमएफको शर्त अनुसार नेपालले सुधारका कार्यक्रम अघि बढ़ाएपछि विस्तारित कर्जाको अन्तिम किस्ता उपलब्ध गराइने भएको हो। यस अन्तर्गत नेपालले एसडीआर मार्फत 31.32 मिलियन करिब 42.9 मिलियन अमेरिकी डलर बराबरको कर्जा पाउने भएको छ। यो भनेको शुक्रबारको विनिमय दर अनुसार 6.5 अर्ब 44 लाख रूपियाँ बराबर हुन आउँछ। त्यसै गरी बजेटी सहायक अन्तर्गत नेपालले आईएमएफबाट प्राप्त गरेको कुल विस्तारित कर्जा एसडीआर 282.42 मिलियन करिब 384.1 मिलियन अमेरिकी डलर पुगेको छ। यो भनेको शुक्रबारको विदेशी विनिमय दर अनुसार 58.23 करोड़ 72 लाख रूपियाँ बराबर हुन आउनेछ। आईएमएफको कार्यकारी बोर्डले 12 जनवरी 2022 नेपालका लागि एसीएफ कार्यक्रम स्वीकृत गरेको थियो।
0: सन् 2026 वसन्तकालीन पर्वतारोहण सिजनमा नेपालका 31 हिमालका लागि 1195 जना आरोहीले अनुमति लिएका छन्। यस अवधिमा राजस्व बापत 1.26 करोड़ 47 लाख रूपियाँ संकलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाले सार्वजनिक गरेको रोयल्टी प्रतिवेदन 2026-3-1 देखि 2026-6-1 अनुसार अमेरिकी डलरमा कुल 84,70,376 डलर राजस्व संकलन भएको हो। कुल 1195 जना आरोही मध्ये 908 जना पुरूष र 287 जना महिला रहेका छन्। यी आरोहीहरू विश्वका 79 देशबाट नेपाल आएका हुन्। 149 वटा टोलीका यी आरोहीहरूले 31 वटा विभिन्न हिमालमा आरोहणको अनुमति लिएका थिए। विश्वकै सर्वोच्च शिखर सगरमाथा 8,848.8 मिटर यस सिजनमा पनि सर्वाधिक आरोही र राजस्वको प्रमुख स्रोत बनेको छ। 52 टोलीका कुल 495 जना आरोहीले सगरमाथाको अनुमति लिएका छन्। यसमध्ये 390 पुरूष र 105 जना महिला छन्। सगरमाथाबाट मात्रै 72,42,041 अमेरिकी डलर अर्थात 1.08 करोड़ 10 लाख भन्दा बढ़ी रूपियाँ राजस्व संकलन भएको छ, जुन यस सिजनको कुल राजस्वको झण्डै 85% हो। सगरमाथापछि मकालु 8,463 मिटर दोस्रो सर्वाधिक राजस्व दिने हिमाल बनेको छ। 11 टोलीका 72 जना आरोहीले मकालुको अनुमति लिए 2,13,330.16 अमेरिकी डलर अर्थात 3,17,00,000 रूपियाँ राजस्व संकलनमा योगदान पुर्याएका छन्। त्यस्तै लोत्से 8,516 मिटरमा 16 टोलीका 150 जना आरोहीले अनुमति लिए 4,44,655 डलर अर्थात 1,68,00,000 रूपियाँ राजस्व उपलब्ध भएको छ। आमा दबलम 6,814 मिटर पनि यस सिजनमा आरोहीको संख्याको हिसाबले उल्लेखनीय देखिन्छ। 10 टोलीका 111 जना आरोहीले यस हिमालको अनुमति लिई 1,11,000 डलर अर्थात 1,66,09,200 रूपियाँ राजस्व संकलनमा योगदान पुर्याएका छन्। कञ्चनजंघा मेनमा 5 टोलीका 37 जनाले अनुमति लिई 1,11,000 डलर अर्थात 1,65,00,000 रूपियाँ राजस्व संकलनमा योगदान पुर्याएको पाइएको छ।
1: इटलीको उत्तर पूर्वी शहर टिएग्रोको सेन्टर रेल स्टेशन छेउको पार्कमा हरेक साँझ कम्तीमा 10 नेपाली लिनिया ब्रुब्रा ओडीभी एसोसिएशनको मदत खोज्दै गर्छन्। लिनिया स्थानीय गैर सरकारी संस्था हो जसले टीएकटी सेन्टरको सड़कमा बास लिन पुगेका नेपाली सहित आप्रवासीलाई प्राथमिकताका साथ स्वास्थ्य जाँच, खाना र लत्ता कपड़ा उपलब्ध गराउँदै आएको छ। हरेक साँझ कम्तीमा 10 नेपाली खाना र लत्ता कपड़ा खोज्दै आउँछन्। एसिएनकी संस्थापक लोरेना फोडरले कान्तिपुर लोरेना फोर्डोले यहाँको कमजोरी प्रशासनका कारण आश्रय पाउने मध्येमा नेपालीहरू रहेको समेत बताइएको छ। सन् 2025 मात्र बाल्कन मार्ग हुँदै बिना भिसा प्रवेश गरेका 1060 नेपालीले शरणार्थीको हैसियत पाउन इटलीको विभिन्न स्थानमा पुग्ने गरेका छन् भने बन्दरगाह जीर्ण अवस्थामा रहने र त्यहाँ बस्ने गरेका छन्। पार्क र सड़कमा महिनो बिताए पनि धेरै जस्तो अझै शरणार्थीको मान्यता पाउन सकिरहेका छैनन्। जोखिम मोलेर इटलीमा नेपालीहरूले शरण लिँदै आएको बताइएको छ।
0: मौसमविदले आज र भोलि तातो अझ बढ़ने भएकाले त्यस अनुसारको सावधानी अपनाउन अनुरोध गरेका छन्। विगतका केहीदेखि नै तातो लहर चलिरहेको भए पनि तुलनात्मक रूपमा आज र भोलि केही बढ़न सक्ने सीआईएनसँग कुराकानी गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
3: अहिले उपल्लो वायुमण्डलमा चाहिँ पश्चिमी न्यून चापीय रेखा अवस्थित छ र स्थानीय वायुको पनि आंशिक प्रभाव नेपालमा रहेको छ। आज रातिको कुरा गर्नुपर्दाखेरि चाहिँ कोशी, लुम्बिनी, कर्णाली प्रदेशमा र बाँकी पनि हिमाली पहाड़ी भूभागका केही ठाउँमा चाहिँ मध्यमसम्मको वर्षा हुन सक्छ र यो मधेस र कोशी प्रदेशका तराईमा पनि सामान्य वर्षा हुन सक्ने देखिन्छ र भोलि पर्सीको लागि चाहिँ सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा चाहिँ फेरि तातो दिन हुन सक्ने र अरू पनि तराईका भूभागहरूमा बिस्तारै गर्मी बढ्ने देखिएकोले सबैले ख्याल गर्नुहोला।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा वातावरण संरक्षणका लागि भान्सा र घर परिवारबाट गर्न सकिने सहयोग
4: स्पेस छ भने कुहिने नकुहिने खोरलाई छुट्याइदिने हो कि आफ्नो स्पेस छैन भने पनि एटलिस्ट छुट्याइदिने जो लिन आउनुहुन्छ उहाँहरूलाई सहज हुन्छ नि त। मिक्स गरेर दियो भने त लाने मान्छेलाई गाह्रो हुन्छ।
0: कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्वतः अध्यावधि

0: उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25, छेदरखैला र बनगाउँका तीनै पुरुवाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25, जेठ 24 गते दिउँसो 2:30 बजे। टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
1: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
2: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
3: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
4: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
2: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
4: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
3: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
5: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
3: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सत्तारूढ राष्ट्रपाको महाधिवेशनको तयारीको शीर्षकमा खबर प्रकाशित छ। 66 जिल्लामा अधिवेशन शुरू भएको प्रसंग पनि उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्नो प्रथम महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढ़ाएको छ। 7 असार 2079 स्थापना भएको पार्टीले 4 वर्ष स्थापना दिवसकै अवसरमा 7-9 असारसम्म चितवनको पहिलो महाधिवेशन गर्दैछ। महाधिवेशन तयारीका लागि राष्ट्रपाले पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन समेत गरेको छ। त्यस्तै 30 वटा अरू उपसमिति पनि बनाइएको छ। उपसमितिले काम गरिरहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनु भएको छ। त्यस्तै पार्टी स्थापनाको 4 वर्षपछि आगामी 7-9 असारसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले जिल्ला नेतृत्व चयन गर्न शुरू गरेको छ। महामन्त्री बोलाकोटीका अनुसार हिजो र आज देशका 66 जिल्लामा पहिलो अधिवेशन हुनेछ। त्यसै अनुसार हिजो 37 जिल्लामा अधिवेशनको उद्घाटन भएको छ। उहाँका अनुसार आज 29 जिल्लामा अधिवेशन सकिँदैछ। सोधपूछ भन्दै प्रहरीले गर्यो निर्घात कुटपीट शीर्षकमा अर्को खबर प्रकाशित छ भने कोशीमा ज्येष्ठ नागरिक ग्राम निर्माण योजना गायब, खरिद गरेको 32 बिघा जमीन पनि बेवारिसे, अधिकांश अतिक्रमणको चपेटामा शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा आन्तरिक सुरक्षामा झण्डै आधा बजेट कटौती शीर्षकमा खबर छ। सरकारले आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालय अन्तर्गत मन्त्रालयको निकायको बजेटमा भारी कटौती गरेको छ, जुन गत आर्थिक वर्ष विनियोजित बजेटको तुलनामा 48.25% कम हो। सरकारले चालू आर्थिक वर्षमा 2,08,62,44,00,000 रूपियाँ बजेट विनियोजन गरेको थियो, तर आगामी आर्थिक वर्षका लागि मात्रै 1,07,95,28,00,000 रूपियाँ बजेट विनियोजन भएको छ। त्यस्तै कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्वत अध्यावधिक नहुने शीर्षकमा अर्को खबर छ। कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्वत अध्यावधिक नहुने भएको छ। पार्टीका वरिष्ठ नेताहरूले क्रियाशील सदस्यता स्वत अध्यावधिक हुने चर्चालाई क्रियाशील सदस्यता छानबिन समितिले निराधार भनेको छ। समिति सदस्य एवं सहमहामन्त्री प्रकाश स्नेहले सदस्यता अध्यावधिक एवं सदस्यले नै गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो। अध्यावधिक गर्ने भनेको कांग्रेसका सबै सदस्यलाई प्रविधिमा जोड्ने हो। टेलिफोन नम्बर, सामाजिक सञ्जाल लगायतका विवरण रेकर्डमा राखिन्छ। सो कारण कसैको पनि अध्यावधिक नहुने उहाँले बताउनुभयो। गत 1 वैशाखदेखि कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिकको काम जारी रहेको छ। त्यस्तै परीक्षामा जफत गरिएका 1 करोड़ मूल्य बराबरको मोबाइल नष्ट प्रकरण कानूनी परीक्षणको विषय बन्न सक्ने शीर्षकमा

0: खबर छ भने पितृपृष्ठमा बुढ़ी गण्डकी निर्माणमा जानु अघि ड्यामको उचाई पुनरावलोकन गरिँदै शीर्षकको अर्को खबर छ भने उत्पादनमूलक उद्योगको वृद्धि सुस्त शीर्षकमा पनि खबर प्रकाशित छ।
1: विकास पुगे पनि रित्तिँदै गाउँ शीर्षकमा गोर्खापत्र दैनिकमा गणेश खनालले अर्घाखाँचीबाट लेख्नु भएको खबर छ। बाहिरबाट हेर्दा अर्घाखाँचीका धेरै गाउँ अहिले सुविधा सम्पन्न र व्यवस्थित देखिन्छन् तर विकासको यही चमकभित्र अर्को पीड़ादायी यथार्थ छ, लुकेको छ, गाउँ क्रमशः रित्तिँदै गएको छ। सत्रदीप गाउँपालिका एक ठूला खर्कका कमल गेवाली अहिले आफ्नो टोलमा एक्लै हुनुहुन्छ। उहाँले भन्नुभयो, यहाँका सबै मानिस बसाई सरेर शहरतिर झरे, अहिले मेरो परिवार मात्र यहाँ छ। परिवारमा कोही बिरामी भए पनि गुहार माग्ने अवस्था गाउँमा हुने अवस्था छैन। बाँदर आतंकबाट जोगिन वैकल्पिक खेती शीर्षकमा कविराज घिमिरेले लेख्नु भएको खबर भित्रीपन्नामा छ। धनकुटा महालक्ष्मी नगरपालिका पाँच मिलाङचुङका चमक बहादुर कुंवरले अहिले करिब 10 रोपनी बारीमा विसार खेती गर्नुभएको छ। 3 वर्ष अघिसम्म धान, मकै, टमाटर, प्याज तथा तरकारी खेती गर्दै आउनुभएका कुंवर यी बालीमा बाँदर सहित अन्य जंगली जनावरले दुःख दिएपछि विसार खेतीतर्फ आकर्षित हुनुभएको हो। परम्परागत खेतीमा भन्दा मौरी पालनमा लाभदायी शीर्षकमा भैरहवाबाट लेखिएको खबर पनि छापिएको छ। मौरीले मह उत्पादन मात्र गर्दैन, पराग सिंचन मार्फत कृषि उत्पादन बढ़ाउन पनि महत्वपूर्ण भूमिका खेल्न थालेकोमा किसानहरू खुशी छन्। किसानहरू मौरी पालनतर्फ आकर्षित भएका छन्। मल खोज्दै सीमा पार शीर्षकमा ज्योति पन्थीले बबई बर्दियाबाट लेख्नु भएको खबर पनि छापिएको छ। धानको बिउ राख्ने समय शुरू भए पनि आवश्यक मल उपलब्ध नहुँदा बर्दियाका किसान डीएपी मल नपाएपछि किसान नेपाल भारत सीमावर्ती भारतीय बजारतर्फ जान थालेका हुन्। मलको खोजीमा घण्टौं साइकिल चलाएर सीमावर्ती बजार पुग्नुपर्ने बाध्यता रहेको किसानहरूको गुनासो छ। सगरमाथा आरोहणका चुनौती घटाउँदै ड्रोन शीर्षकमा संगम प्रसाईले कान्तिपुर दैनिकमा लेख्नु भएको खबर छ। आधार शिविर र क्याम्प दुई बीच बन्दोबस्तीका सामान ओसार्न सामान्यतया 8-10 पटक आवत जावत गर्नुपर्नेमा ड्रोनका कारण पथ प्रदर्शकले औसतमा यसपल्ट 4 पटक मात्रै आउजाउ गर्नु परेको छ। अर्को खबर एक क्लिक लाखौं रूपियाँ गायब शीर्षकमा सजना बरालले लेख्नु भएको छ। विश्वकप फुटबलको मिति नजिकैसँगै प्रतियोगिताका खेल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण स्क्याम विज्ञापन फैलिरहेको छ। आकर्षक अफर देखाएर प्रयोगकर्तालाई बहकाउने यस्ता विज्ञापनमा रहेका लिंक क्लिक गर्दा र अनधिकृत एप डाउनलोड गर्दा सर्वसाधारणको मोबाइल तथा कम्प्यूटर ह्याक हुने र बैंक खाताबाट रकम चोरी हुने घटना बढ़ेको हो। विश्वकप फुटबल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा आउने विज्ञापन र जानकारीहरू वास्तविक नहुन सक्छन्। सत्य तथ्य जाँचेर बुझेर मात्रै अगाडि बढ़नुपर्ने विज्ञहरूको भनाई छ। आर्थिक कारोबार दैनिकमा आगामी वर्ष खर्च होला 4 खर्ब 31 अर्ब पूँजीगत बजेट शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छ भने 25 करोड़ भन्दा कम पूँजीका उद्योग विभागमा दर्ता नहुने शीर्षकमा अर्को खबर छ। उद्योग विभागले 25 करोड़ भन्दा कम पूँजीका उद्योग दर्ता बन्द गरेको छ। यस्ता उद्योग अब आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै दर्ता सम्बन्धी काम रोका गरिएको विभागको भनाइ छ। विभागका निर्देशक उर्मिला खतिवडाका अनुसार सरकारले 25 करोड़ भन्दा कम पूँजी भएका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा मात्र दर्ता हुने व्यवस्था गरेसँगै विभागले यस सम्बन्धी निवेदन लिन छोडेको हो। अर्को खबर अन्नपूर्ण पोस्ट दैनिकमा हजारौं कलिला मुनामा कुपोषण शीर्षकमा केशर राज छेत्रीले बुटवलबाट लेख्नु भएको खबर छ। 5 वर्ष उमेर नपुग्दै देशभरका हजारौं बालबालिका कुपोषणकोबाट प्रभावित छन्। स्वास्थ्य मन्त्रालय अन्तर्गत राष्ट्रिय पोषण लेखाजोखाले देशभर गरेको परीक्षण अनुसार 18,309 जना बालबालिकामा कड़ा खालको कुपोषण देखिएको छ। मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार 707 स्थानीय तहमा कुपोषणको परीक्षण गरिएको थियो। कलिले उमेरदेखि बालबालिकामा कुपोषण देखिएपछि उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ, जसका कारण बालबालिका विभिन्न रोगबाट प्रभावित हुने गरेका छन्। 18,309 शीघ्र कड़ा कुपोषित देखिएको छ भने 88,205 शीघ्र कुपोषण देखिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। भारतको नयाँ दिल्ली स्थित जन्तर मन्तरमा हिजो कक्रोच जनता पार्टीको आह्वानमा भएको विरोध प्रदर्शनमा सयौं युवा सहभागी भएका छन्। भेला भएका युवाले कक्रोचको मास्क लगाएका थिए। उनीहरूले हातमा राष्ट्रिय झण्डा र पाठ्य पुस्तक समेत बोकेका थिए। सीजेपीका संस्थापक 30 वर्षीय अभिजीत दीपकी आन्दोलनको अगुवाई गरिरहनु भएको थियो। अमेरिकाको बोस्टनमा अध्ययन गर्दै आउनुभएका उहाँ हिजो नै शनि दिल्ली आइपुग्नु भएको थियो। इन्स्टाग्राममा सीजेपीसँग मूलधारका पार्टीहरूभन्दा धेरै फलोअर छन्। एक महिना नबित्दै 2 करोड़ भन्दा धेरैले सीजेपीलाई फलो गरिसकेका छन्। आन्दोलनका क्रममा दिल्ली पुलिसले 6 जनालाई हिरासतमा लिएको छ। प्रदर्शन र सरकार समर्थित मुठभेट हुन सक्ने अवस्था देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका 39 देशका नागरिकलाई आप्रवासनमा कडाई गर्ने गरी ट्रम्प प्रशासनले ल्याएको नीतिलाई एक संघीय न्यायालयले शनिबार उल्टाइदिएका छन्। जोन म्याककोनले आदेशमा भनेका छन्, यस नीतिले अमेरिका बस्दै आएका अल्पसंख्यक आप्रवासीको जीवनलाई अन्यलमा पारिदिनेछ। र अमेरिकी सेनाले इरानका केही रडार साइटहरूमा आक्रमण गरेको जनाइएको छ। यो घटना पश्चिम एशियामा जारी तनाव कायम रहेको र युद्ध विरामको सम्भावना थप कमजोर हुँदै गएको बताइएको छ। अमेरिकी सेन्टर कमाण्डले सामाजिक सञ्जाल एक्समा दिएको जानकारी अनुसार शुक्रबार अमेरिकी सेनाले इरान तर्फबाट प्रक्षेपण गरिएका 4 एकतर्फी आक्रमणकारी ड्रोनहरू खसालेको थियो।
1: साझा खबरमा अब खेल खबर। भारत 7 वर्षपछि साफ महिला च्याम्पियनशीपको उपाधि जित्न सफल भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले आयोजना गरेको साफ च्याम्पियनशीपमा भारत 6 पटक उपाधि हात पार्न सफल भयो। पछिल्लो 2 संस्करण भने बंगलादेशले जितेको थियो। यसपटक उपाधि ह्याट्रिक गर्ने बंगलादेशको योजनामा भारत बाधक बनेको हो। एशिया कपमा स्थान बनाइसकेको नेपालले एशियाली खेलकुद छनौट प्रतियोगिताको फाइनल प्रवेश गर्न आज ओमानसँग खेल्दैछ। सिंगापुरमा हुने खेल नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले पनि सहभागिता जनाउने पक्का भइसकेको 20 संस्करणको एशियाली खेलकुदका लागि बलियो भारतीय क्रिकेट टोलीको घोषणा गरिएको छ। हिजो भारतीय क्रिकेट बोर्ड बीसीसीआईले नयाँ कप्तान श्रेयस अय्यरको कप्तानीमा 15-सदस्यीय टीम घोषणा गरेको हो। र खराब ब्याटिङलाई निरन्तरता दिएको नेपालले इतिहासमै बिर्सन लायक प्रदर्शन गरेको छ। एसीसी महिला प्रिमियर कपको प्रसंग हो। मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कपमा नेपाल शनिबार हिजो हङकङसँग मात्र 40 रन बनाउन पुग्यो। यो सँगै नेपाली महिला टोली टी20 अन्तर्राष्ट्रियमा सबैभन्दा कम योगफलमा समेटिएको छ।
0: वातावरण संरक्षणमा किसानको भूमिका कस्तो हुन्छ? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
3: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यवहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
2: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्तशास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू, भर्ना फारम वितरण जेठ 1 गतेदेखि, भर्ना सुरु जेठ 3 गतेदेखि, कक्षा सञ्चालन जेठ 25 गतेदेखि, पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31 र 98-48-43-3677।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
4: रोक्ने भनेको त हामीले हाम्रो के चोइसेस गर्ने भन्ने हो।
5: किसानको कुरा गर्दाखेरि किसानले गर्न सक्ने के छ वातावरण?
4: किसानले गर्न सक्ने वातावरणको लागि चाहिँ अब हामीले किसान भएर विभिन्न बीजहरू लगाइरहँदा होइन यो के रोप्ने भन्ने अन्नबालीको कुराहरूमा अलिकति मलजलको कुराहरूमा अलिकति ध्यान दियौँ भने हामीले हाम्रो स्वार्थको लागि म बुझ्छु त्यो घर चलाउनको लागि आर्थिक कुरा पनि छ तर अहिले भएको थोरै प्रफिटले हामीले फ्युचर मेरो नाति नातिना छोराछोरीको भविष्य त स्टेकमा छ नि त त्यो चाहिँ अलिकति ध्यान दिँदाखेरि राम्रो हुन्छ।
5: मलको प्रयोग भयो, बिउको कुराहरू भयो,
4: बिउको कुराहरू भयो र अरू उहाँहरूले जुन भोग्नु भएको छ नि किनभने म एउटा किसान हो तपाईँ अर्को किसान हो भने त्यो लर्निङ एक्सचेन्ज गर्ने पनि एउटा राम्रो अभ्यास हो जस्तो लाग्छ कि अहिले हाम्रो सोसियल मिडियाको टाइम छ होइन कतिवटा धेरैवटा सोसियल मिडिया पनि हुनुहुन्छ जस्तै मेरो प्लान्टमा चाहिँ यस्तो यस्तो किरा लाग्यो तपाईँहरूको पनि लाग्छ होला यसमा चाहिँ ध्यान दिनुहोस् है भनेर उहाँले कति राम्रो
5: घरेलु उपाय
4: घरेलु उपायहरू एउटा एन्टरप्राइज हुनुहुन्थ्यो जसले चाहिँ बायो इन्जाइमको थ्रु चाहिँ क्लिनिङ प्रोडक्टहरू के जस्तो तपाईँको टेबल पुस्ने भुइँ पुस्ने कुराहरू ह्यान्ड वासहरू हामीले त त्यो सबै केमिकल्स वी स्टार्ट आवर डे विथ केमिकल्स नि त पेस्ट हो तर पेस्ट पनि त्यही भएर सानो पी साइडमा युज गर्नुहुन्छ नि त हामी कति सरर पुरै ब्रस लगाइदिन्छौँ कुनै त्यही भएर चाहिँ यो जे गर्छौँ त्यसको चाहिँ पहिला लजिक बुझ्नु पर्यो गर्नलाई गरे मेरो मम्मीले गर्नुभयो बुवाले गर्नुभयो मलाई गरायो मैले पनि छोराछोरीलाई गराउने भन्दा पनि अब धेरै अपर्च्युनिटिजहरू अप्सन्सहरू पनि आइसकेको छ अलिकति आफूले पनि थोरै होमवर्क गरेर तपाईँको यदि कुनै कुरा
5: अब किसानको भूमिका कुरा गर्दाखेरि चाहिँ किसानहरूले त सरकारले अब अर्ग्यानिक उत्पादन गर्यो भनेदेखि अलिकति त्यो हेर्दाखेरि अलिकति आकर्षक नहुने भएको भएर बजारमा बिक्री हुँदैन त्यसले गर्दाखेरि चाहिँ विषादै हाल्नै पर्ने बाध्यता छ हामीलाई हामीले चाहेर पनि त्यो गर्न सकिरहेको छैन भन्नुहुन्छ नि त
4: मलाई याद छ मेरो म जब भर्खर भर्खर बिहा भएको थियो मेरो श्रीमानले भन्नुहुन्थ्यो काँक्राहरू किन्दा चाहिँ अलिकति सडक्क परेको भन्दा पनि बाङ्गोटिङ्गो भएको लिनु त्यो चाहिँ अलिकति अर्ग्यानिक हो भन्ने कुरा
5: विषादी प्रयोग
4: हामीलाई त्यही भएर हामीलाई हेर्दा चाहिँ ठिक्क राम्रो परेको कुरा चाहिँ राम्रो भन्ने अन्डरस्ट्यान्डिङ हुन्छ तर त्यो होइन
1: वातावरण तथा पर्यावरणविद रोशना पौडेलसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय बैठकमा 3 सहमति दुवै देशका सबै विद्यमान संयन्त्र सक्रिय पारिने आन्तरिक सुरक्षामा आधा बजेट कटौती।
1: आज र भोलि तराई मधेसका जिल्लामा गर्मी अझ बढ़ने पूर्वानुमान जोखिम मोलेर इटलीमा आश्रय खोज्दै नेपाली कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्वत अध्यावधिक नहुने।
0: विकास पुगे पनि रितिदै गाउँ बाँदर आतंकबाट जोगिन धनकुटामा वैकल्पिक खेती गर्दै किसान रूपन्देहीमा मौरी पालन गर्ने किसान बढ़दै सगरमाथा आरोहणका चुनौती घटाउँदै ड्रोन।
1: भारतमा सरकार विरूद्ध प्रदर्शनमा कक्रोच जनता पार्टीको आह्वानमा युवाहरूको ठूलो संख्या सड़कमा ट्रम्पको आप्रवासन नीति अदालतबाट उल्ट्याइयो।
0: र एसएससी महिला प्रिमियर कपमा नेपाली टोली हङकङसँग पराजित एसिया कपको फाइनलमा पुग्न नेपाल मन बीच आज खेल हुने सात महिला च्याम्पियनशीपको उपाधि भारतलाई।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा महेश बस्ताकोटीले चसक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ केही समय अगाडि प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधनको क्रममा नेपालबाट पनि केही भूभाग मिचिएको भनेर अभिव्यक्ति दिनुभयो र जसको अहिलेसम्म पनि विरोध भइरहेको छ। यद्यपि परराष्ट्र मन्त्रालयले मिचिएको विषय नभएर केही 10 गजा क्षेत्रमा नेपाल र भारत तर्फबाट बसोबास भइरहेको भन्नेतर्फ उल्लेख गरेको थियो। यहाँ नेपाल भारत सीमा क्षेत्र जस्तो देखाइएको छ। दुईजना व्यक्ति छन् आम्ने सामने भएर सीमा क्षेत्रमै बसेर कुराकानी गर्दैछन् र ती दुई बीचको संवाद चलिरहँदा एकजनाले गरेको प्रश्नमा अर्को दुब्ला पातला छ देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, अलि होस गरेर हिँड्नु है, फेरि फ्याट्टै सीमा मेचिएला।
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सामुदायिक रेडियो टीकापुर एफएमका सहायक स्टेशन म्यानेजर ईश्वर साउदलाई मातृशोक। टीकापुरमा टोल भेला शुरू, वार्ड नम्बर 1 ले 2 करोड़ 61 लाखका योजना छान्दै। टीकापुरमा अन्तर्व्यवस्थापिका सम्मेलन, असफल कामको निरन्तरता होइन क्रमभंगता गर्नुपर्ने प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालको बनाई। सुदूरपश्चिममा कांग्रेस विवाद टुंगियो, असन्तुष्ट पक्षलाई 2 मन्त्री र 1 राज्य मन्त्री दिने। र नेपाल र भारतबीच डिजिटल भुक्तानीदेखि पुननिर्माण परियोजना हस्तान्तरणसम्मका 3 निर्णय। खोज खबर अब विस्तारमा। सामुदायिक रेडियो टीकापुर एफएमका सहायक स्टेशन म्यानेजर ईश्वर साउदलाई मातृशोक परेको छ। साउदकी 73 वर्षीय आमा गंगा साउदको हिजो बेलुका 8:30 बजे निधन भएको हो। उहाँको आज अछामको कैलाश खोला स्थित खुले बगरमा अन्तिम संस्कार गरिने भएको छ। यस दुखद घड़ीमा सहकर्मी ईश्वर साउद लगायत परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै स्वर्गीय आमाप्रति सामुदायिक रेडियो टीकापुर एफएमको तर्फबाट हार्दिक श्रद्धांजलि अर्पण गर्दछौं। टीकापुर नगरपालिकाले आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट गर्न टोल भेलाहरू शुरू गरेको छ। शनिबार टीकापुर नगरपालिका वार्ड नम्बर 1 ले ज्योतिनगर र टीकापुर कन्या आधारभूत विद्यालय गरी 2 ठाउँमा भेला गरेको हो। भेलामा वार्ड नम्बर 1 का सचिव चक्रबहादुर रावलले आउँदा वर्षका लागि वार्ड नम्बर 1 नम्बर ओडाले 2 करोड़ 61 लाख 51 हजार सिलिङ पाएको बताउनुभयो। प्राप्त बजेट मध्ये पूर्वाधार विकासतर्फ 54% का दरले हुन आउने 1 करोड़ 41 लाख 22 हजार, आर्थिक विकासतर्फ 20% का दरले हुन आउने 52 लाख 30 हजार, सामाजिक विकासतर्फ 20% का दरले 52 लाख 30 हजार, वातावरण तथा विपद व्यवस्थापनतर्फ 3% का दरले 7 लाख 84 हजार, संस्थागत तथा सुशासनतर्फ 3% का दरले 7 लाख 84 हजारका योजना छान्न लागि हो।
1: टीकापुर नगरपालिका वार्ड नम्बर 1 लाई 83-84 को बजेटमा कुल बजेट 2 करोड़ 61 लाख 51 हजार 894 रुपियाँ 86 पैसा कुल बजेट रहेको छ। यसमा 5 वटा सेक्सनमा यो बजेट विनियोग गरेको छ। पूर्वाधार विकासतर्फ कुल बजेटको भार प्रतिशतका आधारमा 54% का दरले कुल बजेट 1 करोड़ 61 लाख 22 हजार 23 रुपियाँ 28 पैसा रहेको छ। यसै गरी आर्थिक विकासतर्फ 20% का दरले 52 लाख 30 हजार 300 रुपियाँ 99 पैसा रहेको छ। यसै गरी सामाजिक विकासतर्फ 20% का दरले 52 लाख 30 हजार 300 रुपियाँ 99 पैसा रहेको छ। यसै गरी वातावरण तथा विपद व्यवस्थापनमा 3% का दरले 7 लाख 84 हजार 586 रुपियाँ 85 पैसा रहेको छ। यसरी संस्थागत तथा सुशासन अन्तर्गत 3% का दरले कुल बजेट 7 लाख 84 हजार 556 रुपियाँ 85 पैसा गरेर कुल बजेट 2 करोड़ 61 लाख 51 हजार 894 रुपियाँ 86 पैसा रहेको छ।
0: बेलामा आएका नागरिकले ओडाको कामप्रति मिश्रित प्रतिक्रिया दिएका छन्। बेलामा उपस्थित स्थानीय कमल बहादुर बटाला,
2: यहाँभन्दा पछिका ओडा भेलाहरू विद्यालय सञ्चालन भएको दिनमा पर्ने हुनाले सबै ओडा भेलामा म एडजस्ट हुन सकेन। तर म एकचोटि पहिले ओडा भेलामा एडजस्ट हुन पुगेका थिएँ र अनि मेरो टोलको मैले आफ्नो समस्या, अब त्यति बेला यो टोल विकास संस्था मार्फत थिएन, इन्डिभिजुअल के भन्ने बेला थियो, त्यो बेला मैले भनेको कुरामा जस सकेसम्म काम गरिदिनु भएको थियो। मैले ह्याम्पाइपको कुरा राखेका थिएँ अनि बाटो ग्राभलिङ र माटो पटाइनेको कुरा राखेको थियो, दुइटै काम गरिदिनु भएको थियो सहज तरिकाले। अनि ओडा कार्यालयमा सेवा लिन जाँदा पनि अरू कुरा के कस्तो मलाई थाहा छैन, म गएको बेला एकदम सहज तरिकाले, सम्मानजनक तरिकाले मैले आसाम सेवा पाएको महसुस गरेको छु। अनि थप यति बेला पनि मैले केही, अहिले म सन्तोषी टोल विकास संस्थाबाट हो, अनि मैले केही योजना प्राथमिकीकरण गरेर दिएको छु, सायद हुनेमा आशावादी चाहिँ छु म।
0: आज राधाकृष्ण मन्दिर ब्लक नम्बर 9 मा बिहान 7:30 बजे र दिउँसो साईमाट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25 मा भेला गरी थप योजना छानिँदैछ। वडाध्यक्ष मोहन विकको अध्यक्षतामा भेला भएको हो। कार्यक्रममा स्वागत टीकापुर नगरपालिका वार्ड नम्बर 1 का वडा सदस्य गणेश घरती मगरले गर्नुभएको थियो। सुदूरपश्चिम प्रदेश सरकारभित्र नेपाली कांग्रेसमा देखिएको शक्ति संघर्ष अन्तत सहमतितर्फ गएको छ। सहमतिसँगै मुख्यमन्त्री कमल बहादुर शाहले संसदीय दलको नेता तथा मुख्यमन्त्री पदमा निरन्तरता पाउनुहुने भएको छ। स्रोतका अनुसार शाह विरूद्ध सक्रिय असन्तुष्ट पक्षलाई सरकारमा 2 मन्त्री र 1 राज्य मन्त्रीको जिम्मेवारी दिने समझदारी भएको छ। मुख्यमन्त्री पक्षका तर्फबाट प्रमुख सचेतक विक्रम धामी, बहादुर सिंह थापा र प्रकाश पमले वार्ताको नेतृत्व गर्नुभएको थियो। हाल सुदूरपश्चिम सरकारमा कांग्रेसको भागमा मुख्यमन्त्री सहित तीन मन्त्री र दुई राज्यमन्त्री छन्। नयाँ सहमति अनुसार सन्तुष्ट पक्षले दुई मन्त्री र एक राज्यमन्त्री पाउनेछन् भने मुख्यमन्त्री सहित एक मन्त्री र एक राज्यमन्त्री शाह पक्षमै रहनेछन्। यद्यपि कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा अन्तिम निर्णय गर्ने अधिकार मुख्यमन्त्री शाहमै रहने सहमति भएको वार्ता स्रोतले जनाएको छ। टिकापुरमा अन्तर्व्यवस्थापिका सम्मेलन जारी छ। सम्मेलन आज सकिनेछ। थप खबर आकाश चौधरीबाट।
3: प्रतिनिधि सभाका सभामुख डोलप्रसाद डरियालले संसद र सरकारले काम गर्दा निरन्तरता भन्दा क्रम भंगटा गर्दै अघि बढ्नुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका सम्मेलन 2083 को शनिबार टीकापुरमा उद्घाटन गर्नुहुँदै सभामुख अर्यालले यस्तो बताउनु भएको हो।
4: यसपटक पनि हामी त्यस्तो निरन्तरता भन्दा पनि परम भङ्गतामा छौँ। केही सानो काम गरौं, थोरै निर्णय गरौं, तर त्यो कार्यान्वयनतर्फ जाओस्।
3: सभामुख अर्यालले विगतका निर्णयहरू कार्यान्वयन भए नभएको समीक्षा गरेर क्रमभंगतामा जानुपर्ने बताउनु भएको छ। उहाँले संघीय संसद सबै प्रदेशका सभामुख उपसभामुख उपस्थित हुने कार्यक्रमले नतिजा दिनुपर्छ, यसले दिएको उपलब्धि नागरिकले थाहा पाउनुपर्छ भन्नुभयो। सभामुख अर्यालले संविधानले तीन तहका सरकारबीच समन्वय सहकार्य सह अस्तित्वको परिकल्पना गरे जस्तै राष्ट्रलाई अघि बढ़ाउन अघिल्लो पुस्ताको अनुभव बलिदानको सम्झना गर्दै जेएनजी पुस्ताको भावना लाई सम्बोधन गरेर अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो।
4: म यहाँहरूलाई एउटा कुरा चाहिँ के विश्वस्त पार्न चाहन्छु भने प्रतिनिधि सभाको तर्फबाट हामी संघीय कानून निर्माण गर्ने विषयमा प्रादेशिक कानूनहरूलाई नबाझिने गरी स्थानीय कानूनहरूसँग नबाझिने गरी स्थानीय कानून प्रादेशिक कानून र संघीय कानूनलाई त्यसलाई समन्वय हुने किसिमबाट त्यसका चाहिँ आपसी अत्यन्तै त्यसको चाहिँ समझदारी हुने किसिमबाट जसले गर्दा जनताले चाहिँ सहजै रूपमा चाहिँ आफूले जुन प्रतिफल प्राप्त गर्नुपर्ने छ ती कानूनहरूबाट त्यो हुने गरी कानून निर्माणमा मेरो निरन्तर प्रयास हुनेछ। यहाँहरूबाट सल्लाह सुझाव निरन्तर लिने अपेक्षा पनि गरेको छु। साथै प्रदेशबाट सभामुखहरू आउँदै गर्दाखेरि सुदूरपश्चिमले पाए चाहिँ के उहाँहरूले छोडेर चाहिँ के जानुभयो अब के गर्नुहुन्छ भन्ने विषय चाहिँ महत्वपूर्ण हुन सक्छ। हामीभन्दा पछिल्लो पुस्ता एकदमै हामीभन्दा जान्ने भएर हुर्किसकेको छ। हामी काम गर्ने हुटुटी बोकेर तपाईँ हामी जिम्मेवारीमा छौँ र हामीभन्दा अग्रजहरूले आफ्नो ज्यानको आहुति दिएर हामीलाई आज यसरी संवाद गर्ने वातावरण बनाइदिनु भएको छ। त्यस कारणले यो तीनवटै पुस्तालाई सम्मान गर्दै यो बीचको चाहिँ एउटा समन्वय भएर गयो भने देश पक्कै पनि छिटो विकास हुन्छ, सुशासन कायम हुन्छ, भ्रष्टाचारको अन्त्य हुन्छ। जनताले हामी अब यो देशमा बस्नुपर्छ, हामी हाम्रै देश फर्किनुपर्छ भनेर विदेशमा हुनुहुने तमाम नागरिकले पनि न्याय पाउनुहुन्छ।
3: कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले यसअघिका सम्मेलनले गरेका घोषणामा संघीय र प्रदेश व्यवस्थापिकाले गर्न नसकेको काम र स्थानीय व्यवस्थापिका छुटेको कुराको समीक्षा हुनुपर्ने बताउनुभयो।
5: स्पष्ट सबैतिर राख्न चाहन्छु भने हामीले निकालेका निष्कर्षहरू हामीले प्रकाशित गरेका घोषणा पत्रहरू त्यही दिनको लागि मात्रै सीमित नहोस् भन्ने कुरामा हामी कति सचेत छौँ। कता कता हाम्रो परम्परागत निरन्तरतामा भेला हुने दुई दिन छलफल गर्ने एउटा घोषणा पत्र निकाल्ने अनि त्यसको अन्तिम निष्कर्षमा हामी जान्छौँ र सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीज्यूसँग हामीले यो गरेका छौँ भनेर जानकारी गराउने त्यसपछि अर्को सम्मेलनको प्रतीक्षा गर्ने कतै यतै त हामी घुमिराखेका छैनौँ। यो अलि गम्भीर विषय मैले यहाँ हामी सबैलाई सम्माननीय सभामुख ज्यू र राष्ट्रिय सभाको नेतृत्वको हैसियतले लगायत तपाईँ सबै साथै प्रदेशका नेतृत्वका साथीहरूलाई मान्यजीहरूलाई म के आग्रह गर्छु भने हामी अब मात्रै निर्णय गर्ने मात्रै भेला हुने छलफल गर्नेमा सीमित नरही यी दसवटा सम्मेलनमा हामीले गरेका निर्णय र हामीले गरेका काम कारवाहीहरूको गम्भीरताका साथ समीक्षा हुनुपर्छ जस्तो लाग्छ मलाई। हामीले गरेका निर्णयहरूको उपलब्धि कति भयो, नेपाली जनताले गरेको अपेक्षा हामीले कति पूरा गर्न सक्यौं, नसकेको भए के कारणले सकेनौ, संघको कहाँनिर पुगेन, प्रदेशको कहाँनिर पुगिरहेको छैन, स्थानीय तहलाई हामीले कति कोअर्डिनेसन गर्यौं र कति त्यहाँ सहजीकरण गर्यौं यी विषयहरू अलिक गम्भीर हुन् कि भन्ने मलाई लाग्छ।
3: सुदूरपश्चिमको टीकापुरमा शुरू भएको 11 अन्तर्व्यवस्थापिका सम्मेलनमा संघीय संसदका सभामुख उपसभामुख राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष मधेस प्रदेश बाहेकका प्रदेश सभाका सभामुख उपसभामुखहरू सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरू संघ र प्रदेश व्यवस्थापिकाका सचिवहरू सहसचिवहरू सुदूरपश्चिम स्थित सुरक्षा संयन्त्रका प्रमुखहरू सहभागी हुनुहुन्छ। संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी समन्वय सहयोग सहकार्य र सहअस्तित्वका लागि शुरू भएको सम्मेलन दुई दिनसम्म चल्ने सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले बताउनुभयो।
6: संघीय संसद र प्रदेश सभा सार्वजनिक प्रदेश सभामा जे जस्ता समस्याहरू कठिनाइहरू भएको दिनमा हामीले भोगिरहेछौँ सभा सञ्चालनका सन्दर्भमा अर्थात् कानून निर्माणका सन्दर्भमा अलिक बढी पछिल्लो पटक समाजजीवहरूले पनि थोरै संकेत गर्नु भएको अलिक पछिल्लो पटक कानून निर्माणकै सन्दर्भमा पनि त्यस कुरोहरू हामी बताउँ कि हामी आन्दोलन मुलुकमा त्यो चिजलाई चिन्नका निम्त हामी सबै जग्गा मौकामा यो जम्मा हुनुपर्ने जरुरी पनि त्यही कारण पनि भएको हो कि जस्तो मलाई फ्रीबाट
3: सुदूरपश्चिम प्रदेश सभा सचिवालयको व्यवस्थापन र अन्तर्व्यवस्थापिका मञ्चको आयोजनामा सम्मेलन भएको हो। सम्मेलन दुई दिनसम्म चल्नेछ।
0: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिका परिश्रम।
7: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
8: खेतबारीमा काम सकभर बिहाना वा बेलुका मात्र गर्ने।
7: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
8: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
7: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
8: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
7: नरम मुलायम सुतीको कपडा लगाउने।
8: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
7: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
9: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
11: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हो तलाई?
10: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
11: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
12: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
13: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठक्रला रोड, टिकापुर, कैलाली।
14: टिकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ, टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पुरुवाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25, जेठ 24 गते दिउँसो 2:30 बजे। टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। देशको उपल्लो वायुमण्डलमा विकसित भएको पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको आंशिक प्रभावका कारण मुलुकका विभिन्न क्षेत्रको मौसममा फेरबदल भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका अधिकांश पहाड़ी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ भने तराईका भूभागमा आंशिक बदलीको अवस्था छ। यसै प्रभावका कारण बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सीमित स्थानहरूमा अहिले मेघगर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाड़ी हिमाली भूभागमा साधारणतया बदली रहने र मधेस प्रदेश र अन्य पहाड़ी क्षेत्रमा आंशिक बदली हुने महाशाखाले चलाएको छ। तयका बाँकी स्थानहरूमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ। जानकी गाउँपालिकाको 18 गाउँसभा बिहिबारदेखि शुरू भएको छ। गाउँसभाको पहिलो बैठकले जानकी गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। गाउँसभाको शून्य समयमा बोल्ने सदस्यहरूले आफ्नो क्षेत्रमा बजेटको माग गरेका छन्। थप खबर रत्नापुर मगरबाट।
15: जानकी गाउँपालिकाका गाउँसभा सदस्यहरूले आफ्नो क्षेत्रको विकासका लागि बजेटको माग गरेका छन्। गाउँपालिकाको 18 गाउँसभाको बिहिबार बसेको पहिलो बैठकको शून्य समयमा बोल्ने गाउँसभाका सदस्यहरूले माग गरेका हुन्। गाउँसभा सदस्य भीम बहादुर चौधरी,
16: जुन बजेट एकदम न्यून बजेट 5 वर्ष छ र हामीले काम गर्नुपर्ने ठाउँमा काम नगरेको अवस्था पनि त्यतिकै छ। त्यसपछिको बैठकमा बजेटको राम्रो प्रत्येक क्वारामा कम्तीमा 1 करोड़को बजेट मेरो मागको अनुरोध गर्न चाहन्छु।
15: गाउँसभा सदस्य भीमबहादुर चौधरी जस्तै बलिराम थारूले पनि ओडामा जाने बजेट बढ़ाउनु पर्ने, मोतीनगरको बाटो कालोपत्रे र 7 नम्बर ओडा कार्यालयका लागि बजेटको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो।
16: मोतीनगरको बाटो जानकी ओघरदेखि दिपेन्द्रलाई ओघरसम्म कालोपत्रे र प्लस त्यो हाम्रो ओडा कार्यालय जग्गा पाइसकेछ। त्यहाँ केही नभए पनि घेरबार र जगै मात्र उठाउन भए पनि आस्ते आस्ते भइहाल्थ्यो, तर त्यो पनि चासो देखिएको छैन। अहिले 5 नम्बरका अध्यक्ष भन्नुभएको थियो कि मैले 1 करोड़ बजेट, मेरो भनाइ पनि त्यही हो, 1 करोड़ बजेट प्रत्येक वरम फालिदिएपछि फाइद केही गर्न सक्छन् कि भन्ने आशा छ। र प्लस यो 7 नम्बरदेखि दुर्गौली जोड्ने बाटो यो अलिकता त भइसकेछ, भुर्साको सिँचाइसम्म भुर्साको सिँचाइदेखि यो दुर्गौली विनाशमा पुर्याउनलाई के विकल्प गर्नुपर्छ, संघबाट प्रदेशबाट अथवा पालिकाले कसरी हुन्छ त्यो सुचारू गरिन हुन अनुरोध गर्छु।
15: गम्का नदीमा तटबन्धन सहित त्यहाँ पुल निर्माण गर्न आगामी आर्थिक वर्षको बजेटमा व्यवस्थापन गर्न माग गर्नुहुन्छ गाउँसभा सदस्य खगेन्द्र विश्वकर्मा।
17: एउटा नमूनाको रूपमा म पटक पटक भन्दै आएको हो, एउटा गम्का नदीमा तटबन्धन र काठको पुल सहित त्यहाँ 2-3 गाई गोरु पनि मरिसकेको अवस्था, मान्छे पनि लुटेर गिरिसकेको अवस्थामा पनि जानकी गाउँपालिकाको ध्यान आकर्षण नगएको अवगत मैले गमक्का झर्नया नदीमा गराए। तसर्थ अरू स्वर्णपुरमा पनि छरिएर बसेको समुदायभित्र कुनै किसिमको पनि ग्राइडर समेत नभएको।
15: गाउँसभा सदस्य हरिलाल चौधरीले पनि शून्य समयमा बोल्दै आफ्नो क्षेत्रमा सड़क कालो पत्रेको माग गर्नुभएको छ।
18: हाम्रो यो नगरपालिका र गाउँपालिकाको बाटो पानी पिच भएको छ अनि त्यसमा लगत कालो पत्रा हाले भए राम्रो हुने थियो, मेरो भन्नाइ यही छ। र बारी चितिया चौरानिर पनि त्यो कालो पिच पनि फुट्न लागेछ, भोटार काट्दै काट्दै धेरै काटिसकेछ अनि त्यसमा पनि समस्या छ। हजुर केही सोचेर पनि अगाडि सार्नु होला।
15: गाउँसभा सदस्य चित्रा कुमारी कठरियाले निजी शिक्षकहरूको सेवा सुविधाका विषयमा कुरा उठाउनु भएको छ।
19: हाम्रो अब शिक्षण संस्थातिर जाँदाखेरि हाम्रो निजी स्रोतका शिक्षण खाई नखाई आफ्नो राखेछन्, तर निजी स्रोत शिक्षकको पनि माग पूरा होस् र कति हुन्छ गाउँपालिका जाओस् भन्न चाहन्छु।
15: गाउँसभा सदस्य खगेन्द्र भण्डारीले शिक्षकहरूको व्यवस्थापनमा समस्या भइरहेकाले यस अघि नै व्यवस्थापनका विषयमा भएको छलफलका आधारमा काम अगाडि बढाउन सुझाव दिनुभयो।
20: हामीले के भन्यो भन्दा मलाई लाग्छ 2081 शिक्षक अध्यापन अनुमति पत्र नभएका निजी स्रोतका शिक्षकहरूलाई या त अध्यापन अनुमति पत्र लिनुको लागि अथवा लाइसेन्स दिनुको लागि हामीले समय दिने, त्यो भएन भने विदा गर्ने भनेका थियौं। सायद कोही पनि विदा हुनु भएको छैन, थुप्रै ठाउँमा मैले देखेको छु अध्यापन अनुमति नभएका शिक्षकहरू छन्। उहाँहरूको व्यवस्था अथवा उहाँलाई के गर्ने, हाम्रो तर्फबाट विदाई गर्ने कि अथवा त्यसलाई क्राइटेरियामा ल्याउने, नीति नियममा ल्याउने, त्यसप्रति यो गाउँसभाले सोचोस् भन्ने म अनुरोध गर्न चाहन्छु।
15: 18 गाउँसभाको पहिलो बैठकमा यसरी उठेका प्रश्न तथा जिज्ञासाको जवाब गाउँसभाको असार 5 गते बस्ने दोस्रो बैठकमा जवाब दिने व्यवस्था मिलाइएको गाउँसभाका अध्यक्ष गणेश चौधरीले जानकारी गराउनुभयो।
21: शून्य समयमा उठेका प्रश्न जिज्ञासाहरूलाई गाउँसभाको 18 अधिवेशनको दोस्रो बैठकमा जवाब दिने व्यवस्था मिलाएको जानकारी गराउँदछु।
15: 18 गाउँसभाको पहिलो बैठकले जानकी गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।
0: टिक टीकापुरका 11 सामुदायिक विद्यालयमा स्टीम एजुकेशन अभिमुखीकरण कार्यक्रम शुरू गरिएको छ। टीकापुर नगरपालिकाको सहयोग तथा दारी ग्याङको समन्वयमा कर्णालीमा बिटीकापुरबाट कार्यक्रम शुरू भएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई आधुनिक प्रविधि, व्यावहारिक शिक्षा र वैज्ञानिक खोजतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको दारी ग्याङका सरोज चपाईले बताउनुभयो। कार्यक्रममा मुख्य दुई विधा विज्ञ र प्रशिक्षकहरूले सिकाउनेछन्। कार्यक्रमलाई बढ़ी प्रभावकारी र प्रविधि व्यक्ति बनाउन फरक दुई विधामा स्थापित एवं अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने उहाँको भनाई छ। जोशीपुरमा नेपाल निवृत्त शिक्षक समाज कार्य समिति गठन भएको छ। शिक्षक समाज जोशीपुरका अध्यक्ष सुरेन्द्र बहादुर बोहरा चयन हुनुभएको छ। उपाध्यक्षमा लोकबहादुर मल्ल, सचिव मूलचन्द रावत, कोषाध्यक्ष गुरू प्रसाद कुस्मी चयन हुनुभएको छ। त्यसै गरी सदस्यमा जानकी झा, रामनारायण चौधरी, रुदन कुस्मी, तेजनारायण लाल कर्ण चयन हुनुभएको छ। सल्लाहकारमा कृष्ण केसी, बमबहादुर शाह, बलबहादुर कुँवर चयन हुनुभएको छ। जिल्ला अध्यक्ष सुमन कुमार नेउपानेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष महेन्द्र सिंह बम, भक्तिराम कोइराला र नरबहादुर बम लगायतको उपस्थिति थियो। जिल्ला सदस्य लक्ष्मी प्रसाद पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला उपाध्यक्ष माया साउदले स्वागत गर्नुभएको थियो। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टीकापुर एफएम।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
1: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
2: महिनाको महिनावारी गडबडीको समस्या,
1: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
2: पेट सम्बन्धी सम्पूर्ण समस्या,
1: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
2: ईसीजी सेवा,
1: डिजिटल एक्सरे सेवा
2: र प्रयोगशाला ल्याब सेवा।
1: फोन नम्बर 9844-27359 र 9848-72-59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टीकापुर, जालपादेवी मन्दिर नजिकै।

0: फुका पिए रही था कभी पेंसिल ले रही था कबू झोले फटा का आज कहा कना हो कहा कना हो बाबा फिर उस बाटिन गटिलो ठाव से झोला आन लसे तो लड़का सामान नहीं हरे
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी रहा
0: का हुई कबू लड़का कभी हेरा कही था कबू पेंसिल हेरा कही था कबू झोले फटा कही था बढ़िया ठाव से झोला लाना नहीं चिक ठो
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन वो तो कहा टीकापुर में रलक रट गई झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा से गोर झोला आन लाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला जस का टस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से कठुनी
1: लिया लिया मैं अब भी नहीं जाबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमर फे करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223373
3: सबै कुरा पाउने रहेछ लु भन त भाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ छ नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भनेदेखि सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484463673 र 98164600204
10: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ अब बाँकी खबर परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री एस जयशंकर बीच नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ नेपाल भारत सम्बन्धका विविध आयाममा केन्द्रित उक्त वार्तामा व्यापार आर्थिक सहकारी सीमापार सम्पर्क सञ्जाल ऊर्जा साझेदारी जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावास नयाँ दिल्लीले जनाएको छ राजदूतावासले जारी गरेको प्रेस विज्ञप्ति अनुसार दुवै देशका मन्त्रीले नेपाल भारत सम्बन्धको समग्र अवस्थाबारे समीक्षा गर्दै दुई देशबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ़ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् वार्तामा खेलकुद मार्फत जनस्तरको सम्बन्ध प्रवर्धन गर्ने विषय समेत उठाइएको छ भेटवार्ताका क्रममा दुई देशबीच सञ्चालनमा रहेका विभिन्न द्विपक्षीय परियोजना तथा सहकारी कार्यक्रमहरूको प्रगतिबारे समीक्षा भएको छ परियोजनाहरूको कार्यान्वयनलाई थप तीव्रता दिने उपायबारे दुवै पक्षबीच विचार आदान प्रदान भएको जनाइएको छ यसका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सरोकारका विषयमा समेत छलफल भएको छ खोज खबरमा अब पालो योजना आवाजको कैलालीको जानकी र टिकापुरमा बाढ़ीको जोखिममा रहेका समुदायमा बाढ़ीको कृत्रिम घटना अभ्यास गरिएको छ टिकापुरको वार्ड नम्बर 6 भएको घटना अभ्यासमा सहभागीलाई अभ्यास गर्दा के सिकाइ भयो भनी सोधेका छौं
11: नमस्कार म नाउँ आशा देवी चौधरी टिकापुर नगरपालिका वार्ड नम्बर 6 गाउँ भरतापुर मै कागत है तीन तहके सूचना रहे तीन तहके सूचना में पहिलो सूचना 4.2 मीटर तेस्रो सूचना 4.5 मीटर तेस्रो सूचना चाहे 5.3 मीटर खटरा कागत है 5.3 मीटर हो सब हमारे यहाँ लग भरतापुर के लग अनि कागत है अब हमारे आज ही बहे के घटना अभ्यास कर ली घटना अभ्यास में समुदाय के मन पूरे यही नहीं जानकारी कर ली सकून है हमारे टोल में हमारे भरतापुर टोल में आए भैया कले से यह सूचना आधार में जानकारी करा के पटा पाई बोटो हाली अपन अपन ठाव यहाँ सुरक्षित ठाव ये हो हमारे घर भवन यह भवन में भगना कहीं के जानकारी करेली सबके जाननाई अनि हमारे वहाँ संस्था से ढेर सामान फेर रहे सामग्री फेर रहे प्राथमिक उपचार के कागज है खोज कठे उद्धार के सब कुछ सामान रहे सामान फिर चेक कर ली पूर्व सूचना फिर सब चीज सामान चेक कर से आती अब भैया तो हमें यह आधार से करब मानसिक रूप से फिर कागज है सबके तैयारी रही अब भैया समय आएगी लस महत्वपूर्ण कागजात रानी अपन नागरिकता हुई लाल पुर्जा हुई वृद्ध भत्ता पाइना सुरक्षित कागज पासबुक मतलब कि सब अपन अपन तैयारी करके बढ़े सुरक्षित से ढेले रहे हमारे यहाँ पठैया नदी हो पठैया नदी में कागज हमारे गेज मीटर बन गिलवा हुई
12: नमस्ते मेरो नाम अनिता चौधरी हो हमारे यहाँ 84 घर था बाढ़ी आए पी सब डुबान में पर्च अहो भरतापुर में रहे सब यहाँ उच्च भवन में व्यवस्था आउन अमीर प्राथमिक उपचार कर फुटेको अनि टाउको फुटेको अनि पानी खाएकोलाई आफू जानेको सिकेको गरिन्छ अनि अस्पताल पठाइन्छ। धेरै गाह्रो हुन्छ। हात फुटेको अनि टाउको फुटेको अनि पानी खाएकोलाई गरियो अनि सिकायो पनि अनि हामीहरू सिकेको गरियो अनि सबै गाउँहरूलाई सिकायो अनि बाढी आएपछि यस्तै गर्नेछौ।
13: मेरो खुट्टा चल्दैन, म अपाङ्ग छु। आज मलाई उद्धार गरेर बोकेर भवन घरमा ल्यायो। बाढीको बेलामा पनि यस्तै सहयोग गरियो। म हिँड्न सक्दैन, गाह्रो हुन्छ। हामी अपाङ्गलाई प्रशंसा दिनुपर्छ।
14: हरेक साल मोर घर सालो बाढ़ गेल जाए।
15: मेरो नाम रामलाल थारू, खोज उद्धार को कार्यदार हूँ। बाढ़ ढेरे आउँछ यहाँ गाउँ गाउँमा, एटा उटा खोजी राखे हुन्छ, घुमे राखे हुन्छ। कहाँ बाढ़ ढेरै पस्यो, बहियाक बारे में तो बहुत कुछ सिखली। हमरे खोज उद्धार के बारे में बहुत कुछ सिखली। मनाइन तो आप गर्भवती भगैली, छोट लड़का वालन भगैली, पानी में डूबल मनाइन निकाली, समुदायिक मनाइन सुरक्षित कर ली। सिखलन साथ
16: टीकापुर वार्ड नंबर 6 भरतापुर। मेरो नाम हो जीत बहादुर चौधरी। म प्राथमिक उपचार कार्य दलको सदस्य हुँ। अभ्यास गर्दाखेरि त म प्राथमिक उपचार गर्दाखेरि तुरन्त भन्दा तुरन्त उपचार गर्नु नै प्राथमिक उपचार हो। बाढीबाट धेरै प्रकारको समस्या आउँछ। अब डुब्न सक्छ, अरू हरेक चोट पटक लाग्न सक्छ। समयमा उद्धार गर्दाखेरि बचाउन सकिन्छ। राम्रै लाग्यो अरू ऊ भन्दा।
10: यसै जनावादसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। सामुदायिक रेडियो टीकापुर एफएमका सहायक स्टेशन म्यानेजर ईश्वर साउन्दलाई मातृशोक। टीकापुरमा टोल बेला शुरू। वार्ड नम्बर 1 ले 2,61,00,000 योजना छान्दै। टीकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन। असफल कामको निरन्तरता होइन, क्रमभंगता गर्नुपर्ने प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालको भनाई। सुदूरपश्चिममा कांग्रेस विवाद टुंगियो। असन्तुष्ट पक्षलाई 2 मन्त्री र 1 राज्य मन्त्री दिइने। र नेपाल र भारत बीच डिजिटल भुक्तानीदेखि पुननिर्माण परियोजना हस्तान्तरणसम्मका 3 निर्णय। खोज खबर यति नै। हाम्रो अर्को समाचार 9 बजे थारूभाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
17: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जबसम्म हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करत लाग, सक्कु जाने सहयोग गरी।
18: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
19: कर्णाली नमूना मावि टीकापुरमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
20: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 लागि कक्षा 11 कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
19: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
20: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
19: फराकिला कक्षाहरू,
20: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
19: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
20: खेलकुद सुविधा,
19: कम्प्युटर शिक्षा,
20: स्वच्छ पिउने पानी,
19: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
20: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली। सम्पर्क नम्बर 98584-24167।
19: तपाईको भविष्य निर्माणको एक सहयात्री।
21: लाउन सुन्नुहोस् न, कोही छ वरिपरि? लाउन कोही छ भने मेरो साथीले सर्पले टोक्यो।
22: के भयो बहिनी? तपाईँ कराएको तपाईँ कराएको
21: हो नै हो।
22: लाउन, अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
21: सुन्नुहोस् न, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो। लाउन के गर्ने हो न,
22: यस्तो बेलामा एम्बुलेन्स र सारपाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। सबै नातिकन साथीलाई ध्यान दिनुहोस् है। हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिला सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग 4 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै हो, सबै काम छाडेर।
23: हुन्छ सन्तोष, म
0: मोटरसाइकल लिएर आइहाले।
1: सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
21: हुन्छ दाई, कत्रो घुम्न गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
18: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
23: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
24: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

श्रोताबिन नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाते प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल जेठ महिनाको 24 गते आइतबार, तदनुसार जून 7 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशिनीहरूको आज मन चञ्चल रहनेछ, नयाँ कुरा जान्ने र बुझ्ने इच्छा बढ्नेछ, साथीभाइसँगको कुराकानी रोचक रहनेछ। वृष राशि। वृष राशिनीहरूको आर्थिक विषयमा ध्यान केन्द्रित रहनेछ, खर्च भन्दा बचततर्फ सोच बढ्नेछ, परिश्रमको मूल्य बुझ्ने अवसर प्राप्त हुनेछ। मिथुन राशि। मिथुन राशिनीहरूको दिनभरि जाँगर र फूर्ति कायम रहनेछ, नयाँ काम शुरू गर्ने उत्साह जाग्नेछ, अरूको ध्यान तपाईँको गतिविधितर्फ जानेछ। कर्कट राशि। कर्कट राशिनीहरूको केही समय आफ्नै सोचमा बिताउन समय मन लाग्नेछ, भीडभाड भन्दा शान्त वातावरण फेरि लाग्नेछ, पुराना अनुभवबाट राम्रो शिक्षा प्राप्त हुनेछ। सिंह राशि। सिंह राशि उनीहरूको साथीभाइसँगको सम्बन्ध प्रगाढ बन्नेछ, मनमा सोचेको चाहना पूरा गर्ने प्रयास बढ्नेछ, नयाँ लक्ष्यले ऊर्जा थप्नेछ। कन्या राशि। कन्या राशि उनीहरूको कामप्रति लगाव बढ्नेछ, जिम्मेवारी पूरा गर्दा प्रशंसा प्राप्त हुनेछ, लक्ष्यतर्फको यात्रा सहज हुनेछ। तुला राशि। तुला राशिनीहरूको नयाँ विषय सिक्ने अवसर प्राप्त हुनेछ, फरक सोच भएका व्यक्तिसँग भेट हुन सक्छ, ज्ञान र अनुभव दुवैमा वृद्धि हुनेछ। वृश्चिक राशि। वृश्चिक राशिनीहरूको गहिरो सोचले सही निर्णय लिन मदत गर्नेछ, हतारमा निष्कर्ष निकाल्नु उचित हुने छैन, आर्थिक विषयमा सावधानी आवश्यक रहनेछ। धनुराशि। धनुराशिनीहरूको कसैसँगको दबाव संवादले मनको अन्यल हट्नेछ, सम्बन्धमा स्पष्टता आउनेछ, एकअर्काको भावना बुझ्न सजिलो हुनेछ। मकर राशि। मकर राशिनीहरूको दैनिक काम व्यवस्थित रूपमा अघि बढ्नेछ, समयको सही सदुपयोग गर्न सकिनेछ। कुम्भ राशि। कुम्भ राशिनीहरूको मन रमाइलो विषयतर्फ आकर्षित रहनेछ, आफ्नो प्रतिभा देखाउने अवसर प्राप्त हुनेछ, सृजनात्मक सोचले प्रशंसा दिलाउनेछ। अन्त्यमा मीन राशि। मीन राशिनीहरूको घर परिवारसँगको निकटता बढ्नेछ, आफ्नै कुराकानीले मन प्रसन्न बनाउनेछ, घरको वातावरण सुखद रहनेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भने पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि स्टुडियोको फोन नम्बर 0191 5162255 मा फोन गरी टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश काम।

स्वदेश गानपछि अब सुनौ आज सामुदायिक रेडियो टिकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 हाम्रो वन, 9 बजे थारूवासम्म समाचार, 12 बजे मध्याह खबर, 3 बजे कार्यक्रम देउडा चौतारी, 5 बजे थारूवासम्म समाचार, 6 बजे खोज खबर, 7:30 साझा खबर, 9:55 बजे खबर संक्षेप सँगै 10 बजे हाम्रो आजको सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस्त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र

0: ला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्साजन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
0: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
3: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुरकै लाली

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684479, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628825।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो?
3: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
5: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
4: हो र?
3: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 #डायल गरी वा एनसेल एपमा गइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो वनमा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रमबाट म ईश्वर साउदको नमस्कार। कार्यक्रम हाम्रो वन हरेक आइतबार बिहान 7:30 बजे सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। कार्यक्रम हाम्रो वनमा सामुदायिक वनका गतिविधि, वन विकास, वन संरक्षणका प्रयासहरू र असल अभ्यासहरू समेट्ने गरेका छौं। आजको कार्यक्रममा हामी टीकापुर नगरपालिका वडा नम्बर 2 स्थित खोटेना भुराखानी सामुदायिक वनका गतिविधि र अवस्थाको बारेमा चर्चा गर्नेछौं। यस विषयमा कुराकानी गर्नको लागि हामीसँग हुनुहुन्छ खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूपेन्द्र साउद। अध्यक्षज्यू, कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद छ टीकापुर सामुदायिक एफएमलाई।
0: आज हामी विशेष गरी खोटेना भुराखानी सामुदायिक वनको अवस्थाको विषयमा कुराकानी गर्छौं। कसरी चाहिँ काम भइरहेको छ, के गतिविधिहरू गरिरहनु भएको छ?
1: खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूह हाम्रो नयाँ कार्य समिति आइसकेपछि हामीले सर्वप्रथम त वनको क्षेत्रफलको विषयमा अध्ययन गर्यौं। जुन क्षेत्रफल 198.86 हेक्टर रहेको छ र जसमध्ये करिब 8 हेक्टर जमिन जति नदीले कटानी गरेको छ र यो वनमा विभिन्न प्रजातिका रूखहरू, पशुपन्छीदेखि लगायत यसमा 2-3 वटा नालाहरू पनि अवस्थित छन् र पछिल्लो समयमा हाम्रो कार्य समिति आइसकेपछि केही बिरूवाहरू कसरी बचाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्यौं र लागिरहेका पनि छौं र विशेष गरिकन साल प्रजातिको रूखलाई कसरी संरक्षण गर्ने भन्ने विषयमा विशेष जोड़ दिएका छौं र भौतिक संरचनाका विषयमा अहिले स्थानीय सरकारको सहयोगमा झण्डै हामीले रानीकुला बेल्डको जो हाम्रो सामुदायिक वन छ उसको उत्तरतर्फ झण्डै हामीले 200 मिटर मेष जाली चाहिँ लगाइसकेका छौं र साथै हालसालै हाम्रो कार्य समिति आइसकेपछि कार्यालयलाई व्यवस्थित गर्ने र उपभोक्ताको डकुमेन्टेशनलाई व्यवस्थित गर्ने र अहिले लगतै हामीले अरू काम आउँदा वर्षमा हुने सहज गर्न सकिने कामहरू पनि हामीले कार्ययोजनामा राख्ने तय गरेका छौं।
0: के काम गर्नुभयो र के भइरहेका छन् आगामी दिनका लागि, सहजताका लागि?
1: अब अहिले हामीले खास गरिकन यो करिब करिब 5 वर्षभित्र त्यो अवधिभित्र हामीले वनलाई इन्भेन्ट्री गरिसक्नुपर्ने हुन्छ। इन्भेन्ट्री भन्नाले वनको क्षेत्रफल र कति प्रजातिका बोट बिरुवा छन् भन्ने कुरा हामीले कार्ययोजनामा राख्नुपर्ने हुन्छ र कार्ययोजनामा नेपाल सरकारको वनको एन मुताबिक कति प्रजातिका र कति क्वान्टिटीमा रूखहरू बिरूवाहरू उत्पादन भइरहेका छन् र कस्ता अवस्थामा छन् भन्ने कुराहरू हामीले अहिले जो इन्भेन्ट्री भयो र जुन कार्ययोजना बनिरहेको छ यसमा चाहिँ आउनेछ र लगतै हामीले अहिले फेरि अझ विधान संशोधनको कुरा पनि छ। लामो समयदेखि विधान संशोधन नभएको कारणले गर्दा समय अनुकूल त्यो विधान अहिले 10 वर्ष अगाडि बनेको विधान करिब करिब त्यहीको कपी अहिले चाहिँ समय सापेक्षिक नभएको कारणले गर्दा हामीले हरेक 7 गाउँ र 2 ब्लकमा हामीसँग आबद्ध 7 गाउँ र 2 ब्लकमा हामीले घरधुरी सर्वेक्षण लगायत टोल बेला गरेर विधान संशोधनको गतिविधि सम्पन्न गरेका छौं।
0: त्यो पनि सम्पन्न गरिसक्नु अनि जस्तै अब टोल भेला पनि सम्पन्न गर्नुभयो अनि घरधुरी सर्वेक्षण पनि गर्नुभयो होइन, उपभोक्ताहरूको नवीकरण पनि गर्नुभयो, के देखिन्छ यसरी काम गर्दा गर्दै जाँदाखेरि के पाइयो, के देखियो?
1: यसरी काम गर्दै गर्दा जाँदाखेरि उपभोक्तासम्म प्रत्यक्ष सबै उपभोक्तासम्म प्रत्यक्ष हामी जोडिन पायौं, उपभोक्ताज्यूहरूको पनि राय सुझाव सल्लाह पनि लिन पायौं, केही कुराहरू उपभोक्ताका गुनासा पनि सुन्न पायौं र केही सामुदायिक वनसम्म आत्मीयताका कुरा पनि सुन्न पायौं र केही कुराहरू सामुदायिक वनसम्म वितृष्णा भएका कुराहरू पनि सुन्न पायौं। त्यही कारणले आगामी दिनहरूमा उपभोक्ताज्यूहरूले गर्नुभएको अपेक्षालाई आत्मसात गरी केही नयाँ योजना र उपभोक्ताको अनुकूलका योजनाहरू सकेसम्म ल्याउने प्रयास गर्छौं भन्ने अनुभूति भएको छ।
0: जस्तै गुनासाहरू के देखिए त्यहाँ होइन, वितृष्णाका कुरा पनि गर्नुभयो, त्यो के देखिए र सुझावहरू के पाइयो?
1: गुनासा त अब उपभोक्ताज्यूहरू खास आम उपभोक्ताज्यूहरू मैले देखे अनुसार 3 प्रकारका देखे र एउटा प्रकृतिले हेर्दाखेरि एउटा उपभोक्ताको गुनासो अब समयमा दाउरा पाइएन, काठ पाइएन भन्ने कुरा गुनासो हुन्छ। एउटा उपभोक्ताको गुनासो अब घाँसपात दाउरा हामीलाई चाहिँ भने अनुकूल पाइएन भन्ने कुरा छ र एउटा उपभोक्ताको गुनासो जंगल विकास जुन किसिमको जंगल हुनुपर्थ्यो त्यो किसिमको भएन भन्ने कुरा पनि गुनासो सुन्न पाइयो। र अर्को कुरा उपताजीवहरूले जो आशा गर्नु भएको छ जुन किसिमको अपेक्षा छ त्यो अपेक्षा हुन्छ कि हुँदैन भन्ने कुरा पनि चर्को स्वभावमा स्वरमा पनि सुन्न पाइयो।
0: उपभोक्ताहरू पनि जागरूक छन्।
1: अहिले उपभोक्ताजीवहरू अब हामीले यो विधान भनेको 10 वर्ष पहिलाको विधान अनुरूप अहिले हामीले बनाउने कार्ययोजना र विधान उपभोक्ताको अनुरूप र नेपाल सरकारको वनको ऐन मुताबिक हुनुपर्छ र त्यही अनुसार कार्य समिति पनि चल्नुपर्छ भन्ने अहिलेका सचेत उपभोक्ताको चाहिँ हामीसँग आग्रह र सुझाव पनि छ।
0: जो तपाईँले गर्नुभएको थियो उपभोक्ता कार्ड नवीकरण र घरधुरी सर्वेक्षणको कुराहरू गर्नुभयो नि, यसले चाहिँ के देखायो उपभोक्ताहरूको अवस्था कस्तो छ, कति उपभोक्ताहरू देखिए घरधुरीका कुराहरू गर्दाखेरि पहिले र अहिलेकोमा के फरक आयो?
1: हामीले पहिले 1890 उपभोक्ताजीवहरू हुनुहुन्थ्यो, ती 1890 उपभोक्ताजीवहरूको घरधुरी सर्वेक्षणमा जुन हामी डाटा भर्न गयौं, हाम्रा कार्य समितिमा रहेका सदस्यज्यूहरू आफ्नो गाउँटोलमा जानुभयो, उहाँहरूले त्यो सर्वेक्षणमा 1890 जनाको चाहिँ अहिलेसम्म बायोडाटा पाउनु भएको छैन। तसर्थ जो उपभोक्ताजीहरू छुट्नु भएको छ समयमा, अझ पनि हामीले समय दिएका छौं, यो आजैदेखि 10 दिनभित्र उहाँहरूले नवीकरण गरी आफ्नो नाम सूचीकृत गरी उपभोक्ता कायम गर्नका निमित्त सहयोग गर्न पनि अनुरोध गर्दछु मिडिया मार्फत।
0: जो पहिलाको जो 1890 थिए तिनीहरू पनि
1: भेटिएन, पुरै भेटिएन। अब केही समयपछि हामी अझ फेरि किन कम भयो, कहीँ घरधुरी सर्वेक्षणको वैदेशिक रोजगारमा जानुभएको होला कि बसाई सराएर सराई गरेर गइजानुभयो होला, केही उपभोक्ताजीहरूको कहीँ अब अलिक पुराना मान्छेको देहान्त पनि भइसकेको कारणले गर्दा त्यो कुराहरू छुट्न गएको भन्ने कुरा छ। तैपनि हामी अझ फेरि 10 दिन हामी अध्ययन गर्छौँ यो विषयमा।
0: गतिविधिहरू निरन्तर चलिरहेका छन् वनमा।
1: गतिविधि चाहिँ तपाईँको अब हाम्रो कार्य समिति आउने बित्तिकै वन विकासको विषयमा पनि विशेष छलफल गरिरहेछौं, आन्तरिक छलफल भइरहेछ र उपभोक्ताजीवहरूको सहज सेवा सुविधा पाउनको लागि हामीले कसरी यो नेपाल सरकारको वन ऐन अनुसार चल्न सकिन्छ र हाम्रा उपभोक्ताजीहरूलाई कसरी सेवा सुविधा दिन सकिन्छ भन्ने विषयमा पनि हामी सिरियसली लागिरहेका छौं र अब कार्यालय व्यवस्थित नभएसम्म पनि हामीले उपभोक्ता र वनको विकास पनि गर्न सकिँदैन भन्ने कुरामा पनि हामी सचेत छौं र आगामी दिनहरूमा गर्ने कार्यहरूको विषयमा पनि हाम्रो छलफल चलि नै रहेछ।
0: अब यो जो विधान संशोधन र कार्ययोजनाका निर्माणका कुराहरू छन् होइन, त्यसमा अब टोल भेलाका कुराहरू पनि गरिसक्नु भयो, अनि यसलाई चाहिँ आगामी अब यो कति वर्षको लागि बन्दैछ यो विधान र कार्ययोजना?
1: विधान र कार्ययोजना त अब यो 5 वर्षको लागि हो, तर 5 वर्षको लागि हुँदै गर्दा के हुँदो रहेछ भने अलिक झन्झिटिलो पनि छ। यसलाई नै कपिराइट गर्ने भने झण्डै यो 10 वर्षसम्म नै चल्न सक्छ, तर हाम्रो टार्गेट भनेको करिब करिब 10 वर्षसम्म मेल खाने किसिमको चाहिँ हामीले विधान तथा कार्ययोजना बनाउन खोजिरहेछौं र उपभोक्ताजीवहरू पनि अहिले समय अलिकति व्यस्तताको कारणले गर्दा सबै उपभोक्ताजीवहरू पनि उपस्थिति अलिकति कम रहन्छ र हरेक कार्यक्रममा उपभोक्ताजीवहरू जति उपस्थित हुनुपर्थ्यो त्यो उपस्थित देखिँदैन। तैपनि हामीले अहिले टोल भेला र गाउँमा गएर आफै कार्य समिति नै खटिएको कारणले गर्दा हामीले उपस्थित चाहिँ राम्रै गराएको देखिन्छ
0: गाउँ गाउँमा गएर। अनि जस्तै कार्ययोजना अब 10 वर्षलाई पनि लिनुपर्छ भन्ने चलिरहेको छ कुरा, अब यसरी गर्दाखेरि यसभन्दा अगाडिको कामहरू हेर्दाखेरि अघिल्लो कार्यकाल जो गयो एउटा अर्को कार्यकाल अर्कोको थियो होइन, त्यसरी तपाईँ आउनुभयो, यसमा चाहिँ पहिले भएका कामहरू विधानमा भएका अर्थात् कार्ययोजना भएका त्यस्तो अहिले गर्नलाई त्यस्तो झन्झटिलो भएको त्यस्तो केहीहरू छन्?
1: पहिले कार्यकालमा अब हाम्रो हामीभन्दा अग्रजहरूले जसरी खोटेना सामुदायिक वन उपभोक्ता समूहदेखि ल्याएर हाम्रो नेपाल जति पनि सामुदायिक वन छन् उहाँहरूले पहिलाको एन जो नेपाल सरकारको एन थियो अलि फितलो पनि थियो होला, केही उपभोक्ताको आग्रहमा केही कुराहरू चाहिँ त्यसरी मिलाएर गर्न सक्ने वातावरण थियो होला। अहिले पछिल्लो समयमा 3 तहको सरकार आइसकेपछि केन्द्रीय सरकार प्रदेश सरकार स्थानीय तह आइसकेपछि केही कुराहरू माझिन गएको छ र सँगै हामीले 3 सरकारलाई आत्मसात गरी 3 सरकारको एनलाई चाहिँ हामीले अध्ययन गरी उपभोक्ताको अनुकूल काम गर्ने भएको कारणले गर्दा पहिले जुन कार्य समिति हुनुहुन्थ्यो पहिलाको हाम्रो जसरी सामुदायिक वन चलाउनु भएको थियो र अब आउने कार्य समितिले त्यो अनुरूप चलाउन अलिकति अप्ठ्यारो हुन्छ। हामीले नेपाल सरकारको मैले भने 3 तहको सरकारसँग हामीले समन्वय गरिकन करिब करिब त्यही किसिमको अनुकूल हुने गरी उपभोक्ताहरूलाई पनि साथमा लिएर हिँड्नुपर्ने वातावरण छ। त्यही कारणले हामी सचेत छौं अब आउँदा दिनहरूमा पनि नेपाल सरकारको वनको ऐन अनुसार र उपभोक्ताको अनुकूल कसरी हामी चल्न सकिन्छ भन्ने कुरामा पनि हामी अलिकति सचेत छौं।
0: अर्को कुरा चाहिँ उपभोक्ता हुन्छ नि, उपभोक्ता एउटै प्रकारको हुन्छ वनमा अर्थात् फरक फरक हुन्छ के हुन्छ?
1: उपभोक्ता एउटै प्रकारको हुँदैन, उपभोक्ता यो विषयमा उपभोक्ता तीन किसिमका छन् उपभोक्ता। उपभोक्ता एउटा प्राय जसो दिनहुँ वनसम्म रिलेटेड छन्, जस्तै गाई वस्तु पालेका, घाँसपातको लागि डेली आउनुपर्ने त्यस्तो प्रकृतिका उपभोक्ता पनि हुनुहुन्छ। र साथै अब कहिलेकाहीँ वनसम्म बाध्यतावश जोडिनुपर्ने पनि देखिनुहुन्छ, र कहिलेकाहीँ अब के रहेछ त यो वातावरण सम्बन्धी केही कुराहरू छ कि भनेर अब भविष्यलाई हेरेर, जस्तै हरियो वन नेपालको धन वन्य थियो थिए, त्यसलाई आत्मसात गरेर कहिलेकाहीँ घुम्न आउनुहुन्छ। तीन चार किसिमको उपभोक्ता हुनुहुन्छ, उहाँहरूले चाहिँ त्यसरी बुझ्नुहुन्छ। जस्तै पहिलो उपभोक्ता भनेको डेली जसो जोडिने उपभोक्ता भने घाँसपात गर्ने नै प्रायः जसो सक्रिय देखिन्छ।
0: तिनीहरूलाई वर्गमा केही विभाजन गरेको छ, वर्गहरू पनि
1: उपभोक्तालाई हामीले तीन वर्गमा विभाजित गरेका छौँ। पल्लो भनेको माथिल्लो क वर्गमा हामीले सम्पन्न वर्गलाई राखेका छौँ, र ख वर्ग भनेको हामीले मध्यम वर्गलाई राखेका छौँ, र ग वर्ग भनेको अलि निम्न वर्गलाई राखेका छौँ।
0: जस्तो त्यो वर्गीकरण गर्दाखेरि चाहिँ आधार के कसरी अनि कसरी चाहिँ वर्गीकरण गरेर उनीहरूले के गरेपछि त्यहाँ चाहिँ सदस्य त्यो त्यसमा त्यो
1: वर्गीकरण गर्नको लागि नै हामीले अहिले विधान संशोधनमा हामीले खास गरिकन यो बुदालाई चाहिँ हामीले विशेष गरिकन यो बुदामा धेरै लामो छलफल गरेका छौँ, झन्डै दुई घण्टासम्म कसरी हामीले वर्गीकृत गर्ने विषयमा। तर हामीले अब यो भूगोलमा हाम्रो सातवटा गाउँबाट दुईटा ब्लकमा जोडिएका जति पनि हाम्रो उपभोक्ता जीवहरू हुनुहुन्छ उहाँहरूको स्थिति हेरेर हामीले तीनटा वर्गमा छुट्याउने कोसिस गर्यौं, र त्यसका लागि ग्यारहवटा एजेण्डाहरू राख्यौं। ग्यारहवटा एजेण्डाहरूमा त्यसमा हामीले पाँचवटा बुदा, जस्तै शैक्षिक क्षेत्रमा उहाँहरूको घरको परिस्थिति के छ, आर्थिक अवस्थामा के छ, स्वास्थ्य क्षेत्रमा कस्तो छ, र तपाईँको स्रोत र साधनको व्यवस्था कस्तो छ, र सामाजिक दायित्वको विषयमा सामाजिक जिम्मेवारी कति वहन गर्नुभएको छ, कहाँ कहाँसम्म पहुँच्छ भनेर पाँच विषयमा चाहिँ हामीले चाहिँ वर्गीकृत छुट्याएका छौँ। त्यसमा पनि ग्यार बुदा हामीले राखेका थियौँ
0: तीनटा वर्गमा, जो हामीले पहिलो, दोस्रो र तेस्रो वर्ग
1: छौँ।
0: अब यिनीहरूलाई वर्गीकृत अनुसार चाहिँ उनीहरूले केही तिर्नुपर्ने त्यस्तो काही के अरे ऊ गर्नु उनीहरूलाई त्यहाँ त सहभागिताको लागि केही छ त्यो
1: वर्ग छुट्याउँदाखेरि हामीले अब यो वर्गमा चाहिँ हजुरले जब बसाइसरे गरेर आउनुभएका कोही नयाँ सदस्य
0: म क वर्गमा जान चाहे मैले कति तिर्नु पर्छ,
1: हजुरले क वर्गमा चाहिँ उपभोक्ता लिन चाहनु उहाँको सदस्य हुन चाहनुभयो भने हजुरले अहिले चलिरहेको चाहिँ 5000 क वर्गको लागि अहिले विधान संशोधनको विषयमा अहिले हामी छलफलमै छौँ। सातवटा गाउँ र दुईटा ब्लकको चाहिँ हामीले ल्याइसकेका छौँ, त्यो विधान पछि नै आउने हो। अहिले तत्कालै ग वर्गको लागि, निम्न वर्गको लागि 3000, मध्यम वर्गको लागि 4000 र सम्पन्न वर्गको लागि 5000 रुपियाँ हामीले तोकेका छौँ।
0: त्यो भनेको अहिलेसम्मको चलिआएको विधान अनुसार
1: हजुर।
0: ए नयाँको छलफलमा छ,
1: नयाँको त अहिले भर्खरै हामीले विधान संशोधन टोल भेला गाउँ भेला आजै नै सम्पन्न गरेका छौँ। अब यसपछि यो कार्यान्वयन हुनको लागि हामी वृहत भेलाबाट नै हामीले विधान हामीले संशोधन गर्छौँ या पारित गर्छौँ।
0: जो चाहिँ तपाईँले अब अहिलेसम्म चाहियो भने जो 3000, 4000, 5000 कर्मशः जो सेवा लिएर चाहिँ उपभोक्ता बन्न सक्ने प्रावधानलाई काम त्यसैमा टेकेर काम गरिरहनु भएको छ, अनि टोलमा चाहिँ भेलामा चाहिँ अब यसलाई संशोधन गर्नुपर्छ भनेर लिँदै तपाईँले जाँदाखेरि चाहिँ त्यहाँ उपभोक्ताको माग के देखिन्छ, के देखियो रे
1: उपभोक्ताको माग? अब हामीले उपभोक्ता धेरै पुराना पनि आदरणीय व्यक्तित्वहरू देख्यौं जुन वनमा लगानी छ उहाँहरू। सामुदायिक वन भन्दा पनि पहिला टिकापुरको स्थापना कालदेखि लिएर पछि जब हाम्रो टेकबहादुर खड्काज्यू संस्थापक अध्यक्ष हुनुहुन्थ्यो, जो एउटै बन्थ्यो चारवटा वनमा, त्यसपछि यो सामुदायिक वनको कन्सेप्ट आइसकेपछि हाम्रै आदरणीय व्यक्तित्व श्याम खत्रीजी हुनुहुन्थ्यो, र लगत्तै त्यसपछि चाहिँ देवसरायहरू हुनुहुन्थ्यो, र त्यसपछि अहिले नै नयाँ कार्य समिति जसमा अध्यक्ष म भएर आएको छौँ निर्वाचित भएर, त्यसमा के देखियो भनेपछि पुराना सदस्यज्यूहरूले 2 रुपियाँमा पनि उपभोक्ता कार्ड बनाउनु भएको रहेछ। यो कुरा चाहिँ 2046-47 सालतिरको कुरा रहेछ,
0: 2 रुपियाँबाट।
1: त्यसपछि 50 सालमा आइसकेपछि हजुरको 50 रुपियाँमा चाहिँ कायम भएको रहेछ। त्यसपछि यो वन चाहिँ विभाजित भइसकेपछि 2066 सालमा विभाजित भइसकेपछि, र 50 सालदेखि 55-56 सालतिर फेरि यो बढेर चाहिँ 500 रुपियाँ भएको रहेछ। र लगत्तै अब यो वन विवादित भइसकेपछि यसको मूल्य बढेर फेरि समय अनुकूल मूल्य बढेर फेरि 3000 भएको रहेछ। अब लगत्तै हुँदाहुँदै अहिले क वर्गको लागि चाहिँ 5000 भएको कुरा म जानकारी गराउन चाहन्छु।
0: विशेष गरी त्यो पनि एउटा आर्थिक अवस्थालाई कम्तीमा वनलाई चाहिँ अलिकति सहयोग गर्छ।
1: त्यसमा पनि हामीले क्राइटेरिया तोकेका छौँ। हामीले अब वनको क्षेत्रफललाई हेरेर कतिजना सदस्य भइसकेपछि त्यो वनमा आबद्ध भइसकेपछि त्यो वनबाट सेवा सुविधा लिन सक्नुहुन्छ भनेर पनि हामीले टोल बेलामा चाहिँ यो प्रसंग उठाएका थियौँ। जस्तै अब तपाईँले सदस्य जति पनि अनलिमिटेड लिन आउनुभयो भने त वनले थेग्न सक्दैन। त्यही कारणले कतिजना चाहिँ हामीले सालमा लिन सक्ने, कस्तो कस्तो वर्गको लिन सक्ने, कुन कुन
0: व्यवहार के देखिन्छ, खोटेनाको अवस्था के देखिन्छ, म सोध्दै थिएँ, तपाईँले भनिहाल्नुभयो।
1: हजुर, खोटेनाको अवस्था त आबद्ध हुने त धेरै चाहनुहुन्छ। अब आबद्ध भएर भएन, अब मैले मेरो कन्सेप्टभित्र के छ भने धेरै वर्षदेखि नवीकरण नगरेका सदस्यज्यूहरू हुनुहुन्छ, त्यसको विधानले के भन्छ भने 2 वर्षसम्म नवीकरण नगरेपछि स्वत सदस्य खारेज हुने भन्ने प्रावधान छ। र अर्को कुरा, वन विकासको लागि वनलाई जोगाउनको निमित्त वनले चाहेको बेला उपभोक्ता दुईचोटि पहल गर्दा पनि उहाँहरू चाहिँ आफ्नो सक्रियता देखाउनु भएन भने कार्य समितिको सूझबुझका साथ त्यस्ता सदस्यलाई उपभोक्तालाई पनि हटाउन सक्ने प्रावधान रहेछ। र हामीले के गरिरहेछौँ भने अहिले नयाँ सदस्य थपिँदाखेरि हाम्रो जुन क्षेत्रफल छ क्षेत्रफलको आधारमा उसको क्यापेसिटी कति त, यति सदस्यलाई सेवा सुविधा दिन सक्छ भन्ने क्यापेसिटी त एउटा सीमित छ नि त।
0: कति छ खटेनाको त्यस्तो के निकाल्नुभयो?
1: त्यस्तो निकाल्दाखेरि हामीले हाम्रो क्राय त्यो क्षमता दिन सक्ने भनेको हामीले मेक्सिमम भनेको 800-850 सक्छ
0: मात्र।
1: अहिले हाम्रो सामुदायिक उपभोक्ता हाम्रो खटेनाको चाहिँ अहिले झण्डै 3 गुणा भइसकेको कारणले गर्दा अलिकति सबैले भनेको अनुकूल चाहिँ हामीले सेवा सुविधा दिन सकेका छैनौँ। र अब आउँदा समयमा हामीले अब यो समयमा नवीकरण नगर्ने 2-3 साल राखौँ, 5-6 साल भनौँ, नवीकरण नगर्ने, वनलाई आवश्यक परेको बेला वृक्षारोपणमा वन विकासमा सक्रियता नदेखाउने, कुनै पनि भेलामा चाहिँ उहाँहरूको सक्रियता सुझाव सल्लाह पनि नआउने र सक्रिय उपस्थित पनि नभइदिने यस्ता उपभोक्ता जीवहरूलाई चाहिँ हामीले अध्ययन गरिकन उहाँहरूलाई चाहिँ सुझाव दिएर पत्रचार गरिकन उहाँलाई हटाउने प्रावधान पनि बनाउन खोजिरहेका छौँ। र त्यसको ठाउँमा जो सक्रिय उपभोक्ताज्यू आबद्ध हुन चाहनुहुन्छ उहाँलाई विधानले तोके बमोजिम शुल्क लिएर चाहिँ जोड्न खोजिरहेका छौँ।
0: जो चाहिँ पहिलेदेखि छन् तर काम गरेको छैनन् उनीहरू चाहिँ जो निष्क्रिय छन् उनीहरूलाई हटाउँदै जो चाहिँ अलिकति चाहिने अवस्थामा जतिलाई थप्ने भन्ने
1: थप्ने भने त्यो ठाउँमा ताकि जुन भोल्युममा सदस्य बढ्नुपर्ने हो नबढेर यथावत राख्ने भयो, सक्रिय मान्छे आउने भए निष्क्रिय मान्छे बिदा हुने भयो भन्नाइयो।
0: अनि हामी लगभग कुराकानीको अन्त्यतिर गइसकेका छौँ होइन। अब हामीले विशेष गरी तपाईँ आइसकेपछिका सामुदायिक वनका गतिविधिहरूका बारेमा चाहिँ आजको कार्यक्रममा हामीले छलफल गर्यौं। अन्त्यमा जाँदा जाँदै केही छ भन्नुपर्ने श्रोताहरूलाई?
1: अब अन्तिममा जाँदा जाँदै उपभोक्ता जीवहरूलाई खास गरी खोटेना वन उपभोक्ता समूहमा हाम्रो 7 वटा गाउँ र 2 ब्लक आबद्ध हुनुहुन्छ, जति पनि वन विकासको लागि सहयोग गर्ने आदरणीय उपभोक्ता जीवहरूलाई धन्यवाद दिन चाहन्छौ। आगामी दिनमा पनि हामीले अपेक्षा गरेका छौं उहाँहरू आएर वनलाई सुझाव सल्लाह जसरी हुन्छ भौतिक रूपमा उपस्थित भएर हुन्छ कि मौखिक रूपमा सुझाव सल्लाह दिएर हुन्छ कि उहाँहरूले त्यस्तो सहयोगको हामीले अपेक्षा पनि गरेका छौं। खास गरी एउटा आग्रह, अर्को आग्रह के छ भने हामीले वनलाई जोगाउनको निमित्त हामीले वनमा अहिले नयाँ प्लान्टहरूलाई कसरी हामीले बचाउन सकिन्छ भन्ने विषयमा एकदम गहन छलफल गरेका छौं, जसमध्ये हाम्रो वनको खास गरिकन उत्पादन हुने त्यहाँको बोट बिरूवा भनेको खैर, सिसम र अरू भेल्लर जातिका र सिमलहरू छन्। र विशेष गरिकन हामीले जोगाउनु पर्ने सालको रुखहरू एकदम नगन्य भएको कारणले गर्दा अहिले 7 वटा सालका हामीले काउन्टिङमै गर्दा 7 वटा सालका बिउ जातिका रुखहरू हामीले जोगाउन सफल भएका छौं। र विगतका समयमा ती 7 वटा सालका बोटहरूमा घाँसपात गर्ने दिदीबहिनीहरूले रुखमै चढेर घाँसपात काट्ने र त्यसलाई जस्तै तपाईँको वैशाख चैतमा त्यसलाई घाँसपात काटेपछि अहिले तपाईँको वैशाख जेठको अन्तिमतिर त्यो फुल्ने जो सिजन हुन्छ घाँस काटिसकेपछि फुल्न पाउँदैन, त्यही कारणले हामीले विशेष गरिकन यो साल हामीले त्यसलाई ब्रेक दिन सफल भएका छौँ, रुखमा चढ्न नदिएर घाँसपात काट्न नदिएर। र त्यही कारणले गर्दा त्यो फूल फुलेर अहिले लगतै त्यो फूल चाहिँ झर्न शुरू भयो र झर्न शुरू भएपछि केही नयाँ सालका बोटहरू उत्पादन भइरहेका छन्। त्यसलाई हामीले सालको प्याकेज एरियाको रूपमा चाहिँ हामीले संरक्षण गरिरहेका छौँ। र आगामी दिनहरूमा हाम्रा दिदीबहिनीहरूलाई जो घाँसपात गर्नुहुन्छ उहाँहरूलाई नयाँ बोटहरू जो प्लान्टहरू उत्पादन भइरहेका छन् आफ्नो सहजताका लागि त्यो रूखहरूलाई त्यो रूखका पातहरू त्यो रूखलाई नकाटिकन सहयोग गरिदिनु भन्न पनि हार्दिक अपील गर्दछु।
0: हस् त, व्यस्त समयका बावजुद पनि कार्यक्रमलाई समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूपेन्द्र सावन। उहाँसँग कुराकानी गर्दा गर्दै कार्यक्रममा हाम्रो वनको आजको समय सकिएको छ। अर्को साता आजकै समयमा उपस्थित हुने नै छौं। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो गरौ। कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो र कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौ।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौ।
2: सतर्क रहौ, ठगीबाट बचौ।
1: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
4: नाता छ वा साँपन कुछ नि कराइ सम साँप कुछ नि कर त ल्या ऊ अपने चल गेल त कुछ कराइल त ओ सक्कु साँप दिखा फेरि र त
5: दिखा हो कि नि हो कसी कति नाता दाई
6: ल्या नेपालमा पाजिना बिखा साँपनको विषयमा सुन एक ठोर ठ गरैचा जोन खास कै ख रातिक समयमा घरभित्र पैठ सेक्छ यी कटला से निबठाइ फे स्याकट तर कटलक पाछ देही भाग जो निचलना कै ख सास फ्यार जो निसेकना मे से लक्क होइसेक्छ और रठ डोम जोन बडा रिसाहा मेरिक रठ निकर फाँट फुले ठ डोम साँप दिन वा रात दुनुमा देख पर्ना ओ खास कै ख सन्ध्या बिहान देख पर्छ निकर कटला से फे लक्क होइसेक्छ ओ और रठ कैली जातक साँप निकर कटला कलसे कटलक भाग सुई था ओ बड़ा कर्र से बठे था रकत थे पाती होकर रकत बहना हुई से था ओसय का हमार देशक तराई सक्कू भूभाग में पा देना बगोकने न फुनकारना बाधे सांप ई सांप दस लाख बेरहमेन कम खेल पा दे था तर हिंक न कटाई एकदम खतरनाक रहा।
7: बर्खा छ्याको अनाज बिग्रिना समयमा सापनको कटाई अथवा दसैँको घटना झ्युर बिना कथा बैया वो और प्राकृतिक प्रकोपको कारण सापनको बच्चारा नाश विदेश सापनको दसैँको घटना झ्युर बिना कर्लक पादै
8: झ्युर जसिन सापनको दसाई हानिकारक नि रहत उहो फे यदि सपवा दस डारल कलसे तुरन्त लगभग उपचार केन्द्रमा जा जाइ पर
4: विश्वास लग्ना हो सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँ बा कै थ पत्ता लगाइक लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल .org मा जाख आवश्यक जानकारी लिए सक्दै था।
9: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
10: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
11: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
10: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
11: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। ढिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 मा सम्पर्क गर्या।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
5: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
4: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्तशास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू,
5: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
4: भर्ना सुरु जेठ 3 गतेदेखि,
5: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
4: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
5: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
4: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
5: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
4: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
5: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
4: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
5: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
4: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
5: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
4: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
5: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
4: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
5: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
4: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
5: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
4: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
5: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
4: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
5: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: विजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: ए ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो?
1: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
3: रेटमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: बाबू ए बाबू कल मनीष मेडिकल में जाइस तो
1: मैं नहीं जाय वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल
0: उ मारे तो तुहिन वहाँ पठाई दो यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर वही से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाय
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दूसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाग खुंजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खटीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9800071024 ओ 9800047417।
4: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध
5: आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
4: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
5: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
4: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
5: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
4: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
5: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
4: साथै उत्पादन मिति उपभोग्य नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
5: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
4: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
5: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
4: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय वडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848443583 जानकारी गराउन हुन अनुरोध छ।
5: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, गन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायनेसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो
3: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे,
5: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र?
3: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: अझै यो सुपर भ्यालु प्याक *1-3# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: ओहो, मुसाको दिरा चाहिँ हेर्नु त।
1: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
0: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
1: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
0: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
1: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
0: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ, वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
6: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
5: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
6: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
5: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
6: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
5: नरम मुलायम सुतीको कपडा लगाउने।
6: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
5: र बालबालिका, वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
7: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: समेत ब्रह्माण्ड नलमा समेत रहल खगोल विज्ञान औसतका आन्तरिक विज्ञान रोचक एवं वैज्ञानिक विषय वस्तुमा अभिमुखीकरण करैना जनागिल बा। स्थानीय स्तरमा समुदायके विद्यालयके विद्यार्थीकरणमा फे वैज्ञानिक सोचके विकास गर्न वहाँकरणके प्राविधिक समेत संसारसँग जोड्न यी कार्यक्रम कर्गिलक बटागिल बा। जोशीपुरमा शिक्षक निर्वेद शिक्षक समाज कार्य समिति गठन करगिल बा। शिक्षक समाज जोशीपुर के अध्यक्षमा सुरेन्द्र बहादुर बोहरा चैनफिलबाटै, उपाध्यक्षमा लोक बहादुर मल्ला, सचिवमा मूल चन्दा रावत, उसके कोषाध्यक्षमा गुरू प्रसाद कुस्मी चैनफिलबाटै, उसके सदस्यमा जानकी झा, रामनारायण चौधरी, रुदान कुस्मी, तेज नारायण लाल कर्ण चैनफिलबाटै, उसके सल्लाहकारमा कृष्ण केसी, बमबहादुर साहौ, बलबहादुर कुवार चैनफिलबाटै। जिल्ला अध्यक्ष सुमन कुमार न्यौपानेकी अध्यक्षतामा हुल कार्यक्रममा केन्द्रीय उपाध्यक्ष महेन्द्र सिंह बम, भक्तिराम कोइराला, नरबहादुर बम लगायतकी उपस्थिति रह। जिल्ला सदस्य लक्ष्मी प्रसाद पाण्डेसे संचालन गरेको कार्यक्रम, जिल्ला उपाध्यक्ष माया साउत गर्न रहे। खोजखबरमा एक घड़ी विश्राम, विश्राम पाछै फेर सही सुन्ती रवि सामुदायिक रेडियो टीकापुर एफएम।
1: कर्णाली नमूनामा भी टीकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
1: फराकिला कक्षाहरू,
2: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
1: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
2: खेलकुद सुविधा,
1: कम्प्युटर शिक्षा,
2: स्वच्छ पिउने पानी,
1: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
1: तपाईको भविष्य निर्माणको एक सहयात्री।
3: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
4: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: बाबु, ए बाबु, काल मनीष मेडिकलमा जाइस् त?
6: मै नै जाइँ, उहाँ आफ्नो अनुहार बिगारके घर से बाहर नै निकर्छु।
5: उहे मारे जो तुहिन वहाँ पठाइदो। यहाँ हेर, ई पत्रिकामे लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई तवई तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाई।
6: ए हो दादू, अपन अनुहार बिगर के परेशान रहूं, तब तो मैं अब ही जाएं।
7: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाग, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खटिरा ओ यौन दुर्बलता उपचार होती रहल बा।
8: संपर्क मनीष मेडिकल हल, अस्पताल रोड, टीकापुर। फोन नंबर 98600

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
3: आई बुढल्ला सुन्ठो कि नै वानन्दी भोज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइन आउने न पट्टा नि पैना त
4: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
3: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मा से गहना बना कान्छे के कतरा सुघर बना कन ल बाटी
4: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जाय कहूँ सामुएल ज्वेलर्स में गर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर फेहरी सिंह सुनार।
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए। मोबाइल नंबर 9864241208 ओ 9846239261।
5: समुन्नत समाज का लागी समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ट्ज़।

0: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmcticapur@gmail.com।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
6: ए रोक रोक रोक,
7: के भयो? किन कराएको यस्तो?
6: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
8: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
6: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
9: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइलिनुहोस्। एनसेल, नेपालकै लागि।

0: आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848557।

0: 18-28
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
2: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
1: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
1: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
1: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
1: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
1: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
1: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
1: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
1: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
1: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
1: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
1: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, धक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148 0204।

0: सामुदायिक रेडियो टिकापुर एफएमबाट जनहितमा जारी सन्देश।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
1: के तपाईलाई थाहा भयो?
4: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
1: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
4: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
1: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
4: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई गर्भवतीलाई शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा फुटकर बिक्री गरेमा सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
1: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
4: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
5: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
6: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश। सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।

0: रोका रोका रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेन्समा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सेन्समा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
4: लुबाट कसरी बच्ने बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने
5: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने
4: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ
5: कहिले पनि खाली पेट बस्नु हुँदैन यसले समस्या थप बढ्न सक्छ
4: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ
5: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ
4: नरम मुलायम सुतीको कपडा लगाउने
5: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
4: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं
6: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: आमा राति छ कता जान लाग्नु भयो नि
1: पिसाब लाग्यो चर्बी जान लाग्यो नि
0: ए पक्न त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु लिएर जानुहोस्
1: किन नि सानो लट्ठी र टर्च लाइट
0: किन हुनु नि आमा रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ किनकि बर्खायामको समय छ सर्पहरू हुन सक्छन् टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ
1: कति राम्रो सल्लाह दिएको सानो तिमीले
0: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि अझै धानबारी झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
5: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्ला
6: होइन चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
5: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने

0: यी पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
1: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
2: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियाट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
4: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
4: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
4: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नम्बर 98-484-27-359 र 98-48-72-59। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू,
1: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
1: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
1: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
1: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
1: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
1: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
1: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
1: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
1: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
1: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
1: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन के ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हर्या।

0: नाई बुढल्ला सुन्ठो कि नै वानन्दे भुवाज आगिलिन अब समय एक ठो घर गहना नि हो बनाइना उनेना पट्टा नि पैना त
1: अरे गहना बनाइना त हो दुकान खोज्ती खोज्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटा अस्तरा तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाएका आंसे कि कत्रा सुघर बनाएकन ल बाटी
1: ए ले ले ठिके बा चल हाली भाटवट खाई आऊ जाएका हुँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846349261
2: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
3: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले
3: के गर्छ र सन मेडिकेयरले
4: सन मेडिकेयरले सड़क दुर्घटना एपेन्डिसाइटिस पेन्क्रियाटाइटिस हृदय घात मस्तिष्क घात विद्युतीय वा अन्य जलन डुबान विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ त्यो पनि एकदमै थोरै लगानीमा
3: यति गरेपछि धेरै राहत हुने रहेछ त
4: हो कान्छा अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर कुरा बुझ्यो होइन त तिमीहरूले
3: चिया पनि खाइयो कुरो पनि बुझ्यो है केटा

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डी फोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
3: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: पनी हजार हजार हार हुन्छ।
1: ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो?
1: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे,
3: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र?
1: हो नि, इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: ओहो, आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
5: के तपाईँलाई थाहा भयो,
6: सार्वजनिक स्थलमा धुम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
5: कर्मचारीले धुम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
6: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धुम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
5: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
6: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
5: धुम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
6: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धुम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धुम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
7: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
8: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।

जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 मा प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्गर, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर। टिकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 मा सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसिल अनुसार हुने भएकोले सम्बन्धित गाउँ, टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगर खैला र बनगाउँका तीनै पुरुवाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25 जेठ 24 गते दिउँसो 2:30 बजे। टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्ना पुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सामुदायिक रेडियो टीकापुर एफएमका सहायक स्टेशन म्यानेजर ईश्वर साउदलाई मातृशोक। टीकापुरमा टोल भेला शुरू, वडा नम्बर 1 ले 2,61,00,000 योजना छान्दै। र सुदूरपश्चिममा कांग्रेस विवाद टुंगियो र असन्तुष्ट पक्षलाई 2 मन्त्री र 1 राज्यमन्त्री। अब मध्याह्न खबर विस्तारमा। सामुदायिक रेडियो टीकापुर एफएमका सहायक स्टेशन म्यानेजर ईश्वर साउदलाई मातृशोक परेको छ। साउदकी 73 वर्षीय आमा गंगा साउदको हिज बेलुका 8:30 बजे निधन भएको हो। उहाँको आज अछामको कैलाश खोला स्थित तिर्खुले बगरमा अन्तिम संस्कार गरिने भएको छ। यस दुखद घड़ीमा सहकर्मी ईश्वर साउद लगायत परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै स्वर्गीय आमा प्रति सामुदायिक रेडियो टीकापुर एफएमको तर्फबाट हार्दिक श्रद्धांजलि अर्पण गर्दछौं। टीकापुर नगरपालिकाले आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट गर्न टोल भेलाहरू शुरू गरेको छ। शनिबार टीकापुर नगरपालिका वडा नम्बर 1 ले ज्योतिनगर र टीकापुर कन्या आधारभूत विद्यालय गरी 2 ठाउँमा भेला गरेको छ। भेलामा वडा नम्बर 1 का सचिव चक्रबहादुर रावलले आउँदो वर्षका लागि 1 नम्बर ओडाले 2,61,51,000 सिलिङ पाएको बताउनुभयो। प्राप्त बजेट मध्ये पूर्वाधार विकासतर्फ 54% दरले हुन आउने 1,41,22,000, आर्थिक विकासतर्फ 20% हुन आउने 52,30,000, सामाजिक विकासतर्फ 20% दरले 52,30,000, वातावरण तथा विपद व्यवस्थापनतर्फ 3% दरले 7,84,000 र संस्थागत तथा सुशासनतर्फ 3% दरले 7,84,000 योजना छान्न लागि हो। भेलामा आएका नागरिकले ओडाको काम प्रति मिश्रित प्रतिक्रिया दिएका छन्। भेलामा उपस्थित स्थानीय कमल बहादुर बटालाले बताउनुभयो, आइतबार राधाकृष्ण मन्दिर ब्लक नम्बर 9 मा बिहान 7:30 बजे र दिउँसो साईमाट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25 मा भेला गरी थप योजना छानिँदैछ। वडा अध्यक्ष मोहन विगको अध्यक्षतामा शुरू भएको स्वागत टीकापुर नगरपालिका वडा नम्बरका वडा सदस्य गणेश घरती मगरले स्वागत मन्तव्य राख्नु भएको थियो। सुदूरपश्चिम प्रदेश सरकारभित्र नेपाली कांग्रेसमा देखिएको शक्ति संघर्ष अनन्त सहमति मार्फत टुंगिएको छ। सहमतिसँगै मुख्यमन्त्री कमल बहादुर शाहले संसदीय दलको नेता तथा मुख्यमन्त्री पदमा निरन्तरता पाउने भएका छन्। स्रोतका अनुसार शाह विरूद्ध सक्रिय असन्तुष्ट पक्षलाई सरकारमा 2 मन्त्री र 1 राज्यमन्त्रीको जिम्मेवारी दिने साझेदारी समझदारी भएको छ। मुख्यमन्त्री पक्षका तर्फबाट प्रमुख सचेतक विक्रम धामी, बहादुर सिंह धामी र प्रकाश बमले बारकाको नेतृत्व गरेका थिए। हाल सुदूरपश्चिम सरकारमा कांग्रेसको भागमा मुख्यमन्त्री सहित 3 मन्त्री र 2 राज्यमन्त्री छन्। नयाँ सहमति अनुसार असन्तुष्ट पक्षले 2 मन्त्री र 1 राज्यमन्त्री पाउनेछ भने मुख्यमन्त्री सहित 1 मन्त्री र 1 राज्यमन्त्री शाह पक्षमै रहनेछन्। यद्यपि कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा अन्तिम निर्णय गर्ने अधिकार मुख्यमन्त्री शाहमै रहने सहमति भएको वार्ता स्रोतले जनाएको छ। मध्याह्न खबरमा अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
2: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बाल बालिकाको हकको व्यवस्था भएको र बाल बालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरी गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धूम्रपान, मद्यपान, स्वास्थ्यजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराएमा कानून बमोजिम कार्यवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
1: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
0: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा, टिकापुर, कैलाली।
4: टिकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरुरी सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ, टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पुरुवाको लागि भेला हुने स्थान साईमाट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25 जेठ 24 गते दिउँसो 2:30 बजे टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
0: अब बाँकी खबर। दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष करिब 60 करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन WHO अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब 4,20,000 जनाको मृत्यु हुने गरेको छ। यही सन्दर्भमा सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघीय महासभाले सन् 2018 एक प्रस्ताव पारित गर्दै जुन 7 खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरे अनुरूप सन् 2019 विश्वभर यो दिवस मनाउन थालिएको हो। दिवसको प्रबन्धन तथा समन्वय विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO संयुक्त रूपमा गर्दै आएका छन्। पर्याप्त मात्रामा सुरक्षित र पोषणयुक्त खाद्य वस्तुमा पहुँच मानव जीवन स्वस्थ र समग्र कल्याणका लागि अपरिहार्य मानिन्छ। दूषित खाना वा पानी मार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्दछन्। यस्ता रोगहरू प्राय नाङ्गो आँखाले देख्न नसकिने भएकाले खाद्य सुरक्षालाई अझ चुनौतीपूर्ण विषयका रूपमा हेरिएको छ। WHO अनुसार 5 वर्ष मुनिका बालबालिकाले खाद्यजन्य रोगको कुल भारको करिब 40% हिस्सा वहन गर्छन्। यस्ता रोगका कारण हरेक वर्ष करिब 1,25,000 बालबालिकाको मृत्यु हुने गरेको छ। खाद्यजन्य रोगले विशेष गरी महिला, बालबालिका, द्वन्द प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्गलाई असमान रूपमा प्रभावित गर्ने गरेको बताइएको छ। विशेषज्ञहरूका अनुसार खाद्य सुरक्षा उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण खाद्य श्रृंखलासँग सम्बन्धित विषय हो। खाद्य वस्तुको उत्पादन संलग्न प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी तथा उपभोगका हरेक चरणमा सुरक्षा मापदण्ड पालना गरिएका खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ। यो दिवसका अवसरमा खाद्य सुरक्षालाई प्रभावकारी नियमन प्रणाली, स्वच्छ खानेपानीमा पहुँच, असल कृषि अभ्यास, खाद्य सुरक्षा व्यवस्थापन प्रणाली तथा उपभोक्ता सचेतनासँग जोडेर हेरिरहनु पर्नेमा जोड़ दिइएको छ। सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्य वस्तुको सुनिश्चितता गर्न सकिने विज्ञहरूको भनाइ छ। खाद्य सुरक्षा सबैको जिम्मेवारी भन्ने सन्देशका साथ मनाइने यस दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य, कृषि, व्यापार, पर्यटन र दिगो विकास बीचको अन्तर सम्बन्धलाई उजागर गर्दै सुरक्षित खाद्य वस्तुको सुनिश्चितताका लागि सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ। देशको उपल्लो वायुमण्डलमा विकसित भएको पश्चिमी न्यूनचापीय रेखा ट्रफ र स्थानीय वायुको आंशिक प्रभावका कारण मुलुकका विभिन्न क्षेत्रको मौसममा फेरबदल भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका अधिकांश पहाड़ी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ भने तराईका भूभागमा आंशिक बदलीको अवस्था छ। यसै प्रभावका कारण बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सीमित स्थानहरूमा अहिले मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका हिमाली भूभागमा साधारणतया बदली रहने तथा प्रदेश, मधेस प्रदेश र अन्य पहाड़ी क्षेत्रमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। तराईका बाँकी स्थानहरूमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। मौसमविदहरूका अनुसार कोशी प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका पहाड़ी एवं हिमाली क्षेत्रका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै मधेस प्रदेश र अन्य हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने आकलन गरिएको छ। वर्षाको सम्भावनासँगै मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तापक्रम अनपेक्षित रूपमा बढ़ेर जाने सम्भावना छ। आज रातिको मौसम पनि कोशी प्रदेश र हिमाली भेगमा साधारणतया बदली रहनेछ भने मधेस र बाँकी पहाड़ी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ। तराईका अधिकांश भूभागमा राति मौसम सफा रहनेछ। रातिको समयमा कोशी प्रदेशका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली क्षेत्रका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिन मार्फत जानकारी दिएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री एस जयशंकर बीच शनिबार नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ। नेपाल भारत सम्बन्धका विविध आयाममा केन्द्रित उक्त वार्तामा व्यापार, आर्थिक सहकार्य, सीमापार, सम्पर्क सञ्जालन, सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जलस्रोतको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावास नयाँ दिल्लीले जनाएको छ। राजदूतावासले जारी गरेको प्रेस विज्ञप्ति अनुसार दुवै देशका मन्त्रीले नेपाल भारत सम्बन्ध को समग्र अवस्थाबारे समीक्षा गर्दै दुई देशबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। वार्तामा खेलकुद मार्फत जनस्तरको सम्बन्ध प्रवर्धन गर्ने विषय समेत उठाइएको थियो। भेटवार्ताका क्रममा दुई देशबीच सञ्चालनमा रहेका विभिन्न द्विपक्षीय परियोजना तथा सहकार्य कार्यक्रमहरूको प्रगतिबारे समीक्षा गरिएको छ। परियोजनाहरूको कार्यान्वयनलाई थप तीव्रता दिने उपायबारे दुई पक्षबीच विचार आदान प्रदान भएको जनाइएको छ। यसका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सरकारका विषयमा समेत छलफल भएको छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। सामुदायिक रेडियो टीकापुर एफएमका सहायक स्टेशन म्यानेजर ईश्वर साहुलाई मातृस्वर। टीकापुरमा टोल भेला शुरू, वडा नम्बर एकले 2,61,00,000 योजना छान्दै। र सुदूरपश्चिममा कांग्रेस विवाद टुंगियो, असन्तुष्ट पक्षलाई दुई मन्त्री र एक राज्य मन्त्री। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्ना पुनमगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्सी।

0: मोटरसाइकल ट्रैक्टर बस ट्रक टिप्पर जेसीबी में लगने संपूर्ण साइज का टायर सुपथ मूल्य में पाइन संजय ट्रेड एंड सप्लायर्स जमराफारी टीकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
1: संपर्क नंबर 091-560-470 र मोबाइल नंबर 98-48-57-18-28
2: के तपाईलाई थाहा छ
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ
2: हो र
3: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ
2: के छ त विकल्प
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं
2: विस्तारै गर्दा हुँदैन
3: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
2: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली
0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
1: महिनाको महिनावारी गडबडीको समस्या
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
1: पेट सम्बन्धी सम्पूर्ण समस्या
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
1: ईसीजी सेवा
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा
0: फोन नम्बर 98-484-27-359 र 98-48-42-73-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै
2: लुबाट कसरी बच्ने बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने
1: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने
2: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ
1: कहिले पनि खाली पेट बस्नु हुँदैन यसले समस्या थप बढ्न सक्छ
2: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ
1: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ
2: नरम मुलायम सुतीको कपडा लगाउने
1: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
2: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौ
4: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
5: आई बुढल्ला सुन्टो कि नै वहाँ नन्दी भोज आगी लिन अब समय एक ठो घर गहना नै हो बनाइना हुने पट्टा नि पैना त
6: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
5: तुहार बाटा तुहार रामपुरान दिदी कहिले नै सामुएल ज्वेलर्स मा से गहना बनाएको आन्छे कि कत्रा सुगर बनाएको अन्ल बाटी
6: ए ले ठिक बा चल हाली भाटवट खाइयो जाइका हौ सामुएल ज्वेलर्स मा घर गहना बनाइ सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
5: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 98-684-41-208 ओ 98-486-39-261
7: आई गई क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली
8: तनखा खाइकन होइन बुवा तनखाले भोलिका दिन कि दुःख पारिकन आएकी छु हो भने बुवा पहिला महिनाको तनखा पाउने बित्तिकै नि मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन् भाइका लागि बाल भविष्य योजना तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे
7: ठिक गरिबा आफैबाट सुरु गर्नु पर्दछ हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन

0: विषय सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हरे।
2: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
3: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
2: जनरल फिजिसियन विशेषज्ञ सेवा,
3: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
2: रोग सेवा,
3: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
2: मनोचिकित्सक विशेषज्ञ सेवा,
4: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
2: र सिटी स्क्यान सेवा,
3: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
2: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
3: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
2: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
3: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
2: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
3: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
2: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
3: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 मा खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
5: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
6: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
7: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
6: के गर्छ र सन मेडिकेयरले?
7: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, प्यानक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
6: यति गरेपछि धेरै राहत हुने रहेछ त।
7: हो कान्छा, अपर्झट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
6: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
8: कर्णाली नमुना मावि टिकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
9: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
8: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
9: प्रणाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू:
8: फराकिला कक्षाहरू,
9: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
8: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
9: खेलकुद सुविधा,
8: कम्प्युटर शिक्षा,
9: स्वच्छ पिउने पानी,
8: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
9: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली, सम्पर्क नम्बर 98584 24167।
8: तपाईको भविष्य निर्माणको एक सहयात्री।
10: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
11: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
12: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
10: डेलिभरीका लागि
12: ड्रिंकिङ वाटर एक्वा शीतल
10: टिकापुर कैलाली
13: सम्पर्क मोबाइल नम्बर 98017 10672।
14: स्वास्थ्यका लागि पानी,
15: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आइगे क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्यासकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
3: शिखर इन्सुरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000-25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
4: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
5: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
4: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचना आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
6: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
5: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी, कैलाली।

0: बैंकले कभैले कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बटियाइलै तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई ठग्दु खोज्दा छ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागिबर बैंकमी सोधौं सतर्क रहौं ठगी बटिए बचौं।
1: सिद्धार्थ बैंक बटियाई जनहितमी जारी सन्देश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
3: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
4: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हो तलाई?
3: हेर्नु न साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके। छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्या। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन।
4: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठक्रला रोड टिकापुर कैलाली।
7: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
8: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बन्चरो हटब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ऱ्याक प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली संचालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि सम्पर्क नम्बर 9849585088।

0: के भएको हो? छोरीलाई भुकेर आएको छौ त।
1: हेर्नुहोस् न काका, छोरी फुलटिप्न बारीमा गएकी थिइन्, सर्पले टोकेछ। विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको।
0: सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्।
1: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
0: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
2: बाबा
1: छोरी नाति है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु।
0: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ, मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश तयार भएर छिट्टो बाहिर आउ त।
3: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्गर, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
3: आई हो बड्डो घर कहिया सिर्जैबो? पाछसे सुरु करल मने घर सिजार सेकल।
4: अरे का करुरी बुढिया, कठुवा खोजत खोजत परेशान हो गेल बाटु। मिल्बो मिल्बो नि करत
3: घर हेरो न अट्टा सुगुर बनैला बाट आल्मोनियम के मुहाका द्वार लगाक टुफे ओस्त बनी हो नट्रफे पटानी हुन कि गोङ्गुवा बुढो हो न कबु कहुँ र घुम जाए त थाहा पाए।
5: यूपीभीसी ब्रांड के मौका द्वार पार्टिशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषतः हुलक मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए
4: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के

0: पार टिकापुर कैलाली प्रोपराइटर मोहन राज भाट मोबाइल नम्बर 9848541436
1: ए भनेदेखि सबै कुरा पाउने रहेछ लु भन त बाउ के पाउँछ त्यहाँ
2: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
3: ए एभ्रीलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास चुला नलकाका सामान किला काटा सबै पाइन्छ नि
4: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
1: भनेदेखि सबै कुरा पाउने रहेछ
5: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस
6: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
5: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 9844846673 र 9814680204

0: रोका रोका रोका
1: के भयो किन कराएको यस्तो
0: दाइ यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक *123 हैश डायल गरी वा एन्सेल एप मगाई लिनुहोस् एन्सेल नेपालकै लागि
4: ओहो तोहर राजा जी के दिलवा टूट जाई तोहर राजा जी के दिलवा टूट जाई बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो
5: मुस्कान छोरी ए मुस्कान छोरी घरको पर्खाल लिपपोत गरेर सकिन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो
4: सकिनै लाग्यो आमा लिपपोत गरेर
5: ए ल ल म खाजा तयार गरेर राखिदिन्छु लगिदिनु है त
4: हुन्छ आमा ओहो हेर यहाँ पर्खालमा त दुलो पो रहेछ माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो पुरिदिनु पर्यो
5: आमा लौ न मलाई सर्पले पो टोक्यो लौ न खै खै कहाँ टोक्यो छोरी
4: यहाँ दाहिने हातमा टोक्यो आमा
5: लौ न को हुनुहुन्छ मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो लौ न लौ
6: के भयो काकी
5: हेर न राकेश मुस्कानलाई सर्पले टोक्यो भने
6: नातिनु काकी अनि मुस्कान नातिको नै शान्त भएर बस है बरु काकी मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन
5: हुन्छ बाबु मुस्कान सिधा भएर सुत त
6: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन
5: हुन्छ बाबु अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पनि निकाल्ने हो कि
6: हुनुहुन्न काकी सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न अनि केही खुवाउनु पनि हुँदैन पानी पनि बुझ्नुभयो
5: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु
6: त्यो पनि हुन्न काकी घरेलु उपचार जस्तै कि झारमौरो जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न बुझ्नुभयो
5: बुझे बाबु
6: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ गइहाल्नुहोस् त तपाईँ बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु
5: हुन्छ हुन्छ बाबु
6: डाटा अन गरेर हेर्नु पर्यो ल snakebitenepal.org ल वेबसाइट पनि खुल्यो हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ हो त्यही लगाउनु पर्यो मुस्कानलाई
5: राकेश बाबु मोटरसाइकल लिएर रामेश आइसके
6: ल ल ल काकी मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ
5: ए हस् हस् बाबु
7: याद राख्नुहोस् सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ
8: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन कहिलेकाहीँ मरेको भनी छानिएको सर्पले पनि टोक्न सक्छ सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ
7: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस् यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज डब्लू डब्लू डब्लू डट snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
10: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरी गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धूम्रपान, मद्यपान, सोचेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराएमा कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
9: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।

0: भ्रष्टाचार करो या मनन खुल्के विरोध करी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग करी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुरसै जनहितमै जारी सन्देश।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: कर्णाली नमूनामा टीका प्रमाग शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टीकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 98484-27359 र 98842-73-59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टीकापुर, जालपादेवी मन्दिर नजिकै।

0: विजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। बीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिंग वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिंग वाटर एक्वा शीतल
1: टीकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 98017 10672।
5: स्वास्थ्यका लागि पानी

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।

0: आई बुढल्ला सुन्ठो कि नै वानन्दी भुवाज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइना हुने न पट्टा नि पैना त
1: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाएका आन्छे कि कत्रा सुघर बनाएका ल बाटी
1: ए ले ले ठिक बा चल हाली भात वट खाई हो जाएका हुँ सामुएल ज्वेलर्स में गर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर बेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 9864141208 ओ 9846239161
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असार 6 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या इक्जेमा सोब्रियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ
3: डाक्टर आउने दिन असार 6 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली सम्पर्क नम्बर 9868000008 र 9825637772

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि धूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा,
5: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल वीडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091560488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97628435, उपेन्द्र शाह 98216024, र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98557853022 खबर गर्नुहोला, वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
5: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
4: पढाइ हुने विषयहरू
6: अनिवार्य नेपाली,
4: अनिवार्य अंग्रेजी,
6: सामाजिक गणित,
4: ऐच्छिक लेखाशास्त्र,
6: ऐच्छिक वित्तशास्त्र,
4: ऐच्छिक अर्थशास्त्र,
6: कम्प्युटर विज्ञान,
4: भर्ना सम्बन्धी कार्यक्रमहरू,
6: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
4: भर्ना सुरु जेठ 3 गतेदेखि,
6: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
4: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-76।
5: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: कानून कलिक भ्रष्टाचार रोक नै सेकी जब सम हमरे सबको भ्रष्टाचार विरोधी नै हुईबी भ्रष्टाचार करुया मनै न खुलके विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करत लाग सबको जाने सहयोग करी।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोग के कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
2: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

हृदय दुखेको पीडा आफै जानिदो छ, हृदय दुखेको पीडा आफै जानिदो छ, घाम लागेको देश मधुरो किन मानिदो छ, घाम लागेको देश मधुरो किन मानिदो छ, हिमाल चुल्ली हिउँ पड्याको साँधी छिटल्किगो, हिमाल चुल्ली हिउँ पडिगो साँधी छिटल्किगो, मनका जसो नभइकन जवानी ढल्किगो, मनका जसो नभइकन जवानी ढल्किगो, कति राम्रो सेलपाड्याको बडाउँका छायाले, कति राम्रो सेलपाड्याको बडाउँका छायाले, आसपन आइग या साथ्यौ तमारै मायाले, आसपन आइग या साथ्यौ तमारै मायाले। हजुर, कति राम्रो सेलपाड्याको बडाउँका छायाले, आसपन आइग या साथ्यौ तमारै मायाले, आसपन आइग या साथ्यौ तमारै मायाले। नमस्कार नमस्कार नमस्कार, जदौ गर्या कार्यक्रम देउडा चौतारी सुनिकन बसेका तमी सबै सबै साथ्या गर्न, आज पनि तमीसँग निका निका कुराकानी गर्नका लागि तमीले लेखी पठाएका तिनै देउडा गीत वाचन गर्नका लागि आइसकेका छौं। पल्तिर बाटी छन् प्राविधिक साथ्या रत्नाजी भने, त्यसै गरी उल्तिर बाटी छु म तमी सदाई कि दुःख सुख कि साथ्या भाग्य कुँवर। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज बाटी, हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी। आफ्नै बोली, आफ्नै भाषा, आफ्नै देउडा गीत, आफ्नै संस्कृति, आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम पनि हो देउडा चौतारी। आज पनि तमीले झिक्कै टाढा बाटी हाम्रा फेसबुकमा लेखी पठाएका तिनै देउडा गीत वाचन गर्नका लागि आइसकेका छौ। तमी हामीलाई www.tikapurfm.org मार्फत देश विदेश पनि सुन्न सक्नेहौ, झिक्कै साथ्या भन्ना छन्, हामी अनलाइनमा पनि सुन्दा छौ, कार्यक्रम खुबै निको लाग्दो छ भाग्यजी भन्नु भन्दा छ, पक्कै पनि यास पनि आशा छ सुनिकन साथ दिने हो भन्ने हामीले आशा अपेक्षा पनि राखेका छौं। हामी फेसबुक लाइभमा पनि जोडिएका छौं, देखा कार्यक्रम देउडा चौतारी ल्याइकन भाग्य खड्का कोरबाटी तमरामा आज हामी लाइभमा पनि जोडिएका छौं, सुनिकन साथ दिने हो। तमकी कार्यक्रम कस्तो लाग्दो छ, झिक्कै टाढा बाटी पनि हामी कि सुझाव सल्लाह दिने हो भन्ने पनि आशा अपेक्षा राखेका छौं। अहिले भने हाम्रा पल्तिर बाटी कि साथै भन्ने छन् कार्यक्रम देउडा चौतारीका शुरूमा राख्नु पर्यो भाग्यजी यो खुबै राम्रो देउडा गीत, त्यहाँपछि भन्या साथीले लेखी पठाएका तिनै देउडा गीत ल्याइकन आउली भनेर भन्नेछन्। पक्कै पनि यो दिउँसो पखाको टाइम छ देखा, अब 3 बजी ग आजभोलि झिक्कै घाम पर्न छ देखा, अब गाउँ खर हिँड्ने हो भने कोही साथी लिएर गएका होला, कोही साथी आउला होला, अब काम गर्ने सिजन पनि हो देखा, आजभोलि रुपाई गर्ने सिजन पनि छ, काम काजमा पनि झिक्कै व्यस्त होला, अब आफ्ना व्यापार बिजनेसतिर पनि झिक्कै साथ्या व्यस्त होला, तमी जहाँ भए पनि हामी कि सुनिकन र फोन गरिपन साथ दिने भन्ने झिक्कै आशा अपेक्षा राखेका छौं। अहिले भने खुबै राम्रा देउडा गीत बाटी हामी कार्यक्रम देउडा चौतारीका देला उगाडी लाभ्यौं, त्यहाँपछि भन्या तमीले लेखी पठाएका तिनी देउडा गीत लैकन आउनेऊ, तमी फोन पनि गर्न सक्ने हौ साथ्या, तमी खुबै राम्रा देउडा गीत गाउँदा छौ, ठाडी भाका गाउँदा छौ भनेपछि तमी 091-5-61-255 लाइन हामी फोन पनि गर्न सक्ने हौ, तम्रा देश विदेश भएका साथीभाइ आफन्त जनकी तमी सम्झना पनि छोड्न सक्ने हौ। यी कुरा छँदैछन्, अब करिब 1 घण्टासम्म तमीले लेखी पठाएका तिनै देउडा गीत खुबै राम्रा देउडा गीत पढ्ने पालो तमरामा आज मि राख्ने पालो त छँदैछ देखा, त्यहाँभन्दा पहिला हाम्रो पल्तिर बाटीकी साथी भन्नेछन् खुबै राम्रो देउडा गीत राख्नु पर्यो, त्यहाँपछि भने साथीले लेखी पठाएका तिनै देउडा गीत ल्याइकन आउली भन्नेछन्। अहिले भने खुबै राम्रो देउडा गीत बाटी हामी कार्यक्रम देउडा चौतारीका सुरुमा राख्थ्यौ, त्यहाँपछि भने तमीले लेखी पठाएका तिनै देउडा गीत ल्याइकन आउली, तमी भन्या सामुदायिक रेडियो टिकापुर एफएम 0 जनभुल्ले हा।

हजुर तडपाई तडपाई मारिदेऊ कि मनमा आगो छल्का यो खुबै राम्रो चर्चित अहिले पछिल्लो समयमा एकदमै चर्चामा आएको खुबै राम्रो देउडा गीतबाट हामीले कार्यक्रम देउडा चौतारीका शुरूमा राखिसकेका छौं। अहिले तिमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी। आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कुराकानी गर्ने कार्यक्रम बनाओ देउडा चौतारी। अब आज पनि दिगा तमीले लेखी पठाएका तिनी देउडा गीत पढ्ने पालो भएको छ। सिकै साथ अनलाइनमा पनि सुन्दा छन्। आज हामी फेसबुक लाइभमा पनि जोडिएका छौं भाग्य खड्का कुँवरबाटी जिकै साथ भन्दा छिया भाग्यजी लाइभमा पनि आउनु पर्यो कार्यक्रम सुनाउनु पर्यो। हामी खुबै टाढाबाटी देउडा गीत लेखी पठाउँदा छौं सुन्नु पर्यो हा लाइभमा आउनु पर्यो भन्नुभन्दा छन्। आज तमरामा हामी आइसकेका छौं सुनिकन साथ दिने कार्यक्रम कसो लाग्दो छ सुझाव सल्लाह दिन सक्ने भन्ने पनि आशा अपेक्षा राखेका छौं। तपाईँ हामीलाई www.tikapurfm.org मार्फत देश विदेश पनि सुन्न सक्ने हो। दिउँसो पखको टाइम छ। अब कोही साथी भने घरमै बसेका होला, कोही साथी भने गाउँघरतिर हिँड्ने हो भनेपछि बनपाख बन गएका होला, कोही साथी भने आजभोलि काफल खाने सिजन ऐसालु खाने सिजन तिर्खला खाने सिजन लेकाउला पनि गएका होला, बाख्रा उठाएर गएका होला। तिमी जहाँ भए पनि जसो अवस्थामा भए पनि सुनिकन साथ दिने हो र फोन गरी पनि साथ दिने हो। सुनिका 90 565 255 का लाइन मी तुम्हें छुरेटी साथी आने छुरेटा साथी आने तुमसंग निका निका कुराकानी करने तुम्हें खुबी राम्रो देउडा गीत गाउँदा छौ ठाडी भाका गाउँदा छौ र तुम्हारा देश विदेश भएका साथी भाई आफन्त जनकी पनि तुम्हें समझना छोड़न सकने हो। यी कुरा छुदैछन्। अब झिक्कै साथी गीत लेखी पठाएका साथी पर्खैमा पनि होला देख्या हामीले लेखी पठाएका गीत। अब हाम्री साथी भाग्यजी कै तक पढ्नेमै भनी कुरी पनि बसेका होला, केही छैन तुम्हें लेखी पठाएका गीत म आस्तीसँग पढ्ने हौ। आज पनि हाम्रा फेसबुकमा पहिलेका साथीले लेखी पठाएका हाम्रा नियमित सात्यापन हुन् सधैँ हामी के माया गर्दा छन् देउडा गीत लेखी पठाउँदा छन्। आफू घर देश भए पनि वनदेश भए पनि आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजलाई जगेर्ना गर्नु पर्यो, हामीले नगरेपछि कसले गर्ने हो देख्या भनिकन देउडा गीत संगीत आफ्नो भाषा संस्कृतिसँग लागिराखेका आवाज उठाइराखेका हाम्रा नियमित सात्या हुन् चन्द्र कुँवर चन्द्रमा। उनले भनेका छन् सर्वप्रथम कार्यक्रम संचालिका ज्यू रेडियो टिकापुरका मौकबिला प्राविधिक ज्यू र मेरा सम्पूर्ण साथीहरूमा नमस्कार। म नियमित श्रोता चन्द्र कुँवर चन्द्रमा बुढाकोट लुइयाटा आछाम घरवै आजभोलि धनगढ़ीबाट बुढाकोटवासी आफन्तजन मेरो घर परिवार सम्पूर्ण अछामवासीको सम्झना गर्दै कार्यक्रम सुन्दै आज पनि यो सम्झनाको देउडा गीत लेखी पठाएको छु जसरी हुन्छ पढिदिए हा भनेका छन्। अवश्य पनि चन्द्रजी हामी के खुबै माया मानी आफ्नो भाषा आफ्नो संस्कृतिलाई जगेर्ना गर्नु पर्यो, हामीले नगरेपछि कसले गर्ने हो भनिकन सधैँ लागिराखेका गीत संगीतमा आवाज उठाइराखेका हाम्रा साथ्या तमिलले लेखी पठाएका देउडा गीतमा पढ्ने त कुरै भएन दे क्या। अब उनका गीत पढ्ने पालो भएको छ ईसा छन्। कहिल्यै सुख कहिल्यै दुःख मान्छेका कायालाई, कहिल्यै सुख कहिल्यै दुःख मान्छेका कायालाई, कहिल्यै मिलन कहिल्यै बिछोड क्या भन्नु मायालाई, कहिल्यै मिलन कहिल्यै बिछोड क्या भन्नु मायालाई। कठैदैन महँगो जमाना भयो दाम छैन गोजीमा, महँगो जमाना भयो दाम छैन गोजीमा, यो नजर घुम्याएको घुमै सुहाएको खोजीमा, यो नजर घुम्याएको घुमै सुहाएको खोजीमा। चमेलीको तेल हाल्याको घुमायाका केश, चमेलीको तेल हाल्याको खुमायाका केश, एक नजर पुगिजापन सुवा बस्ने देश, एक नजर पुगिजापन सुवा बस्ने देश। बाटो हेर्दै नजर थाक्या जोवन पनि गयो, बाटो हेर्दै नजर थाक्या जोवन पनि गयो, मनको चाहना कठै मनै भित्र रह्यो, मनको चाहना कठै मनै भित्र रह्यो। यिनै गीत मार्फत मलाई चन्द्र कुँवर चन्द्रमा भनिकन राउने नराउने सबै सबै साथीलाई र सामुदायिक रेडियो टिकापुर एफएमका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ पछिल्ला आइतबार फेरि भेटुली हा भनेर भनेका छन्। तमिकन झिक्कै झिक्कै धन्यवाद छ। आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्या। हाम्रा खकेन्द्र कडाईजीले पनि भनेका छन् शुभ दिन नमस्कार है भनेर भनेका छन्। हाम्रा तर्फबाट पनि तमिकी झिक्कै झिक्कै नमस्कार छ, शुभ दिन छ, भलाभोली छ। त्यसै गरी देउडा पारखी टंक महरले पनि भनेका छन् सबैलाई सम्झना छ, भलाभोली छ भनेर भनेका छन्। तमिकी पनि झिक्कै झिक्कै भलाभोली छ। त्यसै गरी हाम्रा अर्का साथीले लेखी पठाएका छन् उपन हाम्रा नियमित साथी हुन् सधैँ हामी कि माया गर्दा छन् गीत लेखी पठाउँदा छन् कहिले घर देश कहिले बनादेश कहिले श्रीमान कहिले श्रीमतीका सधैँ हामी कि गीत लेखी पठाउँदा छन् खुशी लाग्दो छ। आज पनि उनले खुबी राम्रा देउडा गीत लेखी पठाएका छन्। अब उनका गीत पढ्ने पाल भएको छ।
सर्वप्रथम कार्यक्रम संचालिका र सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका मौकबिलालाई मेरो तर्फबाट नमस्कार। म कमल प्रसाद जोशी साथे बगर नगरपालिका 10 हाल अहिले सुरतमा छु। मैले खुबै राम्रा

गरे कांग्रेस र ओलीले राष्ट्रघाती सन्धि गरे कांग्रेस र ओलीले सरकार ढाक्ने पक्का पक्की बालेनका बोलीले सरकार ढल्ने पक्का पक्की बालेनका बोलीले उसै थिच्न्या भारतले अब झन् थिच्न्या हो उसै थिच्न्या भारतले अब झन् थिच्न्या हो गरीब देशले धनी देशको क्यासी मामिस्न्या हो गरीब देशले धनी देशको क्यासी मामिस्न्या हो कसले मिच्यो कसले भूमि पाले पाल खोलिदेऊ कसले मिच्यो कसको भूमि पोलै पोल खोलिदेऊ भविष्य छ यो राष्ट्रको सोचेर बोलिदेऊ भविष्य छ यो राष्ट्रको सोचेर बोलिदेऊ किन बोल्यौ प्रधानमन्त्री राष्ट्रघाती बोली किन बोल्यौ प्रधानमन्त्री राष्ट्रघाती बोली यो बोलीले यो राष्ट्रलाई क्षति हुन्छ भोलि यो बोलीले यो राष्ट्रलाई क्षति हुन्छ भोलि राष्ट्रवादी रैछौ बालेन प्रधानमन्त्री धन्ने राष्ट्रवादी रैछौ बालेन प्रधानमन्त्री धन्ने नेपालले भारतको भूमि मिचेको छ भन्ने नेपालले भारतको भूमि मिचेको छ भन्ने यिनै गीत मार्फत मलाई कमल प्रसाद जोशी भनिकन राउने नराउने सबै सबै साथीलाई सम्झेको छु र सामुदायिक रेडियो टिकापुर एफएम सुनिकन बसेका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ आजका यी बसाई बाटी छुट्टी जाउँ वा पछिल्ला आइतबार फेरि भेटौंली भनेर भनेका छन् तमिकन झिक्कै झिक्कै धन्यवाद छ आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्या अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज बाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कुराकानी भन्ने कार्यक्रम पनि हो देउडा चौतारी ठिका तमी हामी सबै मिलिकन आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजले हामीले जगिन्ना गर्नु पर्यो यदि हामीले नै गर्यौं यदि हामीले नै बोल्न हामीले नै गाउन छोड्यौं भनेपछि कसले गाउने कसले बोल्ने हाम्रा पछिका आउने पिढीले कहाँबाटै थाहा पाउने हुन्थ्यो क्या त्यही भएर तमी सबै सबै साथीका गर्न गल्ली गल्ली छ यस्ता यस्ता कुराकानी छँदैछन् तमीले लेखी पठाएका कुराकानी छँदैछन् क्या अब के हान्ने फेरि पनि हाम्रा पल्तिरबाटकी साथी भन्ने छन् खुबै राम्रो देउडा गीत राख्नु पर्यो भाग्यजी त्यहाँ पछि भने साथीले लेखी पठाएका तिनै देउडा गीत वाचन गर्न आउली भनेर भन्ने छन् अवश्य पनि तमीले लेखी पठाएका हाम्रा फेसबुकमा गीत छँदैछन् क्या त्यहाँ पछि भने हामी आउने हौ अहिले भने फेरि पनि तमरा माझमी खुबै राम्रो देउडा गीत राख्थ्यौं त्यहाँ पछि भने तमीले लेखी पठाएका तिनै देउडा गीत लैकन आउने तमी भन्या सामुदायिक रेडियो टिकापुर एफएम सुन्नै रह्या है।

माछी को काड़ो हजुर यो खुबै राम्रो देउडा गीत तमरामा आज मि राखेपछि अझ पनि तमीकी झिक्कै झिक्कै स्वागत छ। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जबाट। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम बनाओ। पल्टिरबारी छन् मलाई साथ दिएकी देखा प्राविधिक साथी रत्नाजी भने त्यसै गरी म तमी सदाईकी साथी दुःख सुखकी साथी भाग्यको तमरामा आज मिछु। तमी हामीलाई www.tikapuriafm.org मार्फत देश विदेश पनि सुन्न सक्ने हो। अब तमीले लेखि पठाएका फेरि पनि तिनै देउडा गीत पढ्ने पालो भएको छ। झिक्कै साथ्या पर्खाइमा पनि बसेका होला देखा भाग्यजी हामीले लेखि पठाएका झिक्कै टाढाबाट लेखि पठाएका तिनै देउडा गीत कतिखेर पढ्ने हुन्नी कतिखेर हाम्रो पालो आउने होला भनिखेर पर्खाइमा पनि बसेका होला। केही छैन समय मिल्यासँग म तमीले लेखि पठाएका तिनै देउडा गीत पालै पालो पढ्ने छु। फेरि पनि हाम्रा फेसबुकमा अर्का साथीले लेखि पठाएका छन्। हेलो दिदी नमस्ते, मेरो घर अछाम जिल्ला मेल्लेख गाउँपालिका साथ नन्देगडा हो। मेरो नाम दीर्घ साउदहाल बिरान मुलुक भारतबाट सुनिएको छु। मैले खुबै राम्रा जानी नजानी भए पनि आज पनि देउडा गीत लेखि पठाएको छु, जसरी हुन्छ वाचन गरिदिए हा भनेर भनेका छन्। अवश्य पनि दीर्घजी यति झिक्कै टाढाबाटी आफ्नो भाषा आफ्नो देउडा गीत संगीतलाई आफ्नो संस्कृतिलाई बचाउनु पर्यो हामीले देखा। हामीले नबचाएपछि कसले बचाउने हो, हामीले नै माया नगरेपछि कसले गर्ने भनेर आफ्नो देउडा गीत संगीत आफ्नो भाषा संस्कृतिलाई झिक्कै माया गर्ने साथ्या पनि हो तमी। आज पनि तमीले खुबै राम्रा देउडा गीत लेखि पठाएका छौ तमी, किन झिक्कै झिक्कै धन्यवाद छ। अब उनका गीत पढ्ने पालो भएको छ। दिउँसो घाम चर्किलो लाग्यो भोटिया दाईका पाल, दिउँसो घाम चर्किलो लाग्यो भोटिया दाईका पाल, अझै तेरो याद आउँदो छ भोपो माया जाल, अझै तेरो याद आउँदो छ भोपो माया जाल, फोटो हेरी रुवाई लाग्दी आउने जाने बस, फोटो हेरी रुवाई लाग्दी आउने जाने बस, दुःख माकान हाल्या मैले केही पाएन जस, दुःख माकान हाल्या मैले केही पाएन जस, गाउँ मेरो अछाममा पर्यो अञ्चल मेरो सेती, गाउँ मेरो अछाममा पर्यो अञ्चल मेरो सेती, गुना बाँदर भित्र पस्या लायाको हो खेती, गुना बाँदर भित्र पस्या लायाको हो खेती, खाँदा खाँदै टर्रो भयो मेरो चुसी आमा, खाँदा खाँदै टर्रो भयो मेरो चुसी आमा, जता जान्छ आउँदो होला ढेकी मेरो नाम, जता जान्छ आउँदो होला ढेकी मेरो नाम, हातमा हातमा अछेला बस्या कसरी हो धुनु, हातमा अछेला बस्या कसरी हो धुनु, एमेरा थुकेका माल तुकी हुन्छ रुनु, एमेरा थुकेका माल तुकी हुन्छ रुनु, सम्झिनु पर्दा सबैभन्दा पहिला तमीलाई त्यहाँ पछ्या पल्टिर बाटी बसेकी साथीलाई त्यहाँ पछ्या सामुदायिक रेडियो टीकापुर एफएमका मौकविलालाई र मलाई दीर्घ साउद भनेर राउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ। फेरि पछिल्ला आइतबार अझ भेटौली हा देउडा गीत मार्फत, आजलाई छुट्टी जाउँ नमस्कार भलाभली भनेर भनेका छन्। तमीकन झिक्कै झिक्कै धन्यवाद छ दीर्घजी, हामी कि सधैँ सम्झिँदा छौ देउडा गीत लेखि पठाउँदा छौ, तमीकन झिक्कै झिक्कै धन्यवाद छ। आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखि पठाउन जनभुल्या। फेरि पनि हाम्रा फेसबुकमा अर्का साथीले लेखि पठाएका छन्। उनले भनेका छन् हेलो दिदी नमस्ते, मेरो नाम दीपक विष्ट दिपो है, मैले पनि आज खुबै राम्रा देउडा गीत लेखि पठाएको छु, जसरी हुन्छ वाचन गरिदिए हा भनेर भनेका छन्। अवश्य पनि दीपकजी यति झिक्कै माया मानी हामी कि झिक्कै टाढाबाट देउडा गीत लेखि पठाएका छौ, अब तमीले लेखि पठाएका तिनै देउडा गीत नपढ्ने त कुरै भएन हा, सुनिकन बसेका छौ भने तमी साथी गीत भन्न झिक्कै झिक्कै गली गली छ। आगामी दिनमा पनि यसरी देउडा गीत लेखि पठाउन जनभुल्य हा। अब उनका गीत यसा छन्। दिन लाग्या कि दशा लाग्या कठैमै दुखीलाई, दिन लाग्या कि दशा लाग्या कठैमै दुखीलाई, हाँस्ताइदिन्छन् खाँदाइदिन्छन् कर्म सुकारीलाई, हाँस्ताइदिन्छन् खाँदाइदिन्छन् कर्म सुकारीलाई, चर चर भैँसी आमा यो पन लेकै हो, चर चर भैँसी आमा यो पन लेकै हो, मैले सोच्या मैकी मात्र सबै कि एकै हो, मैले सोच्या मैकी मात्र सबै कि एकै हो, काम गर्नु छ पराइदेश कामकै लागालाग, काम गर्नु छ पराइदेश कामकै लागालाग, बसी खानु कहिल्यै छैन मात्रै छ भागा भाग, बसी खानु कहिल्यै छैन मात्रै छ भागा भाग, पानी खाउँ त हात पुग्दैन गैली डुम्मा कुवा, पानी खाउँ त हात पुग्दैन गैली डुम्मा कुवा, सम्झिरहन्छु
बिर्स्या छैन मेरी खर्की सुवा सम्झिरहन्छु बिर्स्या छैन मेरी खर्की सुवा गाउँको लाउने छँदैछ कि उही पुरानो चान्नु गाउँको लाउने छँदैछ कि उही पुरानो चान्नु बम्बईको नौकरी गरी घर परिवार पाल्नु बम्बईको नौकरी गरी घर परिवार पाल्नु यसै गीत मार्फत मलाई दीपक विष्ट भनिकन राउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ र सामुदायिक रेडियो टिकापुर एफएमबाटी अहिले कार्यक्रम देउडा चौतारी सुनिकन बसेका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ स्वदेश विदेशका सबै सबै साथीलाई पनि झिक्कै झिक्कै भलाभली छ आजलाई छुट्टी जाउँ हा अर्का आइतबार भेटोली आजलाई छुट्टी जाउँ नमस्कार भनेर भनेका छन् तमिकन झिक्कै झिक्कै धन्यवाद छ फेरि पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्य दीपकजी आगामी दिनमा पनि तमिकी गली गली छ अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजे देखाउने यो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम बनाउँदै क्या तमी हामी सबैले माया गर्नु पर्यो आफ्नो भाषा आफ्नो संस्कृतिलाई हामीले जगेर्ना गर्नु पर्यो यदि हामीले नै गर्यौं न हामीले नै बोल्न छोड्यौं हामीले नै गाउन छोड्यौं भनेपछि देख्या हाम्रा पछिका आउने पुस्ताले कहाँबाट थाहा पाउने हुन् हामी घर देश भए पनि वन देश भए पनि आफ्ना देश भए पनि अर्काका देश भए पनि हामीले आफ्नो भाषा आफ्नो संस्कृतिलाई जगेर्ना गरिराख्नु पर्यो बचाइराख्नु पर्यो हामीले नै नबचायौं भनेपछि कसले बचाइने दिने आउँदै क्या त्यही भएर तमी सबै सबै साथ्या गर्न झिक्कै झिक्कै गली गली छ आशा छ अपेक्षा छ आफ्नो भाषा आफ्नो संस्कृतिसँग जोडिएको कार्यक्रम देउडा चौतारीलाई माया गरिखेन्न साथ सपोर्ट दिने भन्ने आशा अपेक्षा पनि राखेका छौं फेरि पनि तमरा आगामी एक गीत राख्ने पालो भएको छ त्यहाँपछि भने हामी फेरि आउने फेरि पनि पल्टिरबाटी साथी भन्ने छन् एक गीत राख्नु पर्यो भाग्यजी अब बोल्ला बोल्ला पनि कति बोल्ने आउँदै क्या साथीलाई अब गीत पनि बजाउनु पर्यो भनेर भन्ने छन् झिक्कै साथी अब अहिले काम पनि गर्दा होला थियो क्या अब गले पनि लाग्यो कि होली अब घाम पनि झिक्कै बढ़ाएको छ कामको सिजन पनि छ त्यही भएर सबै सबै साथीलाई फेरि पनि तमरा आगामी राख्छौं यो खुबै राम्रो देउडा गीत त्यहाँपछि भने हामी आउने तमी भने सामुदायिक रेडियो टिकापुर एफएम सुन्न जनभुल्या

हजुर, यो कुबिरामलो देउडा गीत तौरामा आज हामी राखेपछि अझ पनि तपाईँकी झिक्कै झिक्कै स्वागत छ। अहिले तपाईँ सुन्दै छौ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम पनि हो देउडा चौतारी। ठिका आज भने कार्यक्रमको समय सकिग हो भाग्यजी हुन्छ। अब हाम्रो पल्टेरबाटकी साथीले रातो बत्ती मलाई देखाइसकेकी छन्। ठिका के गर्ने हो, तमीसँग कुराकानी गर्ने मन, तमीले लेखी पठाएका तिनै देउडा गीत पढ्ने मन, र यहाँबाट खुबै राम्रा तिनै नयाँ पुराना देउडा गीत तौरामा आज हामी सुनाउने मन हुँदाहुँदै कार्यक्रमको समय सकिग हो। अब पछिल्लो आइतबार आउली भन्न हात हल्लाइसकेकी छन्। के गर्ने, हामीले पनि नियम अनुसार चल्नै पर्ने हुन्छ। देखा केही छैन, तम्रो माया त कति छ कति छ, आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजका कुराकानी गर्ने मन त कति थियो कति जियो, के गर्नु, समयका पछाडि हामीले पनि दौड़नु पर्दो। अब यसै छ देखा, अहिलेसम्म सुनिकन साथ दिए तमी सबै सबै साथीलाई झिक्कै झिक्कै धन्यवाद छ। विशेष गरी त फेसबुकमा हामी झिक्कै टाढाबाटी देउडा गीत लेखी पठाउँदा छ तमीकन छन् साथीकी, झिक्कै झिक्कै धन्यवाद छ। आगामी दिनमा पनि यसरी माया गर्दै रहे, आफ्नो भाषा आफ्नो संस्कृतिलाई जगेर्ना गर्दै रहे, कार्यक्रम देउडा चौतारिनी देउडा गीत लेखी पठाउँदै रहे। www.tikapurfm.org मार्फत सुनिकन विशेष गरी सुनिखेन साध्य तमी साथीलाई पनि झिक्कै झिक्कै धन्यवाद नाछौ। लाइभमा पनि जोडिया देखे, हामी लाइभमा पनि जोडिएका थियौं भाग्यखण्डका कोरबाटी हामी कि कार्यक्रम सुनिकन र हेरिकन साध्य तमी सबै सबै साथीलाई पनि झिक्कै झिक्कै धन्यवाद छ। र पछिल्लो आइतबार अझ पनि हामी तमरा माझमी तमीले लेखी पठाएका तिनै देउडा गीत लिइकन आउली भन्न आछौ। अहिलेसम्म मेरो आवाज तमरा हात हातका मोबाइल सेट घर घरका रेडियो सेटसम्म पुर्याउन सहयोग गर्ने हाम्रो पल्टेरबाटीकी साथी रत्नाजीलाई पनि झिक्कै झिक्कै धन्यवाद छ। पछिल्लो आइतबार अझ तमीले लेखी पठाएका तिनै देउडा गीत आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएको कार्यक्रम देउडा चौतारी लिइकन तमरा माझमी आउनेछु भन्दै आजका यही आइतबारका बसाईबाटी कार्यक्रम देउडा चौतारी छाडिकन यो खुबै राम्रो देउडा गीत तमरा माझमी राखी हामी पनि छुट्टी भए जाँदा भ्यौं। नमस्कार जदौ गर्या।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844846673 र 9814680204।
6: लाउन सुन्नुहोस् न, कोही छ वरिपरि? लाउन कोही छ भने मेरो साथीले सर्पले टोक्यो।
11: के भयो बहिनी? तपाईँ कराएको हो? तपाईँ कराएको
6: हो? हजुर हो।
11: लाउन, अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
6: सुन्नुहोस् न भाइ, हामी बिर्जी जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो। लाउन के गर्ने होला? लाउन, यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनको आयो हुन्छ। लाउन दाइ, के गर्ने होला? लाउन
11: हो, यस्तो बेलामा एम्बुलेन्स र सारपाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकलवाला साथी छ, फोन गरिहाले। सबै नातिकन साथीलाई ध्यान दिनुहोस् है।
6: हुन्छ दाइ, हुन्छ।
11: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग 4 100 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी। मुकेश झट्टै हो, सबै काम छाडेर। सुन्नुहोस् भाइ, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
6: हुन्छ दाइ, कत्रो घुम्नु गर्नुभयो, जाउँ छिटो जाउँ।
12: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ।
13: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
14: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एन्सेल एपमा गई लिनुहोस् एन्सेल नेपालकै लागि
4: ए बा आइगई क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली
5: तनखा खाइकन होइन बुवा तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु हो भने बुवा पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन् भाइका लागि बाल भविष्य योजना तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे
4: ठिक गरिबा आफैबाट सुरु गर्नु पर्दछ हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त होइन बुवा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे
0: बाबु ए बाबु काल मनिष मेडिकल में जाइस तो
6: मैनै जाइ वहाँ अपन अनुहार बिगर के घर से बाहर नहीं निकल छु
0: उहे मारे तो तू ही वहाँ पठाई दो यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए
6: ए हो दादू अपन अनुहार बिगर के परेशान रहू तब तू मैं अब भी जाए
7: याद करबी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरो शनिवार काठमाडौं के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाढ़ खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रप इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुईल घाव खतीरा ओ यौन दुर्बलता उपचार होती रहल बा संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 98600-71024 ओ 98046-77417

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: के तपाईलाई थाहा छ,
5: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
4: हो र?
5: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
4: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
4: के छ त विकल्प?
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
4: विस्तारै गर्दा हुँदैन?
5: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
6: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
7: शिखर इन्स्योरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा,
5: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायो केमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
6: के तपाईलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
7: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू, नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किङ, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान।

0: पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुडा, ग्यास सिलिन्डर, झाडु छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो
6: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ
5: पढाइ हुने विषयहरू अनिवार्य नेपाली अनिवार्य अङ्ग्रेजी सामाजिक गणित ऐच्छिक लेखाशास्त्र ऐच्छिक वित्त शास्त्र ऐच्छिक अर्थशास्त्र कम्प्युटर विज्ञान भर्ना सम्बन्धी कार्यक्रमहरू भर्ना फारम वितरण जेठ 1 गतेदेखि भर्ना सुरु जेठ 3 गतेदेखि कक्षा सञ्चालन जेठ 25 गतेदेखि पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ थप जानकारीका लागि 091-560-738 091-561-446 98-48-43-31-79 र 98-48-43-36-77
6: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली
7: सामाजिक सञ्जालमा गाली धम्की फोटो भिडियो दुरुपयोग नक्कली आईडी बनाएर हैरानी यी सबै महिला हिंसा हुन्
8: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो यस्तो भएमा स्क्रिनसट राखौं प्रमाण सुरक्षित गरौं
7: आफ्नो पासवर्ड अरूलाई सेयर नगरौं भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू सेयर गर्ने अनुमति नदिऊ यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं
9: सम्मानित व्यवहार गरौं हिंसा मुक्त डिजिटल समाज बनाऊ
8: सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महिला समुत्थान परियोजना धनगढ़ी कैलाली
10: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
11: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
10: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले
11: के गर्छ र सन मेडिकेयरले
10: सन मेडिकेयरले सड़क दुर्घटना एपेन्डिसाइटिस पेन्क्रियाटाइटिस हृदय घात मस्तिष्क घात विद्युतीय वा अन्य जलन डुबान विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ त्यो पनि एकदमै थोरै लगानीमा
11: यति गरेपछि धेरै राहत हुने रहेछ त
10: हो कान्छा अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर कुरा बुझ्यो होइन त तिमीहरूले
11: चिया पनि खाइयो कुरो पनि बुझ्यो है केटा हो

0: योगे मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, गन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868 00008 र 9825 6777 72।
3: कत्रा मजा सल्लाह डेली मार छोटकी छै
4: दाई हमन्ना स्कुलिक म्याडम सरु र साप्नु कसेना ठाउसी ल्याङ पर्लसे ओ काम कर पर्लसे जहिया फेठ फुस्यार विपथा गएख सिखैल बाटका आम्ह छेटवा दिभा झपा अथवा ध्यानघा चलक ठाउमा ल्याङ पर्लसे डम्मा लठी देख ठ्याक ठ्याक बजेटी ल्याङ पथा गएख कलबाट
5: साप बर्खा छाकक समयमा सुक्खा ठाउँमा बैठ मन परैछ। यी मौसममा आफन बस्यारामा पानी पैसना फिला कोर्से सुक्खा ठाउँको खोजीमा उक्रा बाहिर निस्कठ।
6: मोस मुर्गी जसिन आहाराको खोजी गर्ना क्रम फेर साप मानव बस्ती लग्न आइसक्छ।
7: विश्वास लग्नाओ सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँ बा कैख पट्टा लगाइक लाग आधिकारिक वेब पेज snakebitenepal.org मा जाख आवश्यक जानकारी लिह सक्जिठा।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
10: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वहाँ चाहिँ मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
9: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
10: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
11: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिले न अब समय एक ठो गर गहना नै हो भनै नै आउने पट्टा नि पैना त
12: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ।
11: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मा से गहना बनाएका अंश के कत्रा सुगर बनाएका अनला बाटी
12: ए ले ले ठिक है बा चल हाली भाटवट खाई आओ जायका हूँ सामुएल ज्वेलर्स में गरगहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर फेहरी सिंह सुनार।
13: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए, रसायन बिना रसायन के गौर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684 41208 और 98486 39261।

0: कर्णाली नमूनामा टीका प्रमाग शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

0: सामुदायिक रेडियो टीका पूरा एफएम के संजय पाँच बजे थारू भाषा के खोज खबर में अपने को स्वागत बा खोज खबर से मई सीता चौधरी के राम राम अपने उक्रा सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज के संग अनलाइन में www.टीकापुर एफएम.org मोबाइल एप सम्रपात्र और नेपाली पात्र में फिसन डिढलबाटी खोज खबर शुरू करी खबर के मुख्य मुख्य शीर्षक से मानसिक समस्या में से बचेना टीकापुर के हजारों विद्यार्थी मानसिक स्वास्थ्य सचेतना टीकापुर में संक्रमणकारी न्याय केलाक मनोसामाजिक परामर्श सेवा शुरू हुई अन्तर्व्यवस्थापिका सम्मेलन सम्पन्न संसद सेवाको एक ठोक कानून डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना गर्न निर्णय सीमा विवाद कूटनीतिक माध्यमसे समाधान गर्न नेपाल प्रतिबद्धताबाटकी परराष्ट्र मन्त्री ओएसएन गेम छनौट ओमान हटैती नेपाल फाइनलमा स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल विद्यालय तथा समुदायमा कार्यक्रम कलक मानसिक समस्या हुलक खुलक परामर्श तथा उपचारमा ऐना अलगलग बटिलोबाट मनमा गुमसलबाट समस्या तनाव भलक मनके मानसिक समस्या विनिमयकोन हुइना अलगलग पालिका प्राथमिकता देखिए काम गरिरहल रावल बटिलोबाट मानसिक समस्याके कारण आत्महत्याकी घटना बढ़ती गलक मनोसेवा प्राथमिकता देहपना आवश्यकता बा पालिकामा यही वर्षसँग प्रदेश सरकार सीएमसी नेपाल पालिका के सहकारमा संक्रमणकारी न्याय केलाक मनोसेवा शुरू गर्न हुलबाट मानसिक स्वास्थ्य सेवा केलाक टीकापुर नगरपालिका दुईजना परामर्शदाताबाट मनोसामाजिक परामर्शकर्ता मीना कुंवर सामी कार्यक्रम मार्फत वैदेशिक रोजगारीमा गैलक उहाँको परिवारकै सदस्यको परामर्श दिनकलबाट यससँग शहरी स्वास्थ्य केन्द्र विजयनगरमा कार्यरत स्वास्थ्य कर्मी उषा भूषाल फे मनोपरामर्श दिन टीकापुर अस्पतालमा हप्तामा तीन दिन चिकित्सकीय सेवा उपलब्ध हुन कलबाट टीकापुर दुई स्वास्थ्य संस्था विजयनगर र नारायणपुरमा चाहिँ मानसिक समस्या हुलक 12 किसिमकी औषधि निशुल्क पैना व्यवस्था कलबाट शहरी स्वास्थ्य केन्द्र विजयनगरकी इन्चार्ज उषा भूषाल कार्यक्रम कलक धेर बालबाली कहाँ खुल्लक समुदायकी नागरिक मफे मनके स्वास्थ्यबारे सचेतना हुन बोटिलोबाट उहाँ मनके समस्या मनिन्न समस्या रूपमा नहेर्लक सामाजिक इज्जतकै कारण लुकैना कारण समस्या हुटिरहल बोटिलोबाट मनोसामाजिक परामर्शकर्ता सेवा देलक कैयौं चौपचारो परामर्श दुनू देहपना देखलक बोटिलोबाट यही वर्षकै आफिनसम्म वैदेशिक रोजगारीसँग जोड़लक पालिकामा मानसिक समस्या के 17 पीर चिन्ता के 12 साइको के 3 बिरामीको सेवा देलक कुंवरके कहिरहल बा मानसिक स्वास्थ्य महत्वपूर्ण बा मानसिक स्वास्थ्य ठीक नै हुलक मनिनके छोट समयमा गलत निर्णय लैसेकना ओकर कारण भारी क्षति हुइसक्ना हुलक मानसिक स्वास्थ्य नागरिक हाँफे प्राथमिकता दिन हो पालिका हाँफे प्राथमिकता देखे लगानी गर्न आवश्यक रहल बा डिजिटल पार्लियामेन्ट प्रणाली संघीय संसद सदस्य प्रदेश सभा सदस्य के कर्मचारी के लाख एक ठो सेवा गठन सम्बन्धी 9 बुधे सन्देश पत्र जारी गर्दै 11 अन्तर्व्यवस्थापिका सम्मेलन 2083 टीकापुरमा सम्पन्न हुल्बा सम्मेलनकी कानून निर्माण र संसदीय काम हाली गर्न तहगत व्यवस्थापिका हुनके बीच सहकार्य अन्तर आवधत्ता सूचना प्रविधियुक्त बनेना संघीय संसद तथा सकु प्रदेश सभाको डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना गर्न बाथा प्राथमिकता मधलबाट प्रदेश सभामा कर्मचारी अभावमा काममा प्रत्यक्ष प्रभाव पलक संविधानकै भाग बीचमा हुलक संघ प्रदेश स्थानीय तहकी बीच अन्तर सम्बन्ध अन्तर्गत धारा 231 उपधारा 3 के व्यवस्था अनुसार प्रदेश सभा हो संघीय संसदकै कर्मचारी केलाक एक ठो सेवा गठन सम्बन्धित कानून निर्माण गर्न नेपाल सरकार अनुरोध गर्न घोषणा कलबाट पत्रकार सम्मेलनमा संघीय संसद संघ समन्वय गर्न सकु प्रदेश सभाकी संघ प्रदेश समन्वय शाखा इकाई स्थापना गर्न सकु तहकी जनप्रतिनिधि कर्मचारीकी क्षमता अभिवृद्धि गर्न संघीय संसद अन्तर्गत व्यवस्थापकीय प्रतिष्ठान स्थापना गर्न सरकारकी नीति कार्यक्रम पूर्व बजेट छलफल संसदीय बजेट निर्माण कार्य प्रभावकारी बनिन संसदीय बजेट कार्यालय स्थापना गर्न तीन तहकीय पदाधिकारी कर्मचारीकी बीच अन्तर्क्रिया छलफल कार्यक्रम हुकनकी आयोजना गर्न संघीय संसद प्रदेश सभाकी सदस्यको आवश्यक अलग सहयोगी कर्मचारी व्यवस्थापन गर्न पहल गर्न घोषणा कलबाट सन्देश पत्रमा प्रतिनिधि सभा राष्ट्रिय सभा प्रदेश सभाकी भूमिका प्रभावकारी बनिन राष्ट्रिय सभाकी सचिव तुलबहादुर कडेलके, संयोजकत म कोशी प्रदेश सभाकी सचिव सूर्यदन खड्का, लुम्बिनी प्रदेश सभाकी सचिव दुर्लभ कुमार, पुनः मगर सदस्य अलग अध्ययन समिति गठन कर्णावो, अन्तर्व्यवस्थापिका मञ्चके 12 सम्मेलनमा कर्णाली प्रदेशमा कर्णाली निर्देकर्लाबाट सन्देश पत्र, सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ती सभामुख दोल प्रसाद अर्याल, संघीय संसदमा जारी प्रतिरोध अन्त्य गर्न आफ्नो राष्ट्रिय सभा अध्यक्ष मसे प्रयासुती रहलो, दल केन्द्रित हकुन संघ परामर्श मरलक बुटिलोबाट सभामुख अर्याल, कञ्चनपुर स्थित सुक्खा बन्दरगाह, हवाई मैदान, टीकापुर हवाई मैदान, टीकापुर पार्क, केरा पकैना च्याम्बर लगायतकी कुछ धार्मिक स्थलकै अवलोकन गर्के सुदूरपश्चिम भूगोल नजिक मसे पुज्ना कोशी सुलक बोटिलोबाट उहाँके स्थानीय तह म कर्मचारी अभाव बाकैके प्रदेशमा दरबन्दी बाकैके कर्मचारी नै बैठनाको समस्या थाहा पर्वाछ, संघीय संसदको प्रदेश सभामा कर्मचारी निरन्तरता दिन सेवा गठन सम्बन्धी एकठो कानून महसुस सुलक बोटिलोबाट, सुदूरपश्चिम प्रदेश सभाकी सभामुख भीमबहादुर भण्डारी, संघीय संसद प्रदेश सभाकी सभामुख उपसभामुख सचिव हुक्र, सुरक्षा निकाय हुक्र, सम्मिलित कार्यक्रममा सवारी साधन हुक्र, धेर परे खुटी कटी ट्रोल बनेलक दुःख व्यक्त कलबाट। खोजखबरमा एकरी विश्राम, विश्राम पासा फेरसे विश्वतिर सामुदायिक रेडियो टिकापुर एफएम।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
4: महिलाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
4: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
4: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड, टिकापुर, जालपादेवी मन्दिर नजिकै।
5: आइहो बड्डो, घर कहिया सिर्जैब? पाछसे शुरू करल मने घर सिर्जा सेकल?
6: अरे का करुरी बुढिया, कठुवा खोजत खोजत परेशान हो गेल बाटु, मिल्बो मिल्बो नि करत का कैन हो का?
5: मिस्तरान बर्जनाउकन घर हेरो न, पट्टा सुगुर बनैला बाट आल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो न, ओट्र फे पटानी हुइन कि गुंगुआ बुढो हो न, कबु कहुँ र घुम जाए त था पाए।
7: यूपीवीसी ब्रांड के मौका, द्वार, पार्टीशन, स्टील की रेलिंग, आगे पानी हो, घाम से नहीं बिगड़ना, खोले बेरो बंद करे बेर आवाज नहीं ना, विशेषता हुई लग मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
8: मिलन अल्मोनियम एंड ग्लास हाउस, जमरा के उपार, टीकापुर, कैलाली। प्रोप्राइटर मोहन राज भाट, मोबाइल नंबर 9848513426।
9: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
0: असार 6 गते पहिलो शनिबार
9: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
10: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: डाक्टर आउने दिन असार 6 गते पहिलो शनिबार
9: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
0: परराष्ट्र मन्त्री शिशिर खनालको नीतिक माध्यमसे सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्धता र लगबोटिलोबाट भारत भ्रमण अलग मन्त्री खनाल आज नयाँ दिल्ली स्थित नेपाल दूतावाससँग आयोजित पत्रकार सम्मेलनमा नेपाल भारत बीचकै सीमा सम्बन्धी समस्या वार्ता कूटनीतिक माध्यमसे समाधान गर्न नेपाल तयार लगबोटिलोबाट एक प्रश्नकै जवाबमा परराष्ट्र मन्त्री लिपुलेख लिपिया धुराव कालापानी नेपाली भूमि हुलक दोहेटी यस सम्बन्धमा नेपाल भारत चीन समक्ष आफ्नो आधिकारिक धारणा स्पष्ट तर सकल जानकारी दिलबाट नेपाल भारतकै वर्तमान सीमा सन् 1816 सन्धिमसी निर्धारित हुलबाट यो विषयकै द्विपक्षीय वार्ता कूटनीतिक षड्यन्त्र मार्फत समाधान गर्नकै के हाम्रा सीमा विवाद कूटनीतिक प्रक्रियामा समाधान गर्न चाहटेका के उहाँ बुटेलोबाट दुई देशकै प्रधानमन्त्रीकै सहमतिमा गठित समूहकै तयार गरक नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजी प्रतिवेदन उहाँ नै बुझाई पर्ना बुटिलोबाट अब प्रश्नकै जवाबमा नेपाल आफ्नो दुनू छिमेकी संघ सहकार्य गर्न मन्त्री खनाल बुटिलोबाट उहाँकै मुलुककै परराष्ट्र नीतिकै प्राथमिकता नेपाल भारत सम्बन्ध तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालकै संलग्नताबारे फेस पुस्तकबाट यहीबीच राजदूतवासँग संचारकर्मीकै सहभागी प्रति आभार व्यक्त गर्दै नेपाल भारत बीचकै आपसी समझदारी तथा सहकार्य अभिन सुदृढ बनाइकन आगामी दिनमा फेरि निरन्तर सम्वाद सहकारीकै पक्षा कला गोटिलोबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता सरकारकै शासकीय सुधारकै सहित हो कार्यसूचीमा केन्द्रित हो कि काम कतिरहल बोटिलोबाट आइतबार मन्त्रालयकै संचारकर्मी खोर्साङ भेटघाटमा उहाँकै प्रधानमन्त्री वारेन्द्र शाहकी उक्त कार्यसूचीमा काम गर्न निर्देशन देलक उहाँकी सम्पन्न गर्न आफ्नो ध्यान केन्द्रित हुलक बोटिलोबाट मन्त्री मेहता मन्त्रालयमा धेर सुधारकै काम गर्न पर्नामा जानकारी रति आगामी दिनमा उह काम सम्पन्न गर्न लागपर्न प्रतिबद्धता समेत व्यक्त कलबाट उहाँकै आफ्न मन्त्रालय कम्तीमा 15 दिनमा संचार कमीसँग भेटघाट गरी मन्त्रालयकै काम कार्यवाहीकै बारेमा जानकारी कर्णापी बोटिलोबाट मन्त्री मेहता मन्त्रालयकै सम्बन्धित क्षेत्रकै विज्ञ हुनुकै संचारकर्मी लगायतकै सुझावमा ध्यानमा धरकै काम कर्णापी बोटिलोबाट मन्त्री मेहता मन्त्रालयमा ऐना कलक गुनासोमा फे सम्बोधन भेटी जनेलोबाट खोज खबरमा फेरि विश्राम विश्राम पाछा फेरि विश्वन्तीय सामुदायिक रेडियो टिकापुर एफएम
11: घर त जेनतेन लगाइयो अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला काठ पनि सुन जस्तो महँगो के गर्ने के नगर्ने
5: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न
11: ए हो त कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका
5: कहाँ हुनु भाइ टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस त्यही जानु होला नि
11: अब त म ढुक्क
12: मिलन अल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टिकापुर कैलाली प्रोप्राइटर मोहनराज भाट
5: मोबाइल नम्बर 9848513426 जमरापारी टिकापुर कैलाली
13: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्
14: ग्रीष्मा टेरेसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेडस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
0: नेपाल सिंगापुरमा जारी एसियन गेम पुरूष क्रिकेट छनौट प्रतियोगिता के फाइनलमा प्रवेश गर्नबाट सिंगापुरकै राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार हुलक सेमी फाइनल खेलमा नेपाल ओमान 8 विकेट हटिलाबाट नेपालकै हिंसा गर्ने एसियन गेम्समा स्थान बनासेकलबाट जित केलाक ओमान दिलक 95 रनकै सामान्य लक्ष्य नेपालकै 9.2 ओभरमा 2 विकेटकै क्षतिमा पूरा गर्नबाट नेपालकै लाग लोकेश बम सर्वाधिक अवजित 44 रन बनेलाबाट उहाँकै 26 ओभरमा 7 चौका एक छक्का मर्लबाट ओपनर कुशल भुर्तेल 20 ओ रोहित पौडेल अवजित 21 रन बनेलबाट बलिङमा ओमानकै समीर उथामन 2 विकेट लिलबाट इन्स्याकट जितिए पहिलो ब्याटिङ कलक ओमान 19.4 ओभरमा 6 विकेटकै क्षतिमा 94 रन बनेर रहे। ओमानकेला कप्तान सफियान मोहम्मद सर्वाधिक 38 रन बनेलबाट जुबिर अली अकबर 22 रो अब्द दुलाजी खनाल 16 रन जोड़लबाट बलिङमा नेपालकी करण केसी 3 विकेट लिलबाट सोमपाल कामी ओ सन्दीप लामिछाने 2-2 तथा कुशल मल्ल साहब आलम कप्तान दिपेन्द्र सिंह एरी 1-1 विकेट लिलबाट प्राजित ओमान फे इन्स्याक घनै एसियन गेम्समा स्थान बनासेकलबाट उपाधि केलाक नेपाल मलेसिया ओ हङकङके बीच के सेमी फाइनल विजेता संघ सोमबार प्रतिस्पर्धा कर्ना हुलबाट यी समाचार संखोज खबर जनासे पहिले खबरकी मुख्य शीर्षक फेरसे एक छो। मानसिक समस्यामा सेवसेना टिकापुरकी हजारौं विद्यार्थीमा मानसिक स्वास्थ्य सचेतना टिकापुरमा संक्रमणकालीन न्यायकलाक मनोसामाजिक परामर्श सेवा शुरू भयो। अन्तर्व्यवस्थापिका सम्मेलन सम्पन्न संसद सेवाकी एकठो कानून डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना गर्न निर्णय सीमा विवादको टिटिक माध्यम से समाधान गर्न नेपाल प्रतिबद्धता बाकी परराष्ट्र मन्त्री

0: तर फिर पार्टी से जा रहा अपना है न
1: यहाँ पोलि को कत लगो नानी अपना एम्बुलेंस है न खबर तो करना बाटा कटा बेर में को आप ना हो
0: नाते बहुजी हमारे बाटी अपना है ना कुछ नहीं हुई दिन गुआरा है ना जिन से रेडी पुनरिस जाडू एम्बुलेंस में ना समय लागे चेक था नगर के कोई मोटरसाइकिल बाक लसी वही में बैठा कर बहुजी है ना सर पर उपचार केंद्र ले जीना तैयारी करो पड़ल
2: ये बेला तक खेला जात थे दिन न्यू इट ना स्वयं सेविका दीदी
0: हो अपना ठीक करी डॉक्टर निकट सम गरमेन कुछ से खवाई हुई
3: सपवा कट्टी की सहज वातावरण बनाएकला सपवा कटलक अंगन स्त्री बनेना प्रयास कर पठा तम्म कस गेलक लुगा गरगहना घरी पेटी मुंडी बाकल से फफर करा दी गेरमने अपेले से झन समस्या बिना बिल को से गेरमने न शांत रह सहयोग कर पठा क्यों मने सपवा कटलक ठाव से ऊपर दौड़ी लिए कस खब बनना के कठ अशिक करना से लक्त संसार में समस्या हुई से था यही ले करबेल सपवा दसलक शरीर का भाग काट खा फाक पौना अवस्था थे आई शिक्षा
4: सर्पदंश संबंधी भर पर्द ओ सही जानकारी प्राप्त कर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाक पत्ता में एक लाख आधिकारिक वेब पेज www.snakebitenepal.org में हेर सेव दिठा
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
6: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या त्यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भए म त अब
7: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्याक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
6: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
7: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
8: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको दुई वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
6: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
9: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिप्पर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
7: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848581828
10: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
11: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
10: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
11: शिखर इन्स्योरेन्सको सहकार्यमा
10: अस्पताल खर्च सहाराले गर्छ
11: ई सेवा सबै सधैँ सँगै
12: ए सन्तेकी आमा पर कान्छाशालाको बिहाको न्युज आएको छ कसो हो त जाने विचार छ कि नै त
13: आफ्ना कान्छा भाइको बिहा नगरिजन पनि भएन जाउँ भने भयाको मङ्गलसूत्र पनि भाँचि गयो
12: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको बरु अहिलै जाउँ एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ
13: आज त सन्त्याका बाले मनकै कुरो हर्यो बाई जाउँ
11: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ प्रोप्राइटर तिहारी सिंह सुनार सम्पर्क नम्बर 9868442108 9846939261
14: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: बाबु, ए बाबु, काल मनिष मेडिकल में जाइस तो?
8: मैं नहीं जाइ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल थू।
7: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ये पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई तो तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
8: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
9: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खटिरा ओ यौन दुर्बलता उपचार होती रहल बा।
10: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर। फोन नंबर 98600-71024 ओ 98046-77417।
7: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
7: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
7: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
11: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98487188।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588।
2: घर कहिया सिज्जैबो? पाछसे सुरु करल मने घर सिज्जा सेक्ल।
3: अरे का करुरी बुढिया, कठुवा खोजत खोजत परेशान हो गेल बाटु। मिल्बो मिल्बो नि करत का कै न हो का
2: मिस्तरान बर्जनाउकन घर हेरो न, अट्टा सुगुर बनैल बाट, आल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो न, ओट्टफे पटानी हुइन कि गोङ्गुवा बुढो हो न, कबु कहुँ घुम जाए त थाहा पाए।
4: यूपीभीसी ब्रांड के मौका द्वार पार्टिशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
5: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली, प्रोप्राइटर मोहन राज भाट, मोबाइल नंबर 9848541436।
6: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
7: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
6: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
7: बुवाका अनुभव रे मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा रे भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हरे।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: ए रोक रोक रोक,
4: के भयो, किन कराएको यस्तो?
3: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
5: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र?
3: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: ओहो, आजै यो सुपर भ्यालु प्याक *1-3 डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।
7: घर परिवारमा सबै बिरामी, आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
8: चाइनाको माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ हौ तलाई?
7: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
8: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
9: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
10: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरला रोड, टिकापुर, कैलाली।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यवहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट अन्तर्व्यवस्थापिका सम्मेलन सम्पन्न, संसद सेवाको एउटै कानून र डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना गर्ने निर्णय, मानसिक समस्याबाट बचाउन टीकापुरका हजारौं विद्यार्थीलाई मानसिक स्वास्थ्य सचेतना, टीकापुरमा संक्रमणकालीन न्यायका लागि मनोसामाजिक परामर्श सेवा शुरू, सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रीको भनाई र कैलाली कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा। खोज खबर अब विस्तारमा। डिजिटल पार्लियामेन्ट प्रणाली संघीय संसद सदस्य प्रदेश सभा सदस्यका कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी 9 बुधे सन्देश पत्र जारी गर्दै 11 अन्तर्व्यवस्थापिका सम्मेलन 2083 टीकापुरमा सम्पन्न भएको छ। थप खबर आकाश चौधरीबाट।
1: सम्मेलनले कानून निर्माण र संसदीय कामलाई छिटो गर्न तहगत व्यवस्थापिकाहरूबीच सहकार्य, अन्तरावागतालाई सूचना प्रविधियुक्त बनाउन, संघीय संसद तथा सबै प्रदेश सभाहरूले डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना गर्ने कुरालाई प्राथमिकतामा राखेको छ। प्रदेश सभामा कर्मचारी अभावमा काममा प्रत्यक्ष प्रभाव परेकोले संविधानको भाग 20 भएको संघ प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध अन्तर्गत धारा 231 उपधारा 3 व्यवस्था अनुसार प्रदेश सभा र संघीय संसदका कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी कानून निर्माण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने घोषणा गरेको छ।
2: संघ प्रदेश र स्थानीय तहबाट हुने कानून निर्माण र संसदीय काम कारवाहीलाई छिटो छरिटो र पारदर्शी तुल्याउन संसदीय गतिविधिहरूमा सूचना प्रविधि मार्फत नागरिक सहभागिता सुनिश्चित गर्न एवं तहगत व्यवस्थापिकाहरू बीच सहकार्य र अन्तर आबद्धतालाई सूचना प्रविधि युक्त बनाउन संघीय संसद तथा सबै प्रदेश सभाहरूले डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना गर्ने, प्रदेश सभाहरूमा कर्मचारी व्यवस्थापनमा समस्या रहन गई सभा सञ्चालन तथा कानून निर्माण लगायतको कार्यमा प्रत्यक्ष प्रभाव परेको सन्दर्भमा नेपालको संविधानको भाग 20 भएको संघ प्रदेश र स्थानीय तहबीच अन्तर सम्बन्ध अन्तर्गत धारा 231 उपधारा 3 व्यवस्था अनुरूप प्रदेश सभाहरूको कर्मचारी व्यवस्थापन गर्न संघीय संसद र प्रदेश सभाको कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी आवश्यक कानून निर्माण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने।
1: पत्रकार सम्मेलनमा संघीय संसदसँग समन्वय गर्न सबै प्रदेश सभाले संघ प्रदेश समन्वय शाखा इकाई स्थापना गर्ने, सबै तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गर्न संघीय संसद अन्तर्गत व्यवस्थापकीय प्रतिष्ठान स्थापना गर्ने, सरकारका नीति कार्यक्रम, पूर्व बजेट छलफल र संसदीय बजेट निर्माण कार्यलाई प्रभावकारी बनाउन संसदीय बजेट कार्यालय स्थापना गर्ने, तीनै तहका पदाधिकारी र कर्मचारी बीच अन्तर्क्रिया छलफल कार्यक्रमहरू आयोजना गर्न संघीय संसद र प्रदेश सभाका सदस्यलाई आवश्यक रहेको सहयोगी कर्मचारी व्यवस्थापन गर्न पहल गर्ने घोषणा गरेको छ।
2: संसद सभाहरू बीच प्रभावकारी सहकार्य र अन्तर आबद्धताका लागि संघीय संसदसँग समन्वय गर्न सबै प्रदेश सभाले संघ प्रदेश समन्वय शाखा इकाई स्थापना गर्ने, साथै अन्तर व्यवस्थापिका मञ्चको सचिवालयको कार्य संघीय संसद सचिवालयको प्रदेश सभा सम्पर्क तथा समन्वय शाखाले गर्ने, तीनवटै तहका कानून निर्माण एवं व्यवस्थापकीय काम कारवाहीलाई अनुसन्धान तथा विकास र नवप्रवर्तनमा आधारित तुल्याउन एवं संघीय संसद प्रदेश सभा तथा स्थानीय तहका जनप्रतिनिधि एवं कर्मचारीहरूको क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्न संघीय संसद अन्तर्गत एउटा एक व्यवस्थापकीय प्रतिष्ठान स्थापनाका लागि विशेष पहल गर्ने, सरकारको नीति तथा कार्यक्रम, पूर्व बजेट छलफल एवं संसदीय बजेट निर्माण कार्यलाई प्रभावकारी र नतिजामुखी बनाउन आगामी आर्थिक वर्षभित्र संघीय संसद र प्रदेश सभाबाट आवश्यक कानूनी व्यवस्था सहित संसदीय बजेट कार्यालय स्थापनाको कार्य अगाडि बढाउने, संघीय संसद तथा प्रदेश सभाका सदस्यहरूको कार्यगत दक्षता अभिवृद्धि गरी कानून तर्जुमाको कार्य एवं संसदीय क्रियाकलापलाई गुणस्तरीय र प्रभावकारी तुल्याउन संघीय संसद तथा प्रदेश सभाका सदस्यहरूलाई आवश्यक रहेको सहयोगी कर्मचारी व्यवस्थापन गर्न सम्बन्धित निकायमा पहल गर्ने, संघ प्रदेश र स्थानीय तहको उदाहरणीय विधायकीय अभ्यास तथा व्यवस्थापकीय कार्यकुशलता आदान प्रदान गर्न संघ प्रदेश र स्थानीय तहका पदाधिकारी एवं कर्मचारीहरू बीच आवश्यकता अनुसार अन्तर्क्रिया छलफल र समीक्षा कार्यक्रमहरू आयोजना गर्ने।
1: सन्देश पत्रमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाको भूमिकालाई प्रभावकारी बनाउन राष्ट्रिय सभाका सचिव टुलबहादुर कण्डेलको संयोजकत्वमा कोशी प्रदेश सभाका सचिव सुदर्शन खड्का र लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनमगर सदस्य रहेको अध्ययन समिति गठन गर्ने र र अन्तर व्यवस्थापिका मञ्चको 12 सम्मेलन कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको छ। सन्देश पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभामुख डोल प्रसाद अर्यालले संघीय संसदमा जारी प्रतिरोध अन्त्य गर्न आफू र राष्ट्रिय सभा अध्यक्षबाट प्रयास भइरहेको र दलका नेताहरूसँग परामर्शमा रहेको बताउनुभयो।
3: सभा र राष्ट्रिय सभा चल्ने विषय यहाँहरूले गर्नु भएको छ, जुन अवरोधको कुरा गर्नु भएको छ। सम्माननीय अध्यक्षज्यू पनि निरन्तर राष्ट्रिय सभा सहज रूपमा अगाडि बढ़ोस् भनेर उहाँले निरन्तर प्रयास गरिरहेको यहाँहरूले देखि नै रहनु भएको छ र प्रतिनिधि सभा पनि हामी त्यो गरिरहेका छौं। पक्कै पनि विपक्षीहरू सत्तापक्ष र प्रतिपक्ष बेन्चमा रहेकाहरू बीचमा आफ्ना कुराहरू राख्ने भन्नै सदन हो। त्यसकारणले आफूलाई चित्त नबुझेका विषयहरू उठान गर्ने ठाउँ नै सदन हो। त्यसकारणले सदनमा कुरा राख्नै नपाउने, विरोध गर्नै नपाउने भन्ने होइन। विरोध गर्न पाइन्छ, विरोधका शैलीहरूलाई सुधार्दै जाउँ र अलिकति हाम्रो पछिल्लो पुस्ताले सोचेको जस्तो विरोधका शैलीहरू चाहिँ प्रयोग गरौं भन्ने हाम्रो सभा सञ्चालन गर्ने सभा अध्यक्षहरूको चाहिँ त्यो प्रयास हो।
1: सभामुख अर्यालले कञ्चनपुर स्थित सुक्खा बन्दरगाह, हवाई मैदान, टिकापुर हवाई मैदान, टिकापुर पार्क, केरा पकाउने च्याम्बर लगायत केही धार्मिक स्थलको अवलोकन गरेर सुदूरपश्चिमको भूगोललाई नजिकबाट बुझ्ने कोशिश भएको बताउनुभयो। उहाँले स्थानीय तहमा कर्मचारी अभाव छ, प्रदेशमा डरबन्दी छ, कर्मचारी बस्दैन भन्ने समस्या थाहा पाएपछि संघीय संसद र प्रदेश सभामा कर्मचारीलाई निरन्तरता दिन सेवा गठन सम्बन्धी एउटै कानून महसुस भएको बताउनुभयो। सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले संघीय संसद, प्रदेश सभाका सभामुख, उपसभामुख, सचिवहरू, सुरक्षा निकायहरू सम्मिलित कार्यक्रममा सवारी साधनहरूको धेरै प्रयोग भएको भन्दै ट्रोल बनाएकामा दुःख व्यक्त गर्नुभयो।
2: गाडीहरूको लावालस्कर सहित सभामुख सम्मान्यहरू जानुभयो भन्ने भन्नाले स्वाभाविक रूपमा मैले यहाँहरूको बीचमा राख्नुपर्ने के हुन्छ भन्दा सभामुखज्यूहरूसँग खालि तिनवटा मात्रै गाडी हो, एउटा अब एउटा पछुवा र सुरक्षाको टिम बाहेक बाँकी सातवटै प्रदेशको यहाँ कस्तो भयो भने बुझाइ पनि के समस्या रह्यो भने कहाँ के चिज हो भन्ने आम मान्छेलाई बुझाउन त मिडियाले अलिक फरक भूमिका खेल्नु पर्थ्यो भन्ने कुरा। सधैँभरि नेगेटिभिटी मात्रै पैदा गरेर हामी यो समाज कहाँ लैजान्छौँ भन्ने कुरा। सातवटै प्रदेशको सभामुखहरू आएछ, सातवटा गाडी त्यो हुन्छ। सचिवहरू आए हुन्छ, सचिवहरूको गाडी हुन्छ सातवटा। अनि उपसभामुखज्यूहरू आउनु भएको छ, सातवटा गाडी त्यो 21 गाडी त हाम्रो त्यसै पनि हुन्छ। अनि त्यो सम्माननीयज्यूहरू मात्रै चढ्नुभयो अर्थात् अध्यक्षज्यूहरू मात्रै चढ्नुभयो, यत्रो लावालस्कर लगायो भन्ने ढङ्गले जसरी यो जस्टिफाई गर्ने कोसिस भएको छ एकदमै गलत भएको छ। यसले हाम्रो सुदूरपश्चिमको शान र गौरवका कुराहरू जो हामी गर्छौँ यसले कहीँ कतै हामीलाई पनि यो डिस्टर्ब गर्छ। आगामी दिनहरूमा कार्यक्रम गर्दाखेरि सबै सभामुखहरू, सबै उपसभामुखहरू र सचिवज्यूहरू अतिरिक्त गाडी पाउने सुविधा अन्तर्गतका सबै पदाधिकारी भए हुनाले त्यो टोलीमा त्यो ठूलो जम्बो टोली भएका कारणले गर्दाखेरि गाडी बढी देखिया उहाँले युज गरे भन्ने जसरी बाहिर मिडियामा ल्याएको छ त्यो होइन।
0: कैलाली र कञ्चपुरबाट प्रहरीले भन्सार थलीका सामान नियन्त्रणमा लिएको छ। कैलालीका विभिन्न स्थानहरू धनगढ़ी उपमहानगरपालिका 2 भन्सार कार्यालय नजिक, बजेन नगरपालिका 7 एकमतपुरबाट अवैध रूपमा भारतबाट भन्सार थली गरिरहेका 1,39,450 बराबरका सामान नियन्त्रणमा लिएको हो। भन्सार थलीका चिनी, पेय पदार्थ, कुरकुरे, साड़ी, सुटपीस, तन्ना, सुपारी, प्लास्टिक, झिल्ली लगायतका सामान जिल्ला प्रहरीले कैलालीमा तहत कार्यालयबाट खटिएको प्रहरीले व्यवहारिक अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। यसै गरी कञ्चनपुरको भीमदत्त नगरपालिका 5 तीनतारा र भीमदत्त नगरपालिका 11 गड्डा चौकीबाट अवैध रूपमा भारतबाट भन्सार थली गरी ल्याएको 1,32,000 बराबरका साड़ी, किराना लगायतका सामान प्रहरीले नियन्त्रणमा लिएको हो। सामुदायिक रेडियो टिकापुर एफएमका सहायक स्टेशन म्यानेजर ईश्वर साउदलाई मातृशोक परेको छ। साउदकी 73 वर्षीय आमा गंगा साउदको हिजो बेलुका 8:30 निधन भएको हो। उहाँको आज अछामको कैलाश खोला स्थित तिरखुले बगरमा अन्तिम संस्कार गरिएको छ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टिकापुर एफएम।
4: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्गर, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर।
5: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
6: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
5: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
6: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
5: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शरबतको सेवन गर्नुपर्छ।
6: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
5: नरम मुलायम सुतीको कपडा लगाउने।
6: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
5: र बालबालिका वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
7: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मन्त्री हेरफेर गर्ने गृहकार्य अघि बढ़ाएपछि सत्तारूढ़ नेकपा एमालेमा पनि बहस शुरू भएको छ। कांग्रेस संसदीय दलमा देखिएको विवाद समाधान गर्दै मुख्यमन्त्री कमल बहादुर शाह र उनलाई हटाउन सक्रिय दिवान सिंह विष्ट पक्षबीच मन्त्रालय भागभण्डा भइसकेको छ। अहिले दुवै पक्ष मन्त्रीको नाम टुंगो लगाउन आन्तरिक छलफलमा व्यस्त छन्। कांग्रेसले मन्त्री हेरफेर गर्ने तयारी गरेपछि एमालेका नेताहरूले पनि आफ्ना मन्त्री पनि परिवर्तन गर्नुपर्ने माग उठाइरहेका छन्। एमालेका एक नेताका अनुसार कांग्रेस सँगै सरकार पुनर्गठन गरी सरकारमा नयाँ व्यक्तिलाई पठाउनुपर्ने मागसहितको सन्देश नेताहरूले पार्टी अध्यक्ष केपी ओलीसम्म पुगाएका छन्। सुदूरपश्चिममा अहिले एमालेका तीन मन्त्री र एक राज्य मन्त्री छन्। टिकापुर नगरपालिकाले मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिएर समुदाय तथा विद्यालय स्तरमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिरहेको छ। पालिकाले 20 विद्यालय र 10 समुदायमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिरहेको हो। पालिकाले 10 समुदाय र विद्यालयका हजारौंलाई मानसिक स्वास्थ्य सेवाबारे जानकारी दिएको छ। थप खबर रत्नापुन मगरबाट।
8: स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले विद्यालय तथा समुदायमा कार्यक्रम गर्दा मानसिक समस्या भएकाहरू खुलेको परामर्श तथा उपचारमा आउन थालेको बताउनुभयो।
9: यो वर्ष हामीले टिकापुर नगरपालिका अन्तर्गत मानसिक स्वास्थ्य सचेतना कार्यक्रम भनेर हामीले यो राखेका छौँ। विशेष गरेर यसपालि हामीले यो विभिन्न हाम्रो समुदायका 10 टोली विकास संस्थाका मान्छेहरूलाई हामीले विशेष गरेर मानसिक स्वास्थ्यको समस्याको बारेमा, यो जल्दोबल्दो समस्या पनि छ हामीका, त्यो सम्बन्धी हामीले यो जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दैछौँ भने सँगसँगै अब हाम्रो किशोर किशोरीहरूलाई, हाम्रो विद्यालयका भाइ बहिनीहरूलाई हामीले यो 20 विद्यालयमा सामुदायिक विद्यालय पनि हुन्छ, निजी विद्यालय हुन सक्छ, त्यहाँ भएका भाइ बहिनीहरूसँग हामीले यो मनका कुरा किशोर किशोर संवाद भनेर कार्यक्रम छ, उहाँसँग बस्ने, छलफल गर्ने र उहाँका समस्या के छन् त उहाँहरूसँग संवाद गर्ने, किनकि कतिपय भाइ बहिनीहरू भन्दै भन्दैन उहाँहरू, त उहाँसँग कुरा गर्यो भने खुल्यो भने उहाँहरूले आफ्नो कुराहरू राख्नुहुन्छ। त्यो अन्तर्गत हामीले गरिरहेछौँ। अब यो निरन्तर कार्यक्रम छ, यसले गर्दा के छ भने हामीका कतिपय भाइ बहिनीलाई पनि देख्यौँ हामीले समस्याहरू, उहाँका मानसिक स्वास्थ्य समस्या पनि देख्यौँ, त उहाँले कुरा भनिसकेपछि उहाँहरू खुल्नुहुन्छ र उहाँले आफ्नो कुरा भन्नुहुन्छ, आफूलाई लागेका समस्याहरू र उहाँले भोगेका पीडाहरू।
8: मनमा गुम्सिएका कुरा र समस्याले तनाव बढ्दा मानिस मानसिक समस्याको बिरामी हुन थालेकाले पालिकाले प्राथमिकता दिएर काम गरिरहेको रावलले बताउनुभयो। मानसिक समस्याका कारण आत्महत्याका घटना बढ़दै गएकाले मनोसेवालाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ। पालिकामा यसै वर्षबाट प्रदेश सरकार, सीएमसी नेपाल र पालिकाको सहकार्यमा संक्रमणकालीन न्यायका लागि मनोसेवा शुरू गरिने भएको छ।
9: अहिले नयाँ प्रोग्रामको हाम्रो भर्खरै उहाँहरूसँग हाम्रो एउटा सहकार्यमा सीएमसी नेपाल टिका नगरपालिकाको सहकार्यमा अहिले यो संक्रमणकालीन न्यायका लागि मनोसामाजिक परामर्श र सामुदायिक एकीकरण कार्यक्रम भन्ने छ। यो उहाँहरूको 2026 अप्रेलदेखि अक्टोबर 2028 लागि एउटा कार्यक्रम उहाँहरूको छ। अब हामीले साझेदारी गर्ने भने यो त कार्यक्रम खास सीएमसीको हो, यसमा अलिकति सहयोग प्रदेश सरकारको पनि छ र अलिकति सहयोग पालिकाले हाम्रो पनि त्यहाँ भनौँ नि अब लगानी छ। संक्रमणकालीन अवस्थाका कतिपय घटनाहरू अनि समाधान भएको छैन, अन्त यसमा बेपत्ता आयोगले पनि काम गरिरहेको छ, होइन, सत्यनिर्भर मेलमिलाक आयोगले काम गरिरहेको छ, त्यस्ता मान्छेको लागि पनि काम गर्ने भनेर अहिले हाम्रो एक खालको सहमति भएको छ।
8: मानसिक स्वास्थ्य सेवाका लागि टिकापुर नगरपालिकामा 2 परामर्शदाता छन्। मनोसामाजिक परामर्शकर्ता मीना कुँवरले सामी कार्यक्रम मार्फत वैदेशिक रोजगारीमा गएका र उनीहरूका परिवारका सदस्यलाई परामर्श दिने गर्नुभएको छ। यसका साथै शहरी स्वास्थ्य केन्द्र विजयनगरमा कार्यरत स्वास्थ्य कर्मी उषा भूषालले पनि मनोपरामर्श दिने र टिकापुर अस्पतालमा सातामा 3 चिकित्सकको सेवा उपलब्ध हुने गरेको छ। टिकापुरका 2 स्वास्थ्य संस्था विजयनगर र नारायणपुरबाट मानसिक समस्या भएकालाई 12 किसिमको औषधि निशुल्क पाइने व्यवस्था गरिएको छ। शहरी स्वास्थ्य केन्द्र विजयनगरका इन्चार्ज उषा भूषाल कार्यक्रम गर्दा धेरै बालबालिका खुलेका समुदायका नागरिक पनि मानसिक स्वास्थ्य बारे सचेत भएका बताउनुभयो। उहाँले मानसिक समस्यालाई मानिसले समस्याका रूपमा नहेर्ने, सामाजिक इज्जतका कारण लुकाउने कारणले समस्या भइरहेको बताउनुभयो।
10: विभिन्न 20 स्कूल र 10 समुदायमा कार्यक्रम कार्यक्रम गर्यौं। धेरै ठाउँमा स्कूलहरूमा पनि बाल बालिकाहरूलाई चाहिँ हामीले तनाव व्यवस्था सम्बन्धी कुराहरू र बच्चाहरूमा चाहिँ मनको कुरा खोलौं संवाद गरौं भन्ने कुराहरू लिएर गएको थियौँ। धेरै बाल बालिकाहरू हामीले कार्यक्रम गर्दा गर्दै रुएर समस्या भएर हामीसँग कुरा गरेर हामी आउँछौ भनेर आउनु भएको छ र समुदायमा पनि धेरै मान्छेहरू जिज्ञासा राखिराख्नु भएको छ। लक्षणहरू भनेपछि हामीलाई नै मिल्छ कि जति पनि हामीले मानसिक रोगलाई चाहिँ एउटा रोगको रूपमा हेरेको रहेन रहेछौ, समस्याको रूपमा हेरेको रहेन रहेछौ, त्यसले गर्दा चाहिँ मान्छेले मनभित्रै दबाउने नभन्ने अनि अर्को चाहिँ सामाजिक लालसना लाग्ने डर रहेछ, उहाँले चाहिँ मलाई पागल भन्छ कि भन्ने एक प्रकारको समुदायमा त्यो धारणा भएको कारणले गर्दा उपचार लिन नआउने र अर्को कुरा चाहिँ मनको रोग भनेको चाहिँ योगा ध्यान गरेर अथवा मन कमजोर हुनेलाई मात्रै लाग्छ भन्ने हिसाबले मान्छेले दबाउनु खोज्ने गर्दाखेरि चाहिँ झन झन भित्रभित्र सल्किरहेछ। त्यस्तो चाहिँ होइन, तनाव जसलाई पनि हुन सक्छ र समस्या जुन बेलामा जसलाई पनि हुन सक्छ त्यसको लागि चाहिँ सहयोग खोज्नुपर्छ। हामीले जति चाँडै सहयोग माग्यो उति चाहिँ हामीलाई औषधि खान नपर्ने र कडा खालको समस्या नहुने हो। त्यही भएर अगाडि नै हामीले अर्ली स्टेजमा सुरुवातकै अवस्थामा हामीले चाहिँ त्यसलाई सहयोग लिन गयो, काउन्सिलिङहरू गर्न आयो भने यो चाँडै पहिचान भयो भने योलाई चाहिँ रोकथाम गर्न सकिन्छ।
8: मनोसामाजिक परामर्शकर्ता मीना कुंवर समुदायमा मानसिक समस्याका थुप्रै समस्या रहेका उनीहरू उपचार तथा परामर्शमा आउन आवश्यक रहेको बताउनुहुन्छ। वैदेशिक रोजगारीका कारण, रकम अभाव, एक्लोपन, आपसी बेमेल जस्ता कारणले थरीथरीका समस्या देखिएका कतिपयलाई उपचार र परामर्श दुवै दिनुपर्ने देखिएको बताउनुभयो। यस वर्षको अहिलेसम्म वैदेशिक रोजगारीसँग जोडिएर पालिकामा मानसिक समस्याका 17, पीर चिन्ताका 12, साइकोसिसका 3 बिरामीलाई सेवा दिएको कुंवरको भनाइ छ।
11: विशेष गरी हाम्रो सामी कार्यक्रमले वैदेशिक रोजगारसँग सम्बन्धित समस्याहरूलाई लिएर हामीले काउन्सिलिङ गरिरहेका हुन्छौँ र यसमा धेरै किसिमको समस्याहरू हुन्छ। कसैको पैसाको कारणले गर्दा हुन्छ, कसैको चाहिँ अब आफ्नो मान्छे वैदेशिक रोजगारमा जाँदा उहाँ चाहिँ काम भने अनुसारको काम अनुसारको तलब नपाएको अवस्थामा पनि हुनसक्छ होइन। त्यो वैदेशिक रोजगारका कारणले गर्दा घरमा रहेका बाल बालिकाहरूलाई पनि अभिभावकको कमीको महसुसको कारणले गर्दा पनि त्यो पनि समस्या देखिएको छ। त्यसै गरी घर परिवारमा विभिन्न खालका समस्याहरू देखिएका छन्। ती समस्याहरूलाई लिएर चाहिँ काउन्सिलिङ गरिरहेका छौँ। ती समस्याहरू भन्नाले कसैलाई चाहिँ डिप्रेसन पनि छ, पीर चिन्ताका कारणले गर्दा कसैलाई निन्दै नलाग्ने, खानु मनै नलाग्ने, कसैसँग बोल्नै मन नलाग्ने, झर्को लाग्ने होइन, त्यस्तो किसिमको केसहरूलाई चाहिँ लिएर काउन्सिलिङ गरिरहेको छु।
8: मानसिक स्वास्थ्य महत्वपूर्ण हुन्छ। मानसिक स्वास्थ्य ठिक नभएमा मानिसले छोटो समयमा गलत निर्णय लिन सक्ने, जसले ठूलो क्षति हुन सक्ने भएकाले मानसिक स्वास्थ्यलाई नागरिकले पनि प्राथमिकता दिने र पालिकाले पनि प्राथमिकता दिएर लगानी गर्न आवश्यक छ।
0: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनावाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुरी फिल्म।
12: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग्घ आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटी। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजेसम्म मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्रा संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में

0: परराष्ट्र मन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको छ। भारत भ्रमणमा रहनुभएका मन्त्री खनालले नयाँ दिल्ली स्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भारत बीचका सीमा सम्बन्धी समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तयार रहेको बताउनु भएको हो। एक प्रश्नको जवाफमा परराष्ट्र मन्त्रीले लिपुलेख लिम्पियादुरा र कालापानी नेपाली भूमि भएको दोहोर्याउँदै यस सम्बन्धमा नेपालले भारत र चीन समक्ष आफ्नो आधिकारिक धारणा स्पष्ट गरिसकेको जानकारी दिनुभयो। दुई देशका प्रधानमन्त्रीको सहमतिमा गठित समूहले तयार गरेको नेपाल भारत प्रबुद्ध व्यक्ति समूह प्रतिवेदन उहाँहरूलाई नै बुझाउनुपर्ने बताउनुभयो। अर्को प्रश्नको जवाफमा नेपालले आफ्ना दुवै छिमेकीसँग सहकार्य गर्ने मन्त्री खनालले बताउनुभयो। खुश खबरमा अब पालो जनावासको। तराई क्षेत्रमा गर्मी बढ़ेको छ। गर्मीले मानिसलाई दिउँसोको समयमा आउजाउ गर्न समस्या हुने गरेको छ। आजको जनावासमा हामीले केही अटो व्यवसायीलाई अटो रिक्सा कस्तो चल्दैछ, गर्मीमा कस्ता समस्या छन् भनी सोधेका छौं।
1: नमस्ते, मेरो नाम क्षेत्रन चौधरी, म टिकापुर एक गणेशपुर। हाम्रो अटो व्यवसाय खप्पै छ, खासै चल्दैन। जति कमाए पनि तेल हाल्दै ठिकै हुन्छ। पब्लिसिटी पनि नभएर एउटा कारणले र एउटा कारणले हाम्रो यतातिर न धौलो छ, न कारखाना छ, न हस्पिटल राम्रो छ। एक त हप्तामा दुईचोटि बन्द हुन्छ, त्यसमा पनि मान्छे आउँदै आउँदैनन्। त्यही भएर हाम्रो यता कमाइ भएको छैन। जति कमाइन्छ हाम्रो त्यसलाई हाल्दै ठिक हुन्छ अटोमा, यहाँभन्दा कमाउन सकिँदैन। के गर्ने, हाम्रो अवस्था नै एकदम अप्ठ्यारोमै छ भनौँ, गाह्रो छ अटो व्यवसायलाई।
2: नमस्ते, मेरो नाम रामलाल चौधरी, जानकी गाउँपालिका वार्ड नम्बर 6 सुवर्णपुर। म अटो ड्राइभर। आजभोलि गर्मीको याममा खासै त्यति सवारी पाइँदैन, यताउता डुलिराख्नुपर्छ। कहिले काहीँ रुखको सिटलमा बसेर दिनचर्या बिताउनु पर्छ। यस्तै यस्तै हो अब खर्च र आमदानीको। अब हिसाब गर्दाखेरि जति चलायो त्यति कहिले काहीँ अटो बिग्रिहाल्छ। अब आमदानी त खासै त्यति छैन, त्यही खर्च पानी हुन्छ, त्यति मात्रै हो।
3: म नौ देशराज चौधरी, हाल जानेकी छु जगतपुर। हाम्रो व्यवसाय अब कागजले चाहिँ नै चल्छ, उसिकै बढ्यो छ। आजकल दुई दिन बन्द हो जाए हाम्रो मनै नै कार्यालय जस्तो सरकारी कार्यालय हो, बैंक मार्पोर्ट डेस्टिनेसन सरकारी अस्पताल खुलेर त मनै मिल्थ नै त मनै चल्थ नै त बाँकी दिन चाहिँ बन्द रहेछ चाहिँ मनैको पेसर नै मिल्थ। कमाई डमाई नै हो हाम्रो, जस्तै इलेक्ट्रिक अटोनकेर कराबारी कागज बिल 1400-1500 रुपियाँ आज अनि दिनको 400-500 कमाइले कागज घर खर्च लगाइ चलैन हो कि माकि बिल उल्टिन यहाँ बाई कराबा मजुरी कार्य छैन मनीले।
4: नमस्ते, मेरो नाम निलम कुमार चौधरी हो, म जानकी 8। साह्रै गर्मी भएको छ अनि व्यापारबाट पनि छैन। अब हप्तामा दुई दिन छुट्टी नै हुन भइहाल्छ, पाँच दिन मात्रै त्यसमा काम हुन्छ। पाँच दिनमा पनि मान्छे कोही आउँछन् कोही आउँदैन, त्यो चाहिँ समस्या परेको छ। आज भोलि केही व्यापार व्यवस्था केही छैन, पेट्रोल महँगो छ, व्यापार व्यवसाय केही छैन।
5: नमस्कार, मेरो नाम मनराज देवकाणी, म जानकी 6 बस्छु। अटो व्यवसायलाई न त कुनै प्रकारको हस्तक्षेप छ, न कुनै प्रकारको चाहिँ एउटा पार्किङको व्यवस्था छ। जस्तो पायो त्यस्तै हिँडेका छन्। यसको व्यवस्थापन गरिदिनु हुनलाई कतिचोटि नगरपालिकाको ध्यान आकर्षित गरिसकेको हुँ, तर पनि अहिले यो साउन गर्छु भदौ गर्छु अर्को महिना गर्छु भन्दा भन्दै हामीलाई आलटाल गरेको छ। तर अहिले यो गर्मीको कारणले सवारी पनि यो एक पनि छैन, आउँदै आउँदैन बजारतिर सवारी छैन। हामीलाई त बिचुल भए छ, तेलको भाव बढेर यति हाइस्ट भएछ।
0: र नेपाली कांग्रेसले सरकारका काम कारवाहीको निगरानी र संसदमा आफ्नो भूमिका सशक्त बनाउन तोकेको विभागीय मन्त्रालयगत संयोजकहरूको बैठक आइतबार बसेको छ। बैठकले मन्त्रालयगत गतिविधिको नियमित निगरानी गर्ने, संसद रचनात्मक तथा सशक्त प्रतिपक्ष भूमिका निर्वाह गर्ने रणनीति बनाएको छ। विभागीय संयोजकहरूको बैठक प्रत्येक महिना कम्तीमा एक पटक अनिवार्य रूपमा बस्ने निर्णय बैठकले गरेको छ। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। अन्तर्व्यवस्थापिका सम्मेलन सम्पन्न, संसद सेवाको एउटै कानून र डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना गर्ने निर्णय। मानसिक समस्याबाट बचाउन टीकापुरका हजारौं विद्यार्थीलाई मानसिक स्वास्थ्य सचेतना। टीकापुरमा संक्रमणकालीन न्यायका लागि मनोसामाजिक परामर्श सेवा शुरू। सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रीको भनाई। र कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा। हवस् त, अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
6: लू बाट कसरी।

0: बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
1: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
0: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
1: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
0: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शरबतको सेवन गर्नुपर्छ।
1: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
0: नरम मुलायम सुतीको कपडा लगाउने।
1: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
0: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसन का गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246025।

0: Broadway, Donald Gunhos, Nepa App.
1: Pali man ko Nepa, Nepali pan ko Nepa.
2: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लाइन्स गेट प्ले मा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 मै सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनास कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। सभामुख अर्यालद्वारा राजनैतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान। संसदको गतिरोध अन्त्यका लागि प्रयास गर्ने, सदनको कार्यसूची बारेमा छलफल गरिने।
1: ज्यूले भोलि प्रमुख सचेतक सचेतक मुख्य सचेतकहरूलाई खास गरी भोलिको सभाको कार्यसूची तथा विविध विषयमा छलफल गर्नका लागि बोलाउनु भएको हो।
0: नेपाल र भारत बीचको सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयत्न शुरू। संघ र प्रदेशका सांसदहरूद्वारा औपचारिक रूपमै स्वकीय सचिवको माग। प्रधानमन्त्रीको निर्देशन अनुसार नै काममा केन्द्रित भएको स्वास्थ्य मन्त्रीको दावी।
2: सामान्यज्यूकै मेन निर्देशन अनुसारको जुन हाम्रो 100 पोइन्ट थियो त्यसलाई चाहिँ कसरी कम्प्लिट गर्ने भनेर सबैजना उतातिर फोकस भयौं।
0: आइतबारको विदा तत्काल खारेज नहुने हल्ला मात्रै। अब प्रदेशमै निजामती कर्मचारी अस्पतालको सेवा। रासोपाले शुरू गरेको जिल्ला अधिवेशनमा केही स्थानमा सर्वसम्मत, केही स्थानमा विवाद। र युक्रेनका केही ग्रामीण क्षेत्रमा रूसी ड्रोनको आक्रमण तीव्र। एसियाली खेलको छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने, ओमान 8 विकेटले पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आजको युवालाई राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा सहभागी बनाउन आवश्यक छ। यो पुस्ता साहस, सृजनशीलता र उच्च सम्भावनाले भरिएको भएकाले राष्ट्र निर्माणको प्रमुख आधार बन्न सक्छन्। तर त्यसका लागि उनीहरूलाई आलो काँचो र बिग्रेको भन्ने दृष्टिकोण बदल्नु पर्दछ। सबै सरकारवालाले मनोसामाजिक परामर्श, भावनात्मक सहयोग र सकारात्मक गतिविधिबाट युवालाई अगाडि बढ़ाउनु पर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
4: नेपाल सरकारले आइतबारको विधा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको स्पष्ट पारेको छ। पछिल्लो समय सरकारले दुई दिन शनिबार र आइतबार सार्वजनिक विधा दिँदै आएकामा आइतबारको विधा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको विधा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताउनु भएको हो। यसअघि पश्चिम एसियाको समस्याका कारण इन्धनमा भएको निरन्तरको मूल्य वृद्धि लगायतले जनजीवनमा सहज होस् भन्ने उद्देश्यले गत चैत 22 गतेको मन्त्री परिषदको बैठकले शनिबार र आइतबार सार्वजनिक विदा दिएर कार्यालय समय बिहान 9 बजेदेखि अपराह्न 5 बजेसम्म कायम गर्ने निर्णय गरेको थियो। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्री पदबाट आफ्नो बहिर्गमनको विषयमा पार्टीबाट त्यस्तो केही निर्देशन नआएको बताउनु भएको छ। आज मन्त्रालयमा पत्रकारहरूसँगको छलफलका क्रममा मन्त्री मेहताले रासोपाले फिर्ता बोलाउने चर्चाका विषयमा जवाफ दिँदै त्यस्तो आधिकारिक निर्देशन प्राप्त नभएको बताउनु भएको हो। मन्त्री मेहताले सरकारले शासकीय सुधारका 100 वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको समेत बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सो कार्यसूचीमा काम गर्न निर्देशन दिनुभएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताउनुभयो। उहाँले त्यसका लागि मन्त्रालयको सेवा प्रवाहमा केही सुस्तता देखिएको स्वीकार गर्नुभयो।
2: तर आफ्नै कार्यव्यस्तता, किनकि हाम्रो मेन टार्गेट भनेकै 100 मुद्दा थियो, 100 मुद्दालाई कसरी कम्प्लिट गर्ने हाम्रो, किनकि माथिबाट सामान्यज्यूकै मेन निर्देशन अनुसारको जुन हाम्रो 100 पोइन्ट थियो त्यसलाई चाहिँ कसरी कम्प्लिट गर्ने भनेर सबैजना उतातिर फोकस भयौं। हजुरहरूको जति पनि गुनासाहरू छ, हजुरहरूको फिडब्याकहरू छ, हजुरहरूको एडभाइसहरू छ, सबै हाम्रो सचिवज्यूले सबैले नोट गर्नुभएको छ मजाले, होइन, त्यसले हामीले पोजिटिभली लिएको छौँ। सुधारको कुराहरू धेरै आएको छ, हाम्रो कमी कमजोरीहरू, हाम्रो स्ट्रेन्थहरू के छ हामी सबैले बुझेको छौँ र यसलाई चाहिँ आत्मसात गर्दै हामी पक्कै पनि अगाडि बढ्नेछौँ।
4: मन्त्रालयले स्वास्थ्य बीमालाई सुधारका लागि कानूनी बनाएर अघि बढ़ने तयारी गरेको जनाएको छ। मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बीमा तथा सेवा प्रवाहमा प्रभावकारी ढंगले अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। संसदको गतिरोध अन्त्यका लागि संवादबाट समाधान खोज्न सभामुख डोल प्रसाद आर्यले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गर्नुभएको छ। पटक पटकको विपक्षी दलको संसद अवरोध बीच संसद चल्न नसकेपछि उहाँले बैठकको आह्वान गर्नुभएको हो। तत्काल कार्य व्यवस्था परामर्श समिति नभएकाले सदन सुचारू गर्न दलहरूसँगको छलफल बोलाइएको हो। प्रतिनिधि सभा कार्य संचालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वत विघटन भएको थियो। नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख आर्यले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
1: क्रियाशील जारी भइसके पछाडि पुरानो कार्य व्यवस्था परामर्श समिति रहन्न, त्यसको लागि नयाँ गठन गर्नुपर्छ जुन भइसकेको छैन। त्यसकारण चाहिँ सम्मान्य सामुहज्यूले भोलि प्रमुख सचेतक सचेतक मुख्य सचेतकहरूलाई खास गरी भोलिको सभाको कार्यसूची तथा विविध विषयमा छलफल गर्नका लागि बोलाउनु भएको हो।
4: सभामुखले भोलि बिहान 9:30 बजे सिंहदरबार स्थित संघीय संसद सचिवालयमा प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको छ। प्रतिनिधि सभा नियमावली 2079 चलिरहेको थियो। जेठ 17 गते विपक्षी दलहरूले वेल घेराउबीच सत्तारूढ़ दलको बहुमतबाट प्रतिनिधि सभा नियमावली 2083 पारित भएको थियो। त्यसपछि विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्यव्यवस्था परामर्श समिति बन्न सकेको छैन। संघीय संसद र प्रदेश सभाका सांसदहरूले औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारी स्वकीय सचिवको माग गरेका छन्। आफ्नो कार्यगत दक्षता बढ़ाउन र कानून निर्माणको कार्यलाई गुणस्तरीय बनाउन भन्दै सांसदहरूले स्वकीय सचिवको माग गरेका हुन्। सुदूरपश्चिमको टीकापुरमा जेठ 22 गतेदेखि आजसम्म आयोजित अन्तर्व्यवस्थापिका मंचको 11 सम्मेलनबाट औपचारिक रूपमा जारी गरिएको 9 बुधे टीकापुर सन्देश पत्रमा सांसदहरूलाई संसदीय क्रियाकलापमा सघाउनका लागि अत्यावश्यक सहयोगी कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको छ। 9 बुधे निर्णयको 5 नम्बर बुदामा यस सम्बन्धी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको हो। नेपाल र भारतबीचको सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ। भारत भ्रमणका क्रममा मन्त्री खनालले दुवै पक्ष खुला हृदयका साथ संवादमा जुटेमा समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। नयाँ दिल्लीमा संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेपालको नयाँ सरकारले भारतलाई 20औं शताब्दीको भू राजनीतिको जटिल र अति संवेदनशील अवस्थाबाट नहेर्ने प्रश्न पार्नुभयो। नेपाल अहिले समृद्धिका लागि आपसी हितमा आधारित साझेदारी निर्माणमा केन्द्रित रहेको उहाँको भनाई छ। 3 दिने औपचारिक भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री खनालले हिजो आफ्ना भारतीय समकक्षी एस जयशंकरसँग छलफल गर्नुभएको थियो। आसन्न पहिलो महाधिवेशनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले शुरू गरेको जिल्ला अधिवेशनमा केही स्थानमा विवाद देखिएको छ। हिजो राज सम्पन्न गर्ने गरी देशैभरि जिल्ला अधिवेशन शुरू भए पनि मधेसका महोत्तरी जिल्लामा अधिवेशन आन्तरिक विवादका कारण अनिश्चितका लागि स्थगित भएको छ। जलेश्वरमा जारी अधिवेशनको दोस्रो दिनसम्म पनि दुई पक्षबीच सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो। त्यस्तै धनुषा जिल्लामा पनि विवाद देखिएको छ। विवाद समाधान हुन नसकेपछि पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। देशभर भइरहेको जिल्ला अधिवेशनलाई व्यवस्थित बनाउन आज काठमाण्डु स्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यकर्ताले केही समय प्रदर्शन पनि गरेका थिए। दुई जिल्ला अधिवेशन सक्ने गरी तयारी गरेको रासोपा अधिवेशनबारे रासोपा निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले सीआईएनसँग भन्नुभयो,
5: होइन यस्तो छ विवाद भनेको र त्यो अब आए जस्तै त्यस्तो गम्भीर होइन, अब सामान्य यत्रो सङ्गठनमा भइहाल्छ, कहीँ अब आफू हारेको रोज छ साथीहरूलाई सबैलाई नेतृत्व जानु मन हुन्छ नि त होइन। त्यो हिसाबले त्यो विवाद चाहिँ सामान्य अब समाधान गर्न सक्ने खालकै छ, हामी समन्वय गरिराखेका छौँ। अब अहिलेसम्म चाहिँ त्यो जिल्लाहरू चाहिँ केही जिल्ला भन्दा पनि अब यो ठ्याक्कै तपाईँले तोकेर भन्नुभन्दा पनि समग्रमा तोकिएको जिल्लाहरू सुगममा हाम्रो सम्पन्न भइसकेको छ। त्यो विवादै भए पनि अधिवेशन वा निर्वाचनै नभएको होइन, निर्वाचन भइसकेको छ, विवाद भयो, विवाद भन्दा पनि गुनासो आएको, विवाद पनि नभनौँ त जनकपुरमा यो 26 गते राखेका छौँ पछिलाई, होइन त्यो पनि पहिला गुना नसकिएको त्यो राखेका छौँ। अनि अब अरू चाहिँ यसो छ, अब कतिपय जिल्लाहरूमा प्राविधिक कारणले हुन नसकेका जिल्लाहरूलाई अब तदर्थ समितिबाटै हामीले प्रतिनिधिहरू महाधिवेशनमा पठाउने भन्ने आएको छौँ, त्यो अहिलेसम्म सोच त्यो छ।
4: अब निजामती कर्मचारी अवकाश प्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सेवा पाउने भएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पताल सिभिल अस्पताल काठमाडौँको सेवा प्रदेशसम्म स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको हो। पहिलो चरणमा मधेस प्रदेशका कर्मचारीले पर्साको नारायणी अस्पतालबाट र बागमती प्रदेशका कर्मचारीले चितवनको भरतपुर अस्पतालबाट निजामती कर्मचारी अस्पताल सेवा छूट तथा सहुलियत सहित स्वास्थ्य सेवा लिन सक्नेछन्। आज मन्त्रालयले दुवै अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता अनुसार भोलिदेखि नै सेवा शुरू हुनेछ। सेवा लिन चाहने निजामती कर्मचारी वा अवकाश प्राप्त कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी गरिएको आधिकारिक परिचय पत्र साथमा राख्नुपर्नेछ। साझा खबरमा अब विदेशको खबर। युक्रेन र बेलायती राष्ट्र प्रमुख बीच छलफल भइरहँदा रूसले विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार रूसको एक ड्रोनले उत्तर युक्रेन स्थित सोर्नेभिल आणविक ऊर्जा केन्द्र नजिक प्रयोग भइरहेको आणविक इन्धन भण्डारण केन्द्रमा प्रहार गरेको बताइएको छ। आक्रमणमा कुनै मानवीय क्षति भएको छैन। युक्रेनले यसलाई जानी जानी र घृणित आक्रमण भएको जनाएको छ। यसैबीच दक्षिण पूर्वी युक्रेनको एक गाउँमा भएको रूसी आक्रमणमा कम्तीमा 3 जनाको मृत्यु भएको छ। पछिल्ला दिनहरूमा सो क्षेत्रमा रूसी आक्रमण तीव्र बन्दै गएको छ। हिजो मात्रै आक्रमणमा कम्तीमा 2 जनाको मृत्यु भएको थियो। र खेल खबरमा, नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। आज भएको दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुंगो लागेको हो। मलेसियाले दिएको 115 रनको लक्ष्य पछ्याएको हङकङले 18 ओभर 2 बलमा 4 विकेट गुमाएर भेटाएको हो। त्यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले 9 विकेट गुमाएर 114 रन बनाएको थियो। त्यस्तै आज भएको पहिलो सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटाएको हो। मलेसिया र ओमानले भोलि तेस्रो स्थानका लागि खेल्नेछन् भने नेपाल र हङकङ बीचको फाइनल खेल पनि भोलि नै हुनेछ।
0: बाँकेका अधिकांश विद्यालयमा टिनको छाना, गर्मीले पढ़ाई प्रभावित।
6: नेपालगंजको गर्मी टिनको छाना मुनि अत्यधिक समस्या छ। त्यसमा बच्चाहरू प्रत्येक घण्टीमा 2 पटकसम्म पनि बाहिर पानी खान जान खोज्छन्। टाउकोमा पानी हाल्ने, लुगाको समेत भिजाउने, फेन्ट हुने पनि हुन्छन् गर्मीले।
0: विद्यार्थीको स्वास्थ्यमा व्यवस्था रिपोर्ट सँगै गर्मीमा हैजा संक्रमणको बढ़दो जोखिम, सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपड़ाले छोपेर हिड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपड़ा लगाउने।
8: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
7: बिरामीले पटक पटक गरी पानी पिइ राख्नु पर्छ।
8: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
7: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
8: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
7: नरम, मुलायम, सुतीको कपडा लगाउने।
8: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
7: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
9: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
11: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
12: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
13: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईं।
14: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
13: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
14: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
3: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
15: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
3: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाँके लगायतका तराईका जिल्लामा गर्मी बढ़िरहेको छ, तर अधिकांश सामुदायिक विद्यालयका बालबालिका अहिले टीनको छाना मुनि उकुस मुकुस गरेर पढ़न बाध्य छन्। छिनछिनमा बिजुली जाने समस्या, फ्यानको अभाव र अत्यधिक तापक्रमले बालबालिकाको स्वास्थ्य र पढ़ाईमा प्रभाव पारिरहेको छ।
16: बाँकेका अधिकांश सामुदायिक विद्यालयमा अहिले पनि टीनको छाना छ। एकातिर अत्याधिक गर्मी, अर्कोतिर पटक पटक विद्युत अवरूद्ध हुने समस्याले टीनको छाना मुनिको पढ़ाई सकसपूर्ण बनेको छ।
17: कतिको गर्मी लाग्छ यहाँ पढ्दा?
16: अधिकांश विद्यालयले प्राथमिक तहका साना बालबालिकालाई टिनको छाना मुनि राखेर पढ़ाउने गरेका छन्। गर्मीका कारण विद्यार्थीहरू पटक पटक पानी खान जाने, टाउको दुख्ने, थकान हुने जस्ता समस्या देखिने गरेको नेपालगंज २० राजाको आदर्श स्कूलकी शिक्षिका हीरा गौतम बताउनुहुन्छ।
6: सबैभन्दा नेपालगंजको गर्मी टिनको छाना मुनि अत्यधिक समस्या छ। त्यसमा बच्चाहरू प्रत्येक घण्टीमा दुई पटकसम्म पनि बाहिर पानी खान जान खोज्छन्। टाउकोमा पानी हाल्ने, लुगाको समेत भिजाउने, फेन्ट हुने पनि हुन्छन् गर्मीले।
16: डुडुवा गाउँपालिका चार स्थित श्री माध्यमिक विद्यालय शाहपुरुवाका सहायक प्रधानाध्यापक टीका खड्का र नेपालगंज १० स्थित शारदा आधारभूत विद्यालयकी शिक्षिका अल्का वर्णवालको अनुभव पनि उस्तै छ। विद्यालयमा सामान्य प्राथमिक उपचारको व्यवस्था मात्र भएकाले बिरामी विद्यार्थीलाई सकेसम्म विद्यालयमै सम्हाल्ने, नसके घर पठाउने गरिएको उहाँहरू बताउनुहुन्छ।
18: आज बिहान एउटा बच्चाले अनि मेरो एकदम जिउ चिलायो भन्यो, सातको बच्चा हो, जिउ चिलायो भनेर रोयो, अनि फेरि पेट दुख्यो भनेर पनि बच्चा, यसरी हामीले लगबुक प्रयोग गर्छौँ। टाढाको छ भने पेसकारसँग म पुर्याउन पठाउँछु, नजिकको छ, उसको ठुलो भाइ बहिनी छ भने भाइ बहिनीले पुर्याएर आउँछ। यो सापुरा, गडेनपुरा, यो नजिक नजिक मनोपुरा, यस्तो बच्चाहरूलाई हामीले लगबुकमा पुर्याएर त्यसरी व्यवस्था गरेर पनि घरमा पठाउने हामीले गरेछौँ। यहाँ गर्मीले गर्दा भोमिट हुने, अब सामान्य औषधि प्राथमिक उपचार त हामीसँग छ, नभएको होइन, तर पनि बच्चाले बिहान केही नखाएर आइदिएको हुन्छ, त्यसरी खाली पेटमा खुवाउन पनि हामीलाई समस्या भयो।
19: अब यति गर्मीमा पानीको लागि मना गरे भने पनि हामीलाई गाह्रो हुन्छ। अहिले नि बच्चाहरू दिउँसोदेखि नै म्याडम टाउको दुख्न लागेछ, घर जान्छौँ, अब हामीले यदि रोके भने फेरि समस्या हुन्छ, अहिले यही केही भयो भने कसले जिम्मेवारी लिन्छ?
16: सामुदायिक विद्यालयको गुणस्तरमाथि सधैँ प्रश्न उठ्ने गरेको छ, तर शिक्षकहरू भन्छन् गुणस्तरीय शिक्षाका लागि पठन पाठनको वातावरण पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। श्री माध्यमिक विद्यालय शाहपुरवाका विज्ञान शिक्षक उमेश चौधरी:
20: यदि वातावरणै त्यस्तै छ, कोलाहलपूर्ण छ, अनि त्यसपछि गर्मीले सटाइरहेको अवस्था छ भनेपछि यस्तो अवस्थामा पढाउन र पढ्न दुइटै कठिन छ।
16: टिनको छानामा एक कक्षा कोठाको आवाज अर्को कोठासम्म सुनिन्छ। बर्खायाममा पानी पर्दा टिनको पापाले ठूलो आवाज निकाल्ने भएकाले पढ़ाईमा थप अवरोध हुने शिक्षकहरू बताउँछन्। तापक्रम घटाउने उद्देश्यले केही विद्यालयमा स्थानीय सरकारले टिनमुनि जिप्सन राखेको छ, तर नेपालगंजको गर्मीमा त्यो पनि प्रभावकारी नभएको शारदा आधारभूत विद्यालयका शिक्षक धर्मराज जोशी बताउनुहुन्छ।
21: केही न केही त हदमा त्यसले छेका छ, होइन, नेपालगंज जिप्सनको काम छैन, पहाड़तिर हो त्यो चाहिँ, होइन, अब हावा सावा चल्ने ठाउँमा यहाँ त अब त्यतिकै जति 42-43 डिग्रीको गर्मीमा बच्चा बच्ची बस्नु परेको छ, अब तत्काललाई जे होस् गुजरात चलिरहेको छ, होइन, वास्तविक चाहिँ छैन।
16: डुडुवा चारको श्री माध्यमिक विद्यालय शाहपुरुवामा विद्यार्थीको अनुपातमा फ्यानको समेत अभाव छ, भएका फ्यानको हावा सबै विद्यार्थीहरूसम्म पुग्दैन।
22: त्यो टिनमा पानी परेपछि पटपट हुन्छ, आवाज सुनिदिन्छ, दिँदैन,
1: यताको आवाज उता जान्छ, उताको आवाज यता हुन्छ।
2: यो क्लासको पछाडि सिटमा बस्नु हुँदो रहेछ, हावा कतिको आउँछ?
22: आउनु हावा
2: हावा आउनु न। कतिको गर्मी हुन्छ?
22: धेरै गर्मी, टाउको दुख्छ, पेट दुख्छ, पङ्खा लगाइदिन्छ।
16: नेपालगंज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले टिनको छानामा जिप्सम राखेर तापक्रम घटाउने प्रयास गरिएको र तीन वर्ष यता टिनका भवनहरू नबनेको बताउनु भएको छ।
23: शिक्षा विभागले नै डिजाइन गरेर जिल्ला शिक्षा कार्यालय हुँदाखेरि नै बनेका जसो भवनहरू त्यही किसिमका छन्। ती भवनहरूमा पनि हामीले अहिले फल सिलिङ गरेर गर्मी कम कसरी गर्न सकिन्छ भन्नेतिर हामी लागिरहेका छौँ। जस केही वर्षदेखि हामीले त्यो टिनका छाना भएका भवनहरू बनाएका छैनौं,
16: तर यसलाई दीर्घकालीन नीति बनाउने काम अझै हुन सकेको छैन। जनप्रतिनिधिहरू सुविधा सम्पन्न भवन र एसीमा बसिरहेका बेला निम्न आय भएका परिवारका बालबालिका भने अझै टिनको छाना मुनि गर्मीसँग संघर्ष गर्दै पर्न बाध्य छन्।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मी मौसममा हैजा संक्रमणको जोखिम
24: त्यो यति मिनट मिनटमा हुन्छ कि अब त्यो बिरामीले रोक्नै सक्दैन र सँगसँगै बान्दा भइदिन्छ र मानिस बिहोस हुने सक्ने सम्भावना हुन्छ।
0: बालबालिकाको प्रश्नमा डाक्टरको जवाब सहित हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
25: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
26: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
27: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
28: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
25: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
29: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 305 खण्डमा छौं। गर्मीको समयमा हैजा संक्रमणको जोखिम बढ़ने चिकित्सकहरू बताउँछन्। विशेष हैजाका कारण 5 वर्ष मुनिका बालबालिका अझ बढ़ी जोखिममा पर्दछन् भने सुरक्षित खानेपानी, सरसफाई र स्वास्थ्य सेवामा पहुँच कम भएका क्षेत्रमा पनि यसको जोखिम रहेको डाक्टरहरू बताउँछन्। आजको हाम्रो पालोमा हैजा संक्रमण र यसबाट बच्ने उपायबारे बालबालिका र अभिभावकको प्रश्नमा विज्ञको जवाब प्रस्तुत गर्नेछौ। सवालको जवाब दिँदै हुनुहुन्छ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
30: नमस्कार, मेरो नाम निरज हो। अहिले गर्मीमा लाग्ने रोग मध्ये एक हैजा पनि हो। झाडा पखाला र हैजामा के फरक हुन्छ?
24: हैजाको लक्षण र तपाईँ यो अरू झाडा पखालाको लक्षणमा खासै त्यस्तो होइन, तर फरक कहाँ आइपुग्छ भन्दाखेरि अरू झाडा पखालाले त्यति कडा छिटो बिरामीको मृत्यु समेत हुने गरी चाहिँ गर्दैन, यद्यपि गर्छ तर यति छिटो छोटो समयमा नि त्यस्तो गर्छ भने कमै प्रतिशत हनुमा देखिन्छ। तर हैजामा चाहिँ यदि केही गरी लक्षण देखेर कडा रूपमा प्रस्तुत भइसकेपछि त्यो व्यक्तिको चाहिँ केही घटना पनि मृत्यु हुन सक्ने सम्भावना हुन्छ यदि केही गरी उपचार पाएन भने। यो अरू झाडा पखाला ब्याक्टेरियाबाट हुने या प्रोटोजाबाट अरू किटाणुबाट हुने भन्दा यो अलिक बेग्लै मानेमा चाहिँ हामीले चिन्हलाई खासै त्यति गाह्रो पर्दैन। र अर्को कुरा चाहिँ दिशाको जुन प्रकृति छ यो पुरै चौलानी जस्तो यो जुन भात हामीले चामल सफा गर्दा जुन माड देखिन्छ त्योसँग ठ्याक्कै मिल्न जान्छ र त्यो यति मिनटमा हुन्छ कि अब त्यो बिरामीले रोक्नै सक्दैन र सँगसँगै बान्ता भइदिन्छ र मानिस बिहोस हुने सक्ने सम्भावना हुन्छ।
4: नमस्कार, मेरो नाम डार्विन हो। हैजाको संक्रमण कसरी हुन्छ,
24: यो फैलिरहेछ कसरी भन्ने एउटा प्रश्नमा चाहिँ हामीले यो पानीको माध्यमबाट बढिसकेको छ, यद्यपि खानेबाट पनि सर्छ तर पानीबाट छिटो धेरै मानिसहरूले एकैचोटि चाहिँ त्यसलाई उपभोग गर्नु भएको हुनाले र अति आवश्यक भएको हुनाले पानीबाट सरिरहेछ। र यसको अर्को कारण चाहिँ बर्सातको समय पनि हो, जहाँ चाहिँ बर्सातको समयमा मूल स्रोत जहाँ पानी छ त्यहाँ चाहिँ मिसिन गएर सम्भावना बढी हुन्छ। तर मैले सुने अनुसार अब इनारको पानीमा पनि देखियो अरे भन्ने सुनेको छु मैले। अब रह्यो जति पनि किनेर खाने पानीहरू अब कहाँबाट ल्याउँदैछ, कसरी वितरण गर्दैछ, कसले वितरण गर्दैछ, यो खालको चाहिँ अनुगमन कतैबाट म देख्दिनँ। र जबसम्म त्यो त्यति राम्रोसँग थाहा हुँदैन तबसम्म चाहिँ यही ठाउँबाट यसरी नै आयो भन्न त सकिँदैन। तर फैलिरहेको कसरी छ भन्दा यो अस्वस्थ पानी र खानेकुराबाटै फैलिरहेको छ।
5: नमस्कार, मेरो नाम सृष्टि हो। हैजाको संक्रमणबाट कसरी बस्ने?
24: सजिलो छ, केही पनि गाह्रो छैन। यसलाई केही गरी चाहिँ एकचोटि बोइल गरिदिनु भयो भने सबै काम सकिन्छ। पानीलाई बोइल गरेर खानु पर्यो, उमालेर खानु पर्यो। किन भन्दाखेरि फिल्टरको पनि एउटा छ रोल चाहिँ, तर फिल्टर कस्तो कसरी चलाएको छ त्यो हामीलाई थाहा छैन। अर्को एउटा राम्रो उपाय भनेको पक्का यो क्लोरिन या पिओस जे हुन्छ त्यो हालेर शुद्धिकरण गर्ने चिज हालेर खान सकिन्छ। तर त्यो देख्नु पर्यो या विश्वस्त हुनु पर्यो कतिवटा हाले चाहिँ छैन या आफैले हाल्नु पर्यो उपभोग गर्नुभन्दा अगाडि। तर सबैभन्दा सजिलो ठ्याक्कै सजिलोसँग गर्न सकिने भनेको त्यसलाई एकचोटि भुकलुक उमालिदिनु पायो भने यो हैजाबाट मात्र होइन झाडा पखाला गर्न अरू किटाणु लगायत जन्डिस हेपाटाइटिस त्यसपछि टाइफाइडका यो सबै किटाणुहरू मर्छ। यो त यति यति राम्रो यो तरिका हो कि अरू पनि यो समयमा सर्न सक्ने फैलिन सक्ने रोगहरूबाट हामी म सजिलोसँग बन्न सक्छौँ। कुरो के छ भन्दा तपाईँले सोधे जस्तै यो जारको पानीमा चाहिँ सबैभन्दा बढी विश्वास देखियो मानिसहरूको र यो सफा र शुद्ध हुन्छ भन्ने एक प्रकारको भयो। तर उहाँहरूमा एउटा ज्ञान के रहिरहेछ देखेन जस्तो लाग्यो, अलिक भुलचुक भयो जस्तो लाग्छ भन्दाखेरि अलिक स्थापित कम्पनीको राम्रो ब्रान्डको पानी मैले खाइरहेछु कि या जथाभावी कसैले चाहिँ पानी कतैबाट हाल्दैछ त्यसलाई नै प्याक गरेर पठाएको छ हो त्यो छुट्याउन नसकेको हुनाले यस्तो भएको कि जस्तो लाग्छ। हैजा संक्रमण भएपछि 80% जति मानिसमा यो संक्रमणै थाहा हुँदैन, सामान्य या लक्षणविहीन हुन्छ। सामान्यले त घरमा बसेर औषधि खाएर पनि ठिक होला, तर लक्षण नदेखेका व्यक्तिहरू के गरे यस्ता प्रभावित छ जहाँ चाहिँ बाढी प्रभावित क्षेत्र होला या भूकम्प प्रभावित क्षेत्र जुनै पनि जहाँ धेरै मानिसहरू बसेको हुनसक्छ त्यस्तो ठाउँमा गएर यस्ता व्यक्तिहरूलाई थाहा नपाई नपाई भनौँ न संक्रमणहरू फैलाउन सक्ने सम्भावना डर मैले त्यहाँनिर देखेको र यसको लागि त अब मैले त यही गर्नुपर्छ भन्ने छैन। तर मेरो आह्वान भनेको चाहिँ अब तपाईँहरू कोही यसरी बसिरहनु भएको छ स्रोतहरू एउटै प्रयोग गरिरहनु भएको छ भने कम्तीमा पनि एकचोटि बोइल गरिदिनुहोस्, समाधान त्यही नै छ। र अहिले तत्कालको लागि चाहिँ सबैभन्दा उत्तम उपाय भनेको अलिक विश्वासशील आफ्नै आँखा अगाडि देख्ने भनेको त एकचोटि बोइल गरे राम्रो हुन्छ।
29: कुनै पनि संक्रामक रोग वा विपदका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5264-6 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
0: सरकारले आइतबारको विधा खारेज गर्न गरेको भन्ने हल्ला भ्रामक भएको बताएको छ। संसदको गतिरोध अन्त्यका लागि संवादबाट समाधान खोज्न सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गर्नुभएको छ। संघीय र प्रदेश सभाका सांसदहरूले औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारी स्वकीय सचिवको माग गरेका छन्। अब निजामती कर्मचारी र अवकाश प्राप्त कर्मचारीले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको सेवा पाउने भएका छन्। युक्रेन र बेलायती राष्ट्र प्रमुखबीच छलफल भइरहँदा रूसले विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ। र नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
7: चेली हेरिदिँदै बालाई लोटरी पढ्यो भने क्या ब्याङ्कको विवरण दिया पैसा खातामी आइजान्छ भन्यो।
8: धैदै बा, तुमले लोटरी भर्राइ थियो अब?
9: आछिन क्या हो रे चेली, लोटरी पढ्या त निको हो
8: कभै नभर्या, लोटरी कसरी पढन्छ बा? इसा म्यासेज, व्हाट्सएप, फेसबुक, भाइबर कायमीले आयाले कबै जनपतिया, फोनै आयाला गई आफ्नो विवरण कबै जनदिया। कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन, यो त बैंक आफैले नै माग्दैन। सतर्क रहौ, ठगी बटे बचौ। सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश।
10: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।
11: बाबु, म तिमीलाई रोक्दिन, तर यति याद राख्नु, हामी दुईजनाको प्राण तिमी भाड्किएको छ छोरा।

0: मन लाग्छ पखेटा फिजाएर छोरो उडोस्, अर्को मन लाग्छ सधैँभरि आफ्नो आँखा अगाडि बसिरहोस्। के गर्ने होला,
1: एउटा छोरा भएर आफ्नो आमा बाबाको लागि केही गर्न नसक्छ, कति दुःख लाग्यो होला मलाई। तपाईँ र बाबालाई सुखी र खुसी बनाउनुहोस् मेरो।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली का।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फेमिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848578।

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513326। जमरापारी, टिकापुर, कैलाली।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्राली टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 9844-27359 र 9848-42-73-59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड, टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा दिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याच नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
3: असार 6 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: असार 6 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टीकापुर 1, कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-63-77-72।

0: वृद्ध हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर 1 नयाँ टीकापुरका 92 वर्षीय नवराज गिरी दाह्री पालेका कपाल छोटो पहेलो जकेट र लुङ्गी लगाएको हातमा लट्ठी र कमण्डलु बोकेका काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढेर निस्किनु भएको र टीकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 9820-39-86-19 खबर गर्दिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: कर्णाली नमुना मावि टीकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
2: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
2: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
1: फराकिला कक्षाहरू,
2: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
1: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
2: खेलकुद सुविधा,
1: कम्प्युटर शिक्षा,
2: स्वच्छ पिउने पानी,
1: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
2: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
1: तपाईको भविष्य निर्माणको एक सहयात्री।

0: वर्षेनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
1: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: लुबाट कसरी बच्ने?
3: बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
2: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
3: बिरामीले पटक पटक गरी पानी पिइ राख्नुपर्छ।
2: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
3: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
2: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
3: नरम, मुलायम, सुतीको कपडा लगाउने।
2: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
3: र बालबालिका, वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
4: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: ससानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
2: पढाइ हुने विषयहरू
1: अनिवार्य नेपाली,
2: अनिवार्य अंग्रेजी,
1: सामाजिक गणित,
2: ऐच्छिक लेखाशास्त्र,
1: ऐच्छिक वित्त शास्त्र,
2: ऐच्छिक अर्थशास्त्र,
1: कम्प्युटर विज्ञान,
2: भर्ना सम्बन्धी कार्यक्रमहरू,
1: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
2: भर्ना सुरु जेठ 3 गतेदेखि,
1: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
2: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय, टिकापुर, कैलाली।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: Android download गर्नुहोस् नेपा एप
1: पाली मन को नेपा नेपाली पन को नेपा।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा मलाई सिक्री बनाइदिनुस् न, लाउन कस्तो रहर लाछ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टी कापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246025।

0: हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं।
2: अप्रिय घटना हुन नदिनलाई समय समयमै आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
3: सतर्क रहौं, ठगीबाट बचौं।
2: सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश।
4: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

वृद्ध हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक नयाँ टीकापुरका 92 वर्षीय नवराज गिरी दाह्री पालेका, कपाल छोटो, पहेलो जकेट र लुङ्गी लगाएको, हातमा लट्ठी र कमण्डलु बोकेका, काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढेर निस्किनु भएको र टीकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 9820 39 86 19 खबर गर्दिन हुन हार्दिक अनुरोध गरिन्छ।

0: सर
1: आऊ आऊ तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु के समस्या भयो र
0: केही भएको छैन सर टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए एकछिनसम्म कुर्दा पनि हलचल गरेन मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी
1: मरेको सर्पलाई चलाउन त चलाएनौ नि
0: चलाइन सर
1: विद्यार्थी भाइ बहिनीहरू तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन जिउँदो मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन
2: सर मरेको सर्प भेटियो भने के गर्ने त
1: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन बरु अलि लामो लठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ
3: मरेका सर्पहरूबाट सावधान रहनुहोस् मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस् मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: जानकी गाउँपालिका तीन नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका तीन नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्गर, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरे। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका तीन नम्बर वडा कार्यालय सुवर्णपुर।
1: ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो?
1: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड
3: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र। हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपमा तरतन चौधरीको नमस्कार। डिजिटल पार्लियामेन्ट प्रणाली संघीय सांसद सदस्य प्रदेश सभा सदस्यका कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी 9 बुँदे सन्देश पत्र जारी गर्दै 11 अन्तर्व्यवस्थापिका सम्मेलन 2083 टिकापुर सम्पन्न भएको छ। सम्मेलनमा कानून निर्माण र सांसदीय कामलाई छिटो गर्न तहगत व्यवस्थापिकाहरूबीच सहकार्य अन्तर आबद्धतालाई समेत सूचना प्रविधियुक्त बनाउन संघीय सांसद तथा सबै प्रदेशका सभाहरूले डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना गर्ने कुरामा प्रतिबद्धता जनाएका छन्। प्रदेश सभाका कर्मचारी अभावका काममा समेत प्रत्यक्ष प्रभाव परिरहेकाले संविधानको भाग 20 भएको संघ प्रदेश र स्थानीय तहबीच अन्तर सम्बन्ध अन्तर्गत धारा 231 को उपधारा 3 को व्यवस्था अनुसार प्रदेश सभा र संघीय सांसदका कर्मचारीहरूका लागि एउटै सेवा गठन सम्बन्धी कानून निर्माण गर्न नेपाल सरकारलाई अनुरोध घोषणा गरिएको छ। सम्मेलनमा संघीय सांसदको समन्वय गर्न सबै प्रदेश सभाले संघ प्रदेश समन्वय शाखा इकाई स्थापना गर्ने, सबै तहमा जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न, संघीय सांसद अन्तर्गतका व्यवस्थापिका प्रतिष्ठान स्थापना गर्ने, सरकार नीति कार्यक्रमका पूर्व बजेटमा छलफल र संघीय बजेट निर्माण कार्यलाई प्रभावकारी बनाउन, सांसदीय बजेट कार्यालय स्थापना गर्ने, तीनै तहका पदाधिकारी र कर्मचारीबीच अन्तर्क्रिया छलफल आयोजना गर्न संघीय सांसद र प्रदेश सभाका सदस्यहरूलाई आवश्यक रहेको कर्मचारी व्यवस्थापन गर्न पहल गर्ने घोषणा गरिएको छ। सन्देश पत्रमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाको भूमिकालाई प्रभावकारी बनाउन राष्ट्रिय सभाका सचिव तुलबहादुर कडेलको संयोजकत्वमा कोशी प्रदेश सभाका सचिव सूर्यदर्शन खड्का र लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगर सदस्य रहेको अध्ययन समिति गठन गर्ने र अन्तर्व्यवस्थापिका मंचको 12 सम्मेलन कर्णाली प्रदेश सभामा गर्ने निर्णय गरेको छ। टिकापुर नगरपालिकाले मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिएर समुदाय तथा विद्यालय स्तरमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिरहेको छ। पालिकाले 20 विद्यालय र 10 समुदायमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिरहेको छ। पालिकाले 10 समुदाय र विद्यालयमा हजारौं मानसिक स्वास्थ्य सेवा बारेमा जानकारी गराएको छ। स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावले विद्यालय तथा समुदायमा कार्यक्रम गर्दा मानसिक समस्या भएकाहरू खुलेको परामर्श तथा उपचारमा आउन थालेको बताउनु भएको छ। मनमा गुम्सिएका कुरा र समस्याको तनाव बढ्दा समेत मानसिक समस्याको बिरामी हुन थालेकाले पालिकाले प्राथमिकता दिएर काम गरिरहेको रावले बताउनु भएको छ। मानसिक समस्याका कारण आत्महत्याका घटना बढ्दै गएकाले मनोसेवालाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ। पालिकाले यसै वर्षबाट प्रदेश सरकार, सीएमसी नेपाल र पालिकाको सहकार्यमा संक्रमणकालीन न्यायका लागि मनोसेवा समेत शुरू गरिएको बताएको छ। कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छली सामान नियन्त्रणमा लिएको छ। कैलालीको विभिन्न स्थानमा धनगढ़ी उपमहानगरपालिका 2, भन्सार कार्यालय नजिक र भजनी नगरपालिका 7 हिम्मतपुरबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी मूल्य 1,39,450 रूपियाँ बराबरको सामान नियन्त्रणमा लिएको बताएको छ। भन्सार छलीमा चिनी, पेय पदार्थ, कुरकुरे, साड़ी, सुटपीस, तन्ना, सुपारी, प्लास्टिकका झिल्ली लगायतका सामान शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली माठतका कार्यालयमा तखटिएका प्रहरीले व्यापारी सेवा अवस्थामा फेरा पारी नियन्त्रणमा लिएको बताएको छ। सुदूरपश्चिम प्रदेशमा नेपाली कंग्रेसले मन्त्री हेरफेर गर्ने गृह कार्य अगाडि बढ़ाएको छ। सत्तारूढ़ नेकपा एमालेमा पनि बहस शुरू भएको छ।
कंग्रेस संसदीय दलका नेताको समेत विवाद समाधान गर्दै मुख्यमन्त्री कमलबहादुर शाह र उनलाई हटाउन सक्रिय जीवान सिंह विस्त पक्षबीच समन्वय मन्त्रालयमा भागबन्दा समेत भइसकेको छ। अहिले दुवै पक्ष मन्त्रीको नाम टुंगो लगाउन आन्तरिक छलफलमा व्यस्त छन्। कंग्रेसले मन्त्री हेरफेर गर्न तयारी गरेपछि एमाले नेताहरूले पनि आफ्ना मन्त्री पनि परिवर्तन गर्नुपर्ने माग उठाइरहेका छन्। राष्ट्र मन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्धता रहेको बताएको छ। भारत भ्रमणमा रहनुभएका मन्त्री खनालले नयाँ दिल्ली स्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भारत बीच सीमा सम्बन्धी समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तयार रहेको बताउनु भएको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री परिवर्तन गर्ने भएको छ। कंग्रेसको मुख्यमन्त्री बाहेक सबै मन्त्री फेर्ने भएपछि एमाले पनि नयाँ सांसदलाई सरकारमा पठाउने भएको हो। स्रोतका अनुसार एमाले उपनेता सन्तोष शर्मा, प्रमुख सचेतक चक्र मल्ला, त्यसै गरी दमन भण्डारी र एमालेकी एयर बमलाई सरकारमा पठाउने निर्णय भएको बताएको छ। र नेपाली कंग्रेस सरकारमा काम कार्यवाहीको निगरानी र सांसदमा आफ्नो भूमिका सशक्त बनाउन तोकेका विभागीय मन्त्रालयगत संयोजकहरूको आइतबार बैठक बसेको छ। बैठकले मन्त्रालयगतका गतिविधिहरू नियमित निगरानी गर्न र सांसदमा रचनात्मक तथा सशक्त प्रतिपक्ष भूमिकाको निर्वाह गर्न रणनीति बनाएको बताएको छ। हवस् आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौं। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: कर्णाली नमूनामा टीका प्रमाग शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आदि सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

भो महाराज परीक्षित अब यो श्रीमद भागवत महापुराण को अहिले दशम स्कंद को उत्तरार्ध को यस किसिमबाट 51-50 अध्याय को बीच में कति कथा को वर्णन विस्तार गरिन्छ भनेदेखि ओम नमो भगवते वासुदेवाय श्री सुको वाच अस्ति प्राप्तिश्च कंसस्य महिषो भरतर्षभ मृत्य भर्तारे दुखार्थे यर्थुस्म पितृविज्ञान। सुन्नुहोस् महाराज परीक्षित अब के भएछ भन्नुहोला भने अस्ति र प्राप्ति भन्ने दुईटा राजा कंसका रानीहरू माइती गए। दुःख पाएपछि मान्छे कहाँ जान्छन्? छोरी मान्छे माइती जान्छन्, होइन माइती जान्छु कहीँ नभए त्यहीँ जान्छु भन्छन्। भन्न त जानु मात्रै हो भुवास, भाउजू लिएर बुहारीले उहाँ औल्टो लिएर बसेछ कता जाने, बाबामा भए मात्रै नत्र के खोज फर्कमला भन्नु पर्दैन। त्यसै कारणले यदि भइसकेपछि महाराज अब माइत जाने भनेर अस्ति र प्राप्ति दुईटी जानी गएछन्। गइसकेपछि सरास्त्र पुगे। अब उहाँ पुगिसकेपछि आखिरको बीचमा केलाई आयो छोरी भन्दा मगर देशका राजा जरासन्ध अहिलेको बिहार प्रान्तमा राज्य गर्दथे। मेरो बुबा हाम्रो हातका चुरा फुटे पोते गए, हाम्रा श्रृंगार सौभाग्यवती हामी समाप्ति भयौं। हाम्रो पिताजी हाम्रो ज्वाईलाई साग हजुरका ज्वाईलाई मार्यो कृष्णले भनेपछि तलाई बेको कहाँ कृष्णले मारे जब पर्खेस्त मैले जब त्यसलाई दिइदिन्छु भन्ने अनुमान गरेर दुई अक्षौणी भने 17 अक्षौणी सैनिकका 23 अक्षौणी सैनिकको साथमा जरासन्ध तयारी भयो। 23 अक्षौणी सैनिकको साथमा जरासन्ध तयारी भयो। अनि भगवान परमात्मा परमेश्वरका प्रतिमा जब राजा कंस जरासन्ध अगाडि बढ्यो, हरे जरासन्ध राजाको सैनिक हर जरासन्ध राजाको सैनिक हर कृष्णपुरी मथुरामा झण्डा।

0: महाराज परीक्षित सुखदेव स्वामी आज्ञा गर्नु भयो र राजा जरा महाराज जरासन्ध नाम गरिएको राजाको यस प्रभावबाट अहिले सवारी भयो र राजा जरासन्ध नाम गरेको राजा यस प्रभावबाट निर्णय गरेर अहिले जरासन्ध राजा यस प्रभावबाट लडाईको निमित्त कम्मर कसिसक्यो भन्ने सम्मको कथा यस अध्यायबाट
1: श्रीमद् भागवत महापुराणको।

सुन्नुभो महाराज परीक्षे तवयो श्रीमद भागवत महाप्राण कथी कथा को वर्णन विस्तार गरिंच भने संकेत मान महाराज परीक्षित लाई सुखदेव स्वामी अब भागवत कथा को प्रवचन को लागि प्रमाण गर्दै हुनुहुन्छ। अब हिजो को कथा को विषय में राजा परीक्षित लाई प्रमाण यथार्थ पक्ष में भगवत भक्ति को यथार्थ प्रमाण गराउँदै हुनुहुन्छ। गरी भक्सियो लौत सौन का दृषि प्रणाली भर महाराज परीक्षित लाई सुखदेव ने पत बड़ो प्रेम साद आज्ञा गर्नुभयो। भगवान को भजन और मनन कीर्तन ध्यान निधि ध्यास इत्यादि को बारे में लोतराजन एक दिन के वैसे भन्नोलावन देखन बड़ो प्रेम पूर्वक भगवान को भजन भो श्रद्धा भो भावुक कथा को प्रवचन को महिमा को वर्णन विस्तार यहाँ मैं बताई सके पछि अब बाकी अंश को लागे तपाई के सुन्न चाहनुहुन्छ भनेर सोध्नु भएको थियो। रुक्मिणी नाम गरिएको महारानी कृष्ण भगवान को पहिलो रानी हुनुभयो। उहाँले पुत्र प्राप्ति गर्न साथ पुत्र प्राप्ति करना शायद ल ठीक छ भनेर पुत्र प्राप्ति को साथ में आम तुरंतै कन पुत्र प्राप्ति भो पुत्र प्राप्ति का लागे यहाँ समातेर लगेर फाल दियो। शंबरासुर ले त्यो शंबरासुर नाम गरेको दानवराज त्यो शंबरासुर ले फाली सके पछि त्यो शंबरासुर का ले फाले को बच्चा लाई माछा ले लियो माछा लाई माझी ले पायो। हेरेर कनक वर्ण को श्याम सुंदर बच्चा देखी सके पछि धन्य हो भनेकन बड़ो सम्मान साथ गाराते प्रतिनिधि गरेर उन्हीं को घर में पालिएकी रति महारानी को साथ में दुई सम्मान प्रयोजन भएर अन्ततो गत्वा उनको साथमा कार्यक्रमको पूर्ण रफ्तार भयो। महाराज परीक्षित बाँकी अंशको लागि शंबरासुरका दरबारबाट शंबरासुरलाई मारेर रतिसँग विवाह गरी महाराजको सवारी अहिले बडो प्रेमपूर्वक दरबारमा भइसकेको छ। उनै पुत्रको नाम प्रद्युम्न राजकुमार हो भन्ने सम्मको कथा सद्यबाट जय बोलो श्रीमद् भागवत महापुराणको सुन्नुभयो महाराज परीक्षित। यही प्रभावबाट राजा परीक्षितलाई सुखदेवले बताउनु भयो भगवान प्रभु परमात्माको महिमा। अब रानीहरूको मध्येमा एक दिन भगवान प्रभुलाई अचानक एउटा समस्या आयो। कस्तो समस्या आयो प्रभुलाई भन्ने सम्बन्धको बारेमा एक दिन परमात्माको दर्शन भेट गर्नका लागि सत्राजित नामगिरीको राजा आउनु भएको रहेछ। सत्राजित नामगिरीको राजा जब पाल्नु भइसकेपछि सत्राजित नामगिरीको राजाले अनि त्यहाँ देख्नु प्रान्तका लागि सत्राजित राजालाई बडो सम्मान गारतले प्रार्थना गर्यो र भगवान परमात्मा कृष्णले आज्ञा गरिदिनु भयो महाराज सत्राजित केलाई पाल्नु भयो भनेर सोद्धाखेरिमा अरू कुरा केही होइन एउटा कुरा अनुरोध गरौँ भनेर आज्ञा गरिबस्यो के कुरा अनुरोध भनेर सोद्धाखेरिमा अरू कुरा केही होइन मेरो परमात्मा यदि म माथि हजुरको दया भाव हुन्छ भनेदेखि सत्राजित नामगिरीको राजाले आज्ञा गरिबस्यो। अरू विषयमा सारा सम्पूर्ण प्रकारबाट सबल छ तर एउटा विषयमा उहाँले के गर्नुभयो भनेदेखि हजुरले के को माला लगाउनु भएको भनिदिनु भयो सत्राजित राजालाई भगवान कृष्णले यो मैले सेमन्तक मणिको माला भन्नुभयो महाराज सत्राजितले प्रभुसँग कृष्णसँग अनि भगवान कृष्णले त्यो माला मलाई दिनुहोस् न भन्नुभयो एकदम त्यत्रो व्यक्तिले बिल्कुल अरू कुरा केही नगरिकन माला दिनुहोस् भनिदिनु भएको थियो। आकाशमा उड भने मान्छु पातलमा बुढ भने मान्छु तर माला चाहिँ दिन्न है भगवान किनभनेदेखि 8,000 तोलाको एक भार हुन्छ प्रत्येक दिन 8 भार सुन दिन्छ कसरी दिऊ 64,000 तोला सुन एक दिनमा प्राप्त गर्छु यो मणिले दिन्न भनिदिनु भयो अल नदे नदे रहू भन्नुभयो चुप्प लाग्नु भएको थियो। तर सत्राजित राजाका भाइ प्रसन्नले एक दिन त्यही माला लगाएर शिकार खेल्न भनेर जंगलमा गएको सिम्हले कोपरेर मारेछ बाघले मारिदिएछ यो मणि भालुले लगेछ सिम्हलाई मारेर भालुले खेलाइरहेको थियो भालुको दरबारमा कृष्ण भगवानलाई चोरीको अभियोग लायो त्यस्तै मसँग कृष्णले मणि मागेका मैले नदिएको मेरो भाइलाई एकान्त जग्गामा लगेर मारेर मणि चोरेर लगेछन् कृष्ण त चोरै पो रहेछन् भन्छन् त्यसै ल यसै कारणबाट आफ्नो जब कृष्ण भगवानलाई परेको अवरुद्धको विषयमा भगवान मणि खोज्न सवारी हुनु भालुको दरबारमा जानु मणिको जब यसको सिम्बाट परमात्माले भालुसँग लडाई गरिबस्यो 28 दिनका दिनमा भालुले प्रभुलाई चिनेर अनि विन्ती गर्यो स्वयं परमात्मा पुरुषम पुराणम एकम स्वयं ज्योति अनन्ताद्य माया तनु लोक विमोहनीयम धत्ति परानुग्रहेश्वर राम प्रभु मैले गरिएको अपराधका लागि सारा क्षमा पाऊ यो मैले हजुरलाई कोपरी होला चितोरी होला अन्याय गरी होला यो सारा अपराधको क्षमा गराई पाऊ प्रभु भनिसकेपछि ल ठिकै छ ल भनेर मणि पनि दियो हजुरलाई म छोरी पनि दिन्छु भनेर भालुको छोरी दियो भगवानलाई भालुको छोरी कसरी ल्याउने बडो आपत्ति पर्यो र तै पनि दाइजोको लागि भालुको छोरी प्रभुले ल्याउनु भयो र सत्राजित राजाका दरबारमा लगेर त्यो मणि पनि बुझाइदिनु भयो अनि त्यसदेखि पछाडिबाट त्यो जब सत्राजित राजाले पनि मणि पनि हजुरलाई टक्ने मैले गरेको अन्यायको लागि माफी पाऊ भनेर चरणमा पर्यो सत्राजित राजाले मणि पनि दिए अनि भालुलाई जको छोरी र जब सत्राजित राजाकी छोरी सत्यभामा लिएर अहिले परमात्मा कृष्णद्वारा बती नगरी सवारी हुनुभयो दुईटा रानीका साथमा प्रभुको सवारी तर रुक्मिणी महारानीले पछि विरोधाभास गर्दा तिनीहरूको प्रतिमा जय नै भयो। राजा परीक्षित अब तपाईँ के सुन्न चाहनुहुन्छ तर भगवान कृष्णले त्यो मणि चाहिँ अहिले मलाई चाहिँदैन तपाईँको शेष पछि लैजाउँला भनेर छोड्नु भएको थियो। दाजु बलराम सारे ऋषराग दिप ईर्षा गर्नुभयो त्यो ईर्षालाई पूर्ण गर्न
प्रेरणाका लागिमा फेरि मणि द्वारावतीमा ल्याउने परमात्मा कोशिशमा विचार गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट जय बलो श्रीमद् भागवत महाप्राणको जय प्रभु हे नाथ नारायण।

सिन्नुभो महाराज परीक्षित तब यो श्रीमद भागवत माँ प्राण कथि कथा को वर्णन विस्तार गरिंच भने देखने संकित मान महाराज परीक्षित लाई सुखदेव बताउनुहुन्छ। अब त्यहाँ देखनो प्रांत को लागि लौत सरकार यसै प्रसंग को बीच भगवान ने विविध प्रकार को प्रयोजन गर्दै गर्दै गर्दै जाँदा एक दिन के भएछ भन्नुला भने देखे बलराम जी सारे रिश्राग्दीप गर्नुभयो भाई रे मणि पाको दुईटा श्रीमती प्राप्त भइसकेको तर मणि को माला चाहिँ जब भाइले आफूलाई जब नदिएको कारणले भाई दाईले रिस गरेको खण्डमा एक दिन अक्रूर कृत ब्रह्मा र शतधन्व मिलेछन् र राजा सत्राजित नाम गरेको राजालाई मारेर कृष्ण भगवान वारणावत नाम गरेको पुरीमा सवारी भएको बखतमा पञ्च पाण्डवहरूलाई घरमा डडेर मरे भन्ने समाचार पाइसकेपछि हुन त लागो घरमा डडाएको पनि हो रहेछ तर वास्तवमा घटनाको चक्र चाहिँ त्यो भएको होइन। परमात्मा कृष्णको प्रतापबाट मुसाको सहयोगले जब सुरुङ खनेर पञ्च पाण्डवहरू अहिले गंगा द्वारमा निक्लिसकेको अनि आज प्रभु परमात्मा प्रवेश र बडा प्रेम साथ श्रद्धा साथ भक्ति साथ सँग आज्ञा गरी बक्स्यो। लौतराजन परीक्षित अत्यन्त रमाइलो साथ सँग परमात्माको प्रार्थना भयो र ध्यान भयो मनन भयो कीर्तन भयो र अनि त्यसदेखि पछाडिबाट सारा सम्पूर्ण जनलाई सत्राजित नामको राजाले जब गएर अक्रूर कृत ब्रह्मानो तीनजना मिलेछन् र उनको हत्या गरेर त्यहाँबाट मणि चोरेर लिएर गएछन् त्यो थाहा पाएपछि भगवान साह्रै दुखी हुनुभयो र सत्यभामा रुँदै जानुभयो अनि त्यसपछि बाट गएर सत्राजित राजाका दरबारमा परमात्मा परमेश्वर पाल्नुभयो मणि रहन्छ काशीमा जानुभयो मणि बाँड्न लागेका रहेछन् एक फड्कामा 400 पुष्प जाने घोडामा चढेर शतधनुले मणि फालेर गएर अक्रूरको पासमा भगवान परमात्मा पाल्नुभयो तर सत्राजितले मारिदिए यस किसिमबाट शतधनु मारिबक्स्यो। अक्रूर काका तपाईँ जस्तो महानुभावले पनि यो काम गर्ने भन्दा प्रभु जानिन भनेर शरण शिविरमा विन्ती गर्नुभयो अनि त्यो मणि ल्याएर दाजुलाई परमात्माले बुझाउनुभयो र आज्ञा गरिबक्स्यो श्रीमन्त।

0: प्रभुबाट यो कुनै अन्याय भएको छैन भनेर शरणमा विन्ती गर्नुभयो। ल त्यसो भनेदेखि भइगयो भनेर सत्राजित नाम गरिएको राजाका पासबाट ल्याएको मणि दाजुलाई दिनुभयो। त्यो दिनबाट दाजुको चित्त बुझ्यो, कुरा काट्ने कुरा हरायो। लभुत राजन परीक्षित भगवान श्री कृष्ण चन्द्र परमात्मा परमेश्वर अहिले लालबाल सारा सम्पूर्ण परिवारको साथमा बसेर महाराज यस किसिमबाट आठवटा महारानीका साथमा विवाह परमात्माको भयो, जसमध्येमा सूर्यकी छोरी कालिन्दीको साथमा, फुपूकी छोरी मित्रविन्दाको साथमा, सत्या राजा नग्नजित राजाकी छोरी सत्याका साथमा, फुपूकी छोरी भद्राका साथमा र लक्ष्मणको साथ गरिकन प्रभुका जम्मा आठवटा रानी भए। त्यसमध्येमा यति चाहिँ विवाहिता महारानी हुन् भनेर महाराज परीक्षितलाई सुखदेवले सम्बोधन गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा
1: श्रीमाणको।
0: महाराज परीक्षित, अब राजा परीक्षितलाई भगवान परमात्मा कृष्णको प्रतिमा एक दिन समाचार कस्तो आयो भने अदितिको कुण्डल महाराज इन्द्रको छाता भौमासुर नाम गरेको दानवले चोरेको छ भन्ने थाहा पाएपछि अहिले अदितिको कुण्डल र महाराज इन्द्रको छाता लिन भगवान प्रभु सवारी भई बसेको छ। प्राग्ज्योति पूर्मा किल्ला तोडेर त्यसको अभौमासुरलाई मारेर त्यसको छोरो भगदत्त पनि सिद्ध्याउन आँटी बसेको थियो। भगवान क्षमा राखी बस्छु शिशुर, नमारिदिनुहोस् भनेर विन्ती गरिसकेपछि ल ठिकै छ भनेकन अहिले सरासरकन प्राग्ज्योति नामगिरीका पुरीमा पाल्नुभयो र प्राग्ज्योति नामगिरीको पुरीमा गएर सारा काम प्रभुले पूर्ण गराइबक्स्यो। त प्राग्ज्योति पुरीको कार्यक्रम परिपूर्ण गरिबक्सेपछि प्राग्ज्योति नामगिरीको पुरीबाट भगवानको सवारी भयो। त प्राग्ज्योति नाम गरिएको पुरीमा अहिले परमात्मा परमेश्वर बडा गम्भीर वाणीमा ध्यान मनन कीर्तन गरेर त्यसका सम्पूर्ण जब किल्ला तोडेर त्यसको छोरो भगदत्त मार्न आँट्दाखेरिमा पृथ्वीले प्रार्थना गर्नुभयो र त्यहाँबाट प्रभुले म 16,000 कन्या थोनामा राखेको रहेछ, भौमासुरले 20,000 रोटी बनाएपछि बिहा गर्छु भनेर अब तिमीहरू तुरन्त जाऊ भन्नुभएको थियो भगवान। हामीहरू हजुर बाटो उद्धार भएको कारणले हामीहरू कहाँ जाने हामी जाँदैनौ। यसरी प्रार्थना गरिसकेपछि लौ त अब कहाँ जान्छौ भन्दा हजुरसँगै भनेको हुनाले 16,000 त्यहाँबाट ल्याइबक्छु। नरकासुरलाई मारेर 100 ल्याउनु भयो। अहिले भगवानका जम्मा 16,108 रानी भए, जसमध्येमा साइली रानी सत्य बामालाई लिएर परमात्मा स्वर्ग सवारी हुनुभयो। महाराज इन्द्रले सम्मान गरे, भगवानले भन्नुभयो यो मणिको मा जब यो पारिजात मलाई दिनु पर्यो भनेर महारानीले सत्यभामाले पारिजातमा लोभिनु हो। अनि पारिजात त स्वर्गमा थापित भएको त यो त रत्न हो, यो दिन हुँदैन भनेर यसो गरिमा बिग्रन्छ भन्नुभयो राजा इन्द्रले। हुँदैन लानु पर्छ भनेर दुईपट्टिबाट झगडा आउँदा भगवान कृष्णले पनि भो भो भन्दै हुनुहुन्थ्यो। पहिला पत्नीलाई, पछि जिग्रह गर्दा फेरि महाराज इन्द्रसँग माग्नु भयो, विरोध भयो। अन्तत गत्वा इन्द्र नामको राजासँग भगवानले लडाई गरेर मणि ल्याउनमा पारिजात सवारी लिएर आइबक्स्यो। हजुरको पाला भरलाई मात्रै पारिजात रहोस् प्रभु, हजुरको पाला पछाडि चाहिँ ल्याइदिनुहोस् भनेर इन्द्र महाराज भने ब्रह्माजीसँग प्रार्थना गर्नुभयो कृष्ण भगवानसँग। ल ठिक छ भनेर अहिले जेठी रानी माइली रानी समेत सारा 16,108 मध्येमा साइली रानीले मात्रै सत्यभामालाई मात्रै पारिजात पनि ल्याइदिने, स्वर्ग पनि लैजाने। उनका बगैँचामा पारिजात रोपेको कारणले सौता जति रिसाउन लागे, कसै कि नभएकी साइली सँगै गाकी मिठो मिठो खाकी पारिजात उसैले ल्याएर रोपेकी, यो घरमा जे पनि हुन्छ मन परेपछि भगवान भन्न खप्न छैन, अब कहाँ जाने यो साराले यसरी व्यत गरे। त्यसै बेलामा भगवान परमात्मा परमेश्वरका उपरमा 16,108 रानी विन्ती गर्दछन्। 16,108 सहर घन 16,108

0: वृद्ध हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक नयाँ टीकापुरका 92 वर्षीय नवराज गिरी दाह्री पालेका, कपाल छोटो, पहेलो जकेट र लुङ्गी लगाएको, हातमा लट्ठी र कमण्डलु बोकेका, काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढेर निस्किनु भएको र टीकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 9820-39-86-19 खबर गर्दिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो?
1: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड
3: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र। हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।
5: उही सबै पेपर उर्को सकिया हो?
6: सकियो।
5: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी।
6: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयो।
5: उही बैंकमी
6: बैंकमी
5: त्यो त अद्दु पढन्छ भ। आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैङ्कलाई जानकारी दिनु पढन्छ। आफ्नो बैङ्क खाताको जानकारी औरका हातमै पुग्दो बठे सचेत बनौ,
6: सतर्क रहौ, ठगी बठै बचौ।
7: सिद्धार्थ बैङ्क पठै जनहितमै जारी सन्देश।
8: सिद्धार्थ बैङ्क, सम्बन्ध सधैँ भरिलाई।
0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्गर, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

झूट महसूल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुरकै लाली